0: हुन्थ्यो घरेलु मदिरा भन्ने बित्तिकै घर घरमा पारिन्छ
1: हजुर
0: यो एउटा कस्तो हुन्छ भने हामीले समान चिजहरू दिएर चारजनालाई खाना पकाउन लायौं भने त्यो चार थरी स्वाद निस्कन्छ त्यस्तै घर घरमै उत्पादन भएको मदिरा अब त्यसलाई त्यो ब्रान्डिङ गर्ने क्रममा त्यसको चाहिँ अनुगमन कुन निकायले गर्ने र कसरी गर्ने
1: हजुर
0: भन्ने कुरा अझै पनि हामी फाइनल अवस्थामा पुगिसकेका छैनौं हामी छलफलकै चरणमा छौं र अर्को कुरा यो एउटा हाम्रो यस्तो भइदियो हुन्थ्यो भन्ने चाहना पनि हो अन्त शुल्क चाहिँ जिम्मेवारी संघीय सरकारले छ
1: हजुर
0: जुन आन्तरिक राज्य सरकारले लिइहाल्छ
1: हजुर
0: तर अब हामीसँग त्यो संरचना छैन र कानूनले हामीलाई त्यो स्वीकृति दिइसकेको अवस्था छैन
1: हजुर
0: त्यसले गर्दा अब यसलाई संघीय सरकारसँग संघीय उद्योग मन्त्रालयमा हामीले पटक पटक समन्वय गरेका छौं एकचोटि एउटा कार्यक्रममा स्वयं सचिवज्यू नै यहाँ हुनुभएको थियो उहाँसँग पनि हामीले यी गुनासाहरू राख्यौं यसलाई चाहिँ जुन गण्डकी प्रदेश सरकारले एउटा चाहिँ ऐन पारित गरेको छ यो ऐनलाई कार्यान्वयनको चरणमा लैजानको निम्ति संघीय सरकारले सहयोग गर्नु पर्यो उद्योग मन्त्रालयले सहयोग गर्नु पर्यो भनेर भनेका थियौं उहाँहरूबाट सकारात्मक जवाब पनि आएको छ अब त्यो भनेको केही नीतिमा परिवर्तन हुन जरूरी छ
1: गाँजा खेती सम्बन्धी
0: गाँजा खेतीको विधेयक अहिले संसदमा समितिहरूको छलफलको चरणमा छ यो गाँजा ठ्याक्कै खेती भन्दा पनि उत्पादन भएको गाँजालाई औषधिजन्य रूपमा कसरी प्रयोग गर्न सकिन्छ अहिले हामीलाई जुन अन्तर्राष्ट्रिय सन्धि सम्झौताले पनि धेरै कुरा रोकेको छ अहिले चाहिँ त्यो औषधिजन्य रूपमा चाहिँ गाँजालाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ ऐनको ड्राफ्ट यही वेमा चाहिँ गएको छ तर चाहिँ अब यसले मूर्त रूप पाइसकेको छैन संसदीय समितिहरूमा निरन्तर अहिले छलफलमा
1: गाँजा भनेको त बहुउपयोगी औषधि जान्ने पनि भयो र फेरि उद्योग गर्ने पनि लत्ता कपडा जुत्तादेखि लिएर टोपीदेखि लिएर सबै चिज हुँदो रहेछ गाँजाको त कपडाहरू पनि हुँदो रहेछ भनेपछि यहाँहरू नै दुविधामा हुनुहुन्छ उद्योग अन्तर्गत राख्ने यहाँहरूको मन्त्रालय अन्तर्गत राख्ने कि स्वास्थ्य मन्त्रालय अन्तर्गत राख्ने कि यो विषयमा दुविधा छ अझै
0: एकदमै अब यसमा उद्योग तथा पर्यटन मन्त्रालय उद्योगको हिसाबमा जाने हो भने उद्योग तथा पर्यटन मन्त्रालयमा आउनु पर्यो
1: हजुर
0: कृषिको रूपमा राख्ने हो भने कृषि मन्त्रालय अन्तर्गत जानु पर्यो खेती हो भने त
1: कृषिमा जानु पर्यो
0: कृषिमा जानु पर्यो औषधि हिसाब किताबले हेर्ने हो भने स्वास्थ्य मन्त्रालयमा जानु पर्यो यो तीनटा निकायको समन्वय बिना
1: छलफल त चल्दै होला नि
0: चलिरहेको छ हाम्रो तीनटै मन्त्रालयका सचिवज्यूहरू महाशाखा प्रमुखज्यूहरू बसेर पनि यो विषयमा छलफल भयो केही कुराहरू निचोड निस्केर संसदीय समितिमा पुगेको छ संसदीय समितिमा छलफल भएका कुरा भोलि कसरी आउँछन् के गर्छन् र त्यसले कुन रूप लिन्छ अहिले नै यो भएको छ भनेर भन्नुभन्दा पनि यो विधेयकलाई व्यवसायको रूपमा लैजानुपर्छ भन्ने कुरामा प्रदेश सरकार चाहिँ
1: आर्थिक समृद्धिको अर्को पाटो भनेको होमस्टे गाउँमा बसेका महिला दिदी बहिनीहरू जोसँग रोजगारका अरू उपायहरू छैनन् तर त्यो घरवास आफ्नो घरमा भएको एउटा दुईटा कोठाहरूमा आफ्नो कला संस्कृति देखाएर त्यही आफ्नै गाउँले आमाले दिदीले बुहारीले पकाएका मिठा परिकारहरू खुवाएर रम्नेको जमात पनि कम छैन हाम्रो नेपालमा भनेपछि यो घरवास होम स्टेलाई कसरी प्रवर्धन गर्नु भएको छ यहाँहरूले अगाडि केही जानकारी गर्नुभयो पाक शिक्षाका कुराहरू मिठा परिकारहरू पकाउने तालिमहरू दिँदैछौ भन्ने कुरा त यहाँले सम्बोधन गरिसक्नु भएको थियो तथापि मैले होमस्टेका बारेमा केही कुरा सुन्न जिज्ञासु श्रोताहरूका लागि तपाईँकै मुखबाट केही भनाइहरू राखिदिनका लागि अनुरोध गर्छु
0: एकदमै महत्वपूर्ण कुरा हो पर्यटन क्षेत्रको विकासमा गण्डकी प्रदेशमा होमस्टेको महत्वपूर्ण योगदान छ
1: हजुर
0: अहिले अन्य प्रदेशहरूमा नि होमस्टे सञ्चालन हुँदै गएको छ र होमस्टे महासंघ नेपाल भनेर चाहिँ निजी क्षेत्रबाट त्यसरी पनि गएको छ होमस्टे महासंघ गण्डकी प्रदेश छ यसरी उहाँहरूसँगको समन्वयमा हामीले असल अभ्यास आदान प्रदानका कार्यक्रमहरू गरेका छौं
1: हजुर
0: गत साल मात्रै हामी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थारूहरूले चलाएका होमस्टेमा गएर यहाँका होमस्टेका संचालकहरूलाई त्यहाँ लगेर दोहोरो कल्चरदेखि त लिएर खानाका परिकारदेखि त लिएर विभिन्न खालका चाहिँ कार्यक्रमहरूमा हामीले इन्ट्रेक्सन गराएर लिएर आयौं हाम्रो पर्यटन तथा उद्योग निर्देशनालय अन्तर्गत
1: हजुर
0: यो पटक पनि गण्डकी प्रदेशका होमस्टेहरूको असल अभ्यास आदान प्रदान भनेर नवलपुरमा अस्ति भर्खर मात्रै सम्पन्न भयो
1: हजुर
0: त्यहाँ चाहिँ करिब करिब सञ्चालनमा रहेका धेरै होमस्टेको उपस्थिति थियो
1: हजुर
0: उहाँहरूले चाहिँ त्यहाँ एउटा अन्तर्क्रिया सम्पन्न गर्नुभयो कसले के गरेको छ र कसले कसरी होमस्टे सञ्चालन गरेको छ
1: हजुर
0: भन्ने खालका कुराहरू पनि त्यहाँ छलफलका विषय बने र अर्को प्रवर्धनको निम्ति हामीले शुरूका दिनमा स्थापनामै जोड़ दियौं
1: हजुर
0: सायद मलाई लाग्छ 76-77 27 करोड़ रुपियाँ हामीले होमस्टेमा लगानी गरौं र त्यसबाट त्यहाँ सामुदायिक भवन बनाउने त्यहाँको नजिकको पद्मारुङमा पुग्ने बाटो बनाउने कहीँ त्यस्ता संरक्षित गर्नुपर्ने पार्क बनाउने गरेर 272 होमस्टेमा त्यो 27 करोड़ रुपियाँ चाहिँ विनियोजन भएको थियो
1: हजुर
0: त्यस पछाडि पनि आवश्यकता अनुसार विभिन्न अवस्थामा माग अनुसार हामीले सम्बोधन गर्दै आएका छौं हामीसँग थैलीमा भएको स्रोत अनुसार
1: हजुर
0: अब दिन सक्ने हो गराउन सक्ने हो भने त एकै ठाउँमा 1.5-2 करोड़का चाहिँ संरचना निर्माण गरिदिन सक्यो 1.5-2 करोड़ लगानी गरिदिन सक्यो भने त्यहाँ केही हुन्थ्यो हामीसँग त्यो खालको क्षमता हाम्रो विकास भएको छैन र सँगसँगै पालिकाहरूले धेरै गर्छ म तपाईँलाई एउटा उदाहरण भन्छु. एउटा पालिकामा हामी कार्यक्रम लिएर गएका थियौं होमस्टे तालिममा. यही पाक शिक्षा अघि मैले भने पाक शिक्षा बनाउन त अलिकति नयाँ किसिमका भाँडाकुँडा त चाहिए थिएन. उद्घाटन गर्न अध्यक्ष उपाध्यक्ष आउनु भएको थियो.
1: हजुर.
0: अध्यक्ष उद्घाटन गरेर जानुभयो, उपाध्यक्ष चाहिँ बसिरहनु भयो. त्यहाँको अवस्था देखेपछि हामीले प्रस्ताव गर्यौं, ल हेर्नुहोस् त भाँडाकुँडा हामीले बोकेर आउनु भएन भनेको. उहाँले तत्कालै 50,000 सामानहरू भोलिपल्ट हामीलाई ल्याइदिनुभयो. यो एउटा स्थानीय तहहरू पनि होमस्टे प्रवर्धनमा अगाडि छन् भन्ने कुरा हामीले चाहिँ महसुस गरेको कुरा हो. क्षमता विकास तालिम नै यो वर्षको चाहिँ प्रायोरिटी क्षमता विकास तालिम हो. यसमा चाहिँ हामीले 6 जति हामी पाक शिक्षा गराउँछौ. त्यसमा झन्झनै 6 गर्दा 40 जति होमस्टेको सहभागिता हुन्छ. गत साल पनि 4 ठाउँमा हामीले चाहिँ गराएका थियौं. त्यसमा पनि झन्नै 20-22 होमस्टेको सहभागिता भएको थियो. अर्को सूचना प्रविधि. यो सूचना कसरी कलेक्सन गर्ने र सूचना आदान प्रदान कसरी गर्ने भन्ने खालको एउटा सूचना प्रविधि तालिम पनि यो प्रतिनिधिमूलक रूपमा यो सबै व्यक्तिलाई दिन जरूरी भएन. फेरि एउटा होमस्टेको एकजनालाई सिकाइयो भने उसले चाहिँ फेरि आफ्नो कम्युनिटीमा उसले सिकाउन सक्छ भन्ने हिसाबले हामी गएका छौं. र कहाँ के आवश्यकता छ र के संरचना बनाइदिँदा त्यो संस्था अगाडि जान सक्छ
1: त्यो विषयमा यहाँहरू सचेत हुनु
0: सचेत.
1: अब हामी कार्यक्रमको अन्तमा आइपुगेका छौं. केही मैले सोध्न भुलेका र यहाँले नभनी नहुने कुराहरू छन् भने राखिदिनका लागि अनुरोध गर्छु.
0: धन्यवाद सर. यो विशेष गरेर गण्डकी प्रदेशमा उद्योग र पर्यटन सम्बन्धमा हामीले यो मन्त्रालयले काम गरिरहेको छ. उद्योगको सन्दर्भमा 2 उद्योग ग्रामहरू औद्योगिक क्षेत्रहरू निर्माण गर्ने भनेर हामी अब जग्गा प्राप्तिको अन्तिम चरणमा पुगेका छौं. नवलपरासीको एउटा र कास्की र तनहुँको सिमानामा 2 जिल्लामा पर्ने गरेर पुनिता औद्योगिक क्षेत्र यो जग्गा प्राप्तिको अन्तिम चरणमा पुगेको छ. प्रत्येक पालिकामा एउटा औद्योगिक ग्राम बनाउने संघीय सरकारको नीतिलाई गण्डकी प्रदेश सरकारले नि त्यसलाई चाहिँ स्वीकार गर्दै अहिले हामी भने 29 पालिकामा औद्योगिक ग्राम पूर्वाधार निर्माण गर्ने शुरूआत भएको छ. केही केही पालिकाहरूमा औद्योगिक ग्रामभित्र एउटा दुईटा उद्योगहरू स्थापना भएर काम शुरू भएको अवस्था पनि छ.
1: हजुर.
0: उद्योगको क्षेत्रमा पर्यटनको क्षेत्रमा आम पर्यटन व्यवसायी, होमस्टे सञ्चालकहरू र पर्यटनसँग सम्बन्धित जनशक्ति सबैलाई के अनुरोध गर्न चाहन्छु भने आवश्यकता पर्दा प्रदेश सरकार तपाईँहरूको साथमा छ. हामी हाम्रो स्रोतले भ्याएसम्म तपाईँहरूको आवश्यकता पूरा गर्नेतर्फ हामी लाग्नेछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु.
1: यो अमूल्य समयका लागि यहाँलाई कार्यक्रमको तर्फबाट हार्दिक धन्यवाद.
0: यहाँलाई पनि उद्योग तथा पर्यटन मन्त्रालयका गतिविधिहरूको बारेमा आम श्रोताहरू माझ पुर्याउनको निम्ति जुन यो महत्वपूर्ण समय प्रदान गर्नुभयो यसको निम्ति म मन्त्रालयको तर्फबाट रेडियो नेपाल पोखरालाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछु.
1: आदरणीय श्रोताहरू, यहाँ हुनुहुन्थ्यो गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालयका पर्यटन शाखा प्रमुख राममणि ढुङ्गानाजी.
2: अब सुन्दै हुनुहुन्छ गण्डकी प्रदेश सरकारका गतिविधिहरू.
3: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ. बागलुङमा हिजोदेखि आयोजना गरिएको मीडिया मेलालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले पत्रकारिता थप सुदृढ र प्रभावकारी बन्नुपर्ने बताउनुभयो. सरकारले बाटो बिराउन खोजे पत्रकारिता मार्फत खबरदारी जरूरी रहेको उहाँको भनाइ थियो. पत्रकारले नागरिकका समस्या सरकारसँग र सरकारका काम जनतासम्म पुर्याउने पुलको काम गर्दै आएको उहाँले उल्लेख गर्नुभयो. मुख्यमन्त्री पाण्डेले भन्नुभयो पत्रकारितालाई थप व्यवस्थित गर्न जरूरी छ. अहिले सोशल मीडियाका कारण समाजमा सत्य भन्दा असत्य समाचारले स्थान पाउन थालेका छन्। यसले जनतामा भ्रम छर्ने र सही सूचना पाउनबाट वञ्चित गरेको छ। अब पत्रकार सत्यमा आधारित भएर पत्रकारितालाई सुदृढ बनाउन जरूरी छ। मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले पत्रकारको वृत्ति विकासका लागि लोक कल्याणकारी विज्ञापन उपलब्ध आएको सो अवसरमा बताउनुभयो. गण्डकी विश्वविद्यालय अन्तर्गतको अनुसन्धान केन्द्र नवप्रवर्तन तथा आविष्कार केन्द्रले गण्डकी अनुसन्धान कार्यक्रम जीआरपी र गण्डकी अनुसन्धान व्यवस्थापन सेवा जीआरएमएस को औपचारिक घोषणा गरेको छ. गण्डकी प्रदेशमा अनुसन्धान तथा नवप्रवर्तन प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको गोष्ठीमा औपचारिक रूपमा घोषणा गरिएको हो. कार्यक्रमको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशका समाज कल्याण, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले जीआरपी र जीआरएमएसको औपचारिक शुरूआत अनुसन्धानका बारेमा जानकारी प्रवाह, अनुसन्धानकर्ता बीच सहकारी विस्तार तथा प्रदेशको अनुसन्धान तथा नवप्रवर्तन प्रणालीलाई मजबूत बनाउने प्रमुख उद्देश्य रहेको बताउँदै मन्त्री थापाले प्रदेशको दिगो विकासका लागि ज्ञान, अनुसन्धान र प्रविधिमा आधारित उद्यमशीलताको विकासलाई उच्च प्राथमिकताका साथ अघि बढ़ाउन आवश्यक रहेको बताउनुभयो. सो अवसरमा गण्डकी विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा इन्द्र प्रसाद तिवारीले विश्वविद्यालयले ज्ञान र समाजको नवप्रवर्तन उत्कृष्टता र दिगो विकासमा योगदानको आधारमा प्रदेश सरकारको सहयोगमा अनुसन्धान क्षेत्रमा सहकारी विस्तार अनुदान व्यवस्थापन र प्रभावकारी अनुसन्धान प्रणाली विकासको जग बसालेको बताउनुभयो। सो अवसरमा नास नेपालका सचिव डाक्टर रविन्द्र ढकालले कार्यक्रमहरूले अनुसन्धानमा समन्वय र सहकारी बढ़ाउने अनुसन्धान क्षमता अभिवृद्धि गर्ने नवप्रवर्तन प्रवर्धन गर्ने र दिगो शैक्षिक विकास कार्यक्रममा योगदान पुर्याउने बताउनुभयो। कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न उच्च शिक्षा संस्थाका प्रतिनिधिहरू अनुसन्धानकर्ता प्राध्यापक विद्यार्थी सरकारी प्रतिनिधि तथा राष्ट्रिय अन्तर्राष्ट्रिय साझेदारहरूले सहभागिता जनाएका थिए। यसै गरी गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्री विनु कुमार थापाले समाजसँगै समग्र देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा आमा समूहहरूको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ। एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा आँधीखोला गाउँपालिका जुगलेमा आयोजित आमा समूहका सदस्यहरूका लागि नेतृत्व विकास कार्यक्रममा बोल्नुहुँदै मन्त्री थापाले आमा समूहहरू समुदाय स्तरमा सामाजिक जागरण एकता सहकार्य र परिवर्तनका प्रमुख आधार बनेको उल्लेख गर्नुभयो। उहाँले विशेष गरी ग्रामीण क्षेत्रमा आमा समूहहरूले महिला सशक्तिकरण सामाजिक विकृति न्यूनीकरण आय आर्जन तथा सामुदायिक विकासमा प्रभावकारी भूमिका खेल्दै आएको बताउनुभयो। सो कार्यक्रममा आँधीखोला गाउँपालिकाका उपाध्यक्ष सीता थापाले प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य र समन्वयमा विकासका कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै नागरिकको आवश्यकता अनुसार तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले समयसँगै समुदायका आवश्यकता परिवर्तन भइरहेकोले आमा समूहका पदाधिकारी र सदस्यहरूमा प्रभावकारी नेतृत्व योजना निर्माण निर्णय क्षमता समन्वय र व्यवस्थापन सम्बन्धी सिप आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा अधिवक्ता कुञ्जिनी परियार प्यासीले महिला सशक्तिकरण नेतृत्व विकास कानूनी ज्ञान र सकारात्मक सोच सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। त्यसै गरी प्रदेश अस्पताल स्याङ्जा अन्तर्गत एकद्वार संकट व्यवस्थापन केन्द्रकी प्रमुख गीता न्यौपानेले महिला हिंसाको अवस्था उद्धार र पुनर्स्थापनामा प्रदेश सरकारले खेलेको भूमिकाबारे सहजीकरण गर्नुभएको थियो। चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार मार्फत बागलुङमा 900 सिंचाई योजना सञ्चालनमा छन्। जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बागलुङ मार्फत उक्त आयोजना कार्यान्वयनमा आएका हुन्। प्रदेश सरकारले विनियोजन गरेको 15 करोड़ बढ़ी लागतमा सिंचाई आयोजनाको काम अघि बढ़ाइएको हो। यस वर्ष 14 तटवर्ण सहित 113 आयोजना जिल्लामा रहेका छन्। तीमध्ये 60 आयोजना उपभोक्ता समिति मार्फत काम भइरहेका छन् भने 16 ठेक्का मार्फत काम भइरहेको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी सुबोध नेपालले जानकारी दिनुभयो। उहाँका अनुसार 11 योजना ठेक्का लगाउने प्रक्रियामा र बाँकी आयोजना सम्झौताको प्रक्रियामा रहेका छन्। जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लामा खेतीयोग्य जमीनको करिब 20% क्षेत्रफलमा मात्रै सिंचाईको सुविधा पुगेको छ।
2: यिनै सामग्रीहरूसँगै आजको कार्यक्रमको समय सकिएको छ। आउँदो साता यही समयमा भेट्ने बाचाका साथ यतिन्जेलसम्म सुनेर साथ दिनुभएकोमा यहाँलाई धन्यवाद दिँदै आजको कार्यक्रमबाट कार्यक्रम निर्माणका लागि समन्वय गर्नुहुने गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीलाई विशेष धन्यवाद दिँदै हामी सबै बिदा हुन्छौं। नमस्कार।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: मनाए त्रिविसँग गरिएको कबुलियतनामा र नेवा अनुसार कानूनी कार्यवाही गरिनेछ। यो सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र समितिको कार्यालयमा वा इमेल मार्फत सम्पर्क राख्नुहुन पुनः जानकारी गरिन्छ त्रिविको सूचनामा भनिएको छ। अन्यथा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमावली अनुसार कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाउने समेत बेहोरामा सूचनामा उल्लेख गरिएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले विदामा बसेका शिक्षक र कर्मचारीलाई समयमै सम्पर्कमा आउन निर्देशन समेत दिनुभएको छ। अधीन विदामा बसेका प्राध्यापकहरूले रकम फिर्ता नगरेपछि त्रिवीले शिक्षक कर्मचारीको खोजबिन गर्न वा जीवन काफ्लेको नेतृत्वमा 4 सदस्यीय समिति पनि बनाएको छ। समितिले अध्ययन गर्दा 398 जना प्राध्यापक अधीन विदामा बसेको तर नफर्किएको फेला परेको थियो। अध्ययनपछि थप क्षमता बोकेर त्रिवीमा फर्किने थप दक्षता बोकेर त्रिवीमा फर्किने बाचा सहित विदामा बसेका प्राध्यापक नफर्किएपछि त्रिवीले आर्थिक रूपमा ठूलो घाटा बेहोर्नु परेको छ। त्रिवीबाट अधीन विदा लिएका केही प्राध्यापकले मात्रै रकम फिर्ता गरेका छन्, जसमध्ये 50 जना प्राध्यापकले तलब र भत्ता बाफत लिएको 11.80 करोड़ फिर्ता गराएका हुन्। अन्य 72 जना प्राध्यापक सम्पर्कमा आएका छैनन्। त्रिवी सेवाको नियम अनुसार विश्वविद्यालयमा शिक्षक कर्मचारीले 5 वर्षसम्म अध्ययन विदा पाउँछन्। उनीहरूले नियमित रूपमा तलब वा भत्ता समेत जोडेर खातामा पठाउने गरिएको थियो, तर 5 वर्षसम्म विदामा बसेपछि अधिकांश प्राध्यापक फर्किएका छैनन्। एकातर्फबाट पढेपछि नफर्किने र अर्कातर्फ त्रिवीले विदा अवधिभर दिएको तलब लिएर गायब भएपछि आर्थिक र दक्ष जनशक्तिको हिसाबले ठूलो नोक्सानी भएको हो।
2: विनियोजन विधेयक 2083 प्रतिनिधि सभामा मन्त्रालयगत शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाब दिने क्रम शुरू भएको छ। हिजो 8 विभागीय मन्त्रीले जवाब दिएका छन्। बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकको छलफलमा उठेका प्रश्नको जवाब दिने क्रम आज पनि जारी रहनेछ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाब दिने क्रममा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार 3 सातादेखि सुकुमवासीहरूलाई लाल पूर्जा वितरणको तयारी भएको
3: समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्य कोषबाट 1 पैसा पनि खर्च गरिएको छैन। त्यसैले यस प्रयोजनका लागि राज्य कोषको रकम खर्च गरिएको हो भन्ने भ्रमबाट मुक्त हुन सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई अनुरोध गर्दछु। सभामुख महोदय, पछिल्लो 3 महिनामा मात्रै विभिन्न 8 वटा समस्याग्रस्त सहकारीका रुजू भएका 10,000 वा सो भन्दा मुनिका 1,452 साना बचतकर्ताहरूको ₹59,04,600 बचत फिर्ता गरिएको छ।
2: रावलले सुकुमवासी समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगको सिफारिशमा उक्त कार्य अगाडि बढ़ाइएको जानकारी गराउनुभयो। सहकारीका बचतकर्ताहरूलाई राज्य कोषबाट रकम फिर्ता नगरिएको पनि उहाँको भनाइ छ। समस्याग्रस्त सहकारीका संचालक व्यवस्थापक लगायतबाट असूल भई कोषमा जम्मा भएको रकम क्रमशः वितरण भइरहेको पनि जानकारी दिइयो। 10,000 रूपियाँ भन्दा कम बचत भएका 1,452 बचतकर्ताको 59,00,000 रूपियाँ फिर्ता भइसकेको पनि उहाँले बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नीति सुधारको काम भइरहेको बताउनुभयो। मेहताले स्वास्थ्य बीमा ऐन संशोधनका लागि गृह कार्यमा रहेको र आवश्यक सुझाव दिन समेत अनुरोध गर्नुभयो। दशकदेखि औषधिको मूल्य समायोजन नभएकोमा मन्त्रालय गम्भीर रहेको पनि उहाँले जानकारी गराउनु भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगार बढ़ाउन नीतिगत सुधारका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो। मन्त्री यादवले रोजगार नीति कार्यान्वयनका लागि आवश्यक कानून निर्माण पनि प्राथमिकतामा राखिएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बजेट किसानलाई केन्द्रमा राखेर तयार गरिएको बताउनुभयो। चौधरीले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा बजेटलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो। हात्ती गैंडा बाघ बाँदर लगायतबाट किसानलाई पुगेको क्षतिमा राहत उपलब्ध गराइँदै आए पनि उहाँले कृषि विधेयकलाई चाँडै संसदमा पेश गर्ने गरी मन्त्रालयमा काम भइरहेको पनि बताउनुभयो।
4: रासायनिक मलमाथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्रांगारिक मलको उपयोग बढ़ाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्रांगारिक मलमा अनुदानका लागि संघमा 35 करोड़ र प्रदेशमा सशर्त अनुदान 11 करोड़ 24 लाख बजेट प्रस्ताव गरिएको छ। आगामी आर्थिक वर्ष 2083-84 रासायनिक मल आपूर्तिका लागि 32 अर्ब 46 करोड़ रकम विनियोजन गरिएको छ।
1: भारतमा चिया निकासीमा उत्पन्न समस्या देखाउँदै चिया उद्योग बन्द भएको विषयमा नेपाल सरकारले कूटनीतिक समाधान खोज्न पहल थालेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले झापा तथा इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताउनु भएको हो। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै वहाँले चिया तथा अलैची लगायतका कृषि उपजको भण्डारण र बजारीकरणमा विशेष योजना बनाइरहेको समेत बताउनु भएको छ। गत मे 1 देखि 2026 भारतीय टी बोर्डले भारत आयात गरिने चियामा स्टेट अपरेशन सिक्युरिटी एसओपी लागू गरेको थियो। चिया आयातमा भारतले कडाई गरेसँगै सहजूरमा चिया पठाउन नसकेका इलामका चिया उद्योगी र किसान प्रदर्शनमा उत्रेका छन्। यसैबीच प्रतिबद्धता र सार्वजनिक भएका विषयहरूमा सहमति नभएपछि झापाको चिया उद्योग क्षेत्र भने गम्भीर संकटमा परेको छ। चिया उत्पादक संघले सरकार र भारत दुवै पक्षबाट समाधानका लागि कुनै पहल नभएको भन्दै चिया उद्योग र बगान बन्द गर्ने घोषणा गरेका छन्। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापामा साना ठूला गरी 30 भन्दा धेरै चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघका अध्यक्ष आदित्य पराजुले सीआईएनसँग बताउनुभयो।
5: हामीले यहाँ उत्पादन तपाईँको यो मे 1 देखि शुरू गरेको हो। मे 1 देखि शुरू गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इण्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो। गएको चिया इण्डियाको गोदाममा छ, अरू उत्पादन भएको चिया गोदाम हाम्रै गोदाममा भएको कारणले गर्दाखेरि अब किसानको पत्तीको पैसा तिर्नु पर्यो, तपाईँको सबै खर्च छ, प्रोडक्सन कस्ट हामीले बियर गर्नु पर्यो। त्यसले गर्दाखेरि चाहिँ अब यो धान्न नसकेर उद्योग बन्द भएको। अब यसको विकल्प चाहिँ नेपाल सरकारले अविलम्ब जी2जी कुरा गरेर निकाल्नु पर्यो र नेपाल सरकारले चाहिँ यो इण्डियाको मात्रै तपाईँको डिपेन्डेन्सी नगरेर थर्ड कन्ट्री एक्सपोर्टमा चाहिँ हामीले पहल गरेको छौँ। नेपाल गभर्मेन्टले इन बिट्विन बसेर नेपाल सरकारले चाहिँ यसलाई फेसिलिटेट गर्नुपर्छ भन्ने हाम्रो माग हो।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा कुकुरको टोकाईबाट हुने रेबिजबाट बच्नका लागि प्राथमिक उपचारको महत्व।
7: नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ, साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति। त्यसले चाहिँ एउटा नै ठूलो प्राथमिक उपचार हो।
1: व्यवसायी भट्ट र अग्रवाल प्रपक्षका लागि थुनामा निर्वाचन अघि नै स्थानीय तहको पुनरावलोकनको तयारी, अभिभावकको निगरानी नपुग्दा बालबालिकामा रेबिजको जोखिम लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
9: बिस्तारा कुरिरहेका छन् जसले पीढ़ी आँगन कुरिरहेका छन्, ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठूलो न्याय हुन सक्छ।
10: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
9: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
11: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
8: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
10: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
8: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि।
12: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स,
14: ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaai.org, फोन नम्बर 01-5224-352-5224-353।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा राहदानी खरिद प्रक्रिया विवादमा जर्मन कम्पनीका एजेन्ट सहित चार पक्राउ शीर्षकमा खबर प्रकाशित छ। राहदानी खरिद सम्बन्धी अनियमितताको अनुसन्धान अघि।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र

0: र असन्तुष्टि जनाएपछि धमाधम पक्राउ गर्दै आरोपित राहदानी खरिद सम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपमा थप दुईजना पक्राउ परेका छन्। जर्मन कम्पनीका एक एजेन्ट मनिन्द्र राज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हिजो नियन्त्रणमा लिएको छ। त्यस्तै भित्रपृष्ठमा विधेयक फिर्तामा चुक्यो राष्ट्रिय सभा उठ्यो प्रश्न शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयकलाई संविधानले तोकिएको समय सीमाभित्र फिर्ता पठाउन नसकेर राष्ट्रिय सभा आफ्नो भूमिकामा चुकेको छ। वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई राष्ट्रिय सभाले 15 दिनभित्र फिर्ता पठाउन नसकेको हो। समय सीमा गुज्रिएपछि प्रतिनिधि सभाले विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएको छ। त्यस्तै साउदी जाने श्रमिकको सिप प्रमाणीकरण स्थगित शीर्षकमा अर्को खबर प्रकाशित छ। सिप परीक्षणका नाममा प्रमाणपत्र बेच्नका लागि श्रमिकमाथि रकम असुल्न खोजेको भन्दै वैदेशिक रोजगार व्यवसायी आन्दोलित भएपछि ट्रेनिङ इन्स्टिच्यूटले स्थगित गरेको सूचना प्रकाशित गरेका छन्। यस्तै बाल अधिकार परिषद र खारेजको निर्णयमा सरकारवालाको विरोध शीर्षकमा प्रकृति दाहालले खबर लेख्नु भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले 15 जेठमा संघीय संसदमा आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै 31 निकाय खारेज 6 मर्जर 6 हस्तान्तरण र 18 निकाय पुनर्संरचना गर्ने घोषणा गर्नुभएको थियो। मन्त्री वाग्लेको घोषणासँगै बाल अधिकारको क्षेत्रमा काम गर्ने एकमात्र सरकारी निकाय राष्ट्रिय बाल अधिकार परिषद पनि खारेजीको सूचीमा परेको छ। सरकारको निर्णय सार्वजनिक भएसँगै बाल अधिकार क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था र अभियन्ताहरूका सरकारवालाले विरोध समेत गरेका छन्। राष्ट्रिय बाल परिषद खारेज गर्ने निर्णय संविधान बाल अधिकार महासन्धि तथा विद्यमान कानूनी व्यवस्था विरूद्ध रहेको समेत अधिकार कर्मीहरूले बताएका छन्। त्यस्तै जीएनजी आन्दोलनमा क्षतिग्रस्त संरचना बनाउन 6 अर्ब शीर्षकमा अर्को खबर प्रकाशित छ भने देशभरका 10 औद्योगिक क्षेत्रमा भाड़ा विवाद 7 दिनभित्र 3 निर्देशन शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगबाट उठ्न बाँकी बहाल तथा सेवा शुल्कको बक्यौता रकम 89 करोड़ रूपियाँ भन्दा बढ़ी पुगेपछि असुली प्रक्रिया अघि बढ़ाएको छ। लिमिटेडले 25 जेठमा सूचना जारी गर्दै सम्बन्धित औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगलाई 7 दिनभित्र बक्यौता रकम बुझाउन सूचना जारी गरेको हो। त्यस्तै प्रदर्शनमा भएको क्षतिमा 9 महिनामा 7.5 अर्ब मात्र बीमा भुक्तानी शीर्षकमा पनि खबर प्रकाशित छ।
1: गोर्खापत्र दैनिकमा उज्यालो आरतीमा अपारदर्शी छाया शीर्षकमा अशोक अधिकारीले लेख्नु भएको खबर छ। आराध्य देव भगवान पशुपतिनाथ मन्दिरमा हरेक साँझ भक्ति भावका साथ सन्ध्या आरती गरिन्छ। पशुपतिनाथ मन्दिरभित्र हुने सन्ध्या आरतीको विशिष्ट महत्वपूर्ण र पौराणिक मान्यता छ, तर पशुपतिनाथ मन्दिर परिसरको उत्तरतर्फ र मन्दिरको पूर्वतर्फ बागमती नदी किनारमा पनि छुट्टा छुट्टै आरती गरिन्छ। पशुपतिनाथ एवं बागमती गंगा सन्ध्या आरती समितिले 64 देखि आरती सञ्चालन गरे पनि अहिलेसम्म कुनै सम्झौता भएको छैन। 3 वर्षदेखि आरती गरिरहेको बुढा सुब्बा डिजिटलले मासिक 2 लाख रूपियाँ बुझाउने गरेको छ। अर्को खबर भित्री पन्नामा छ। डलरको भाव बढ़दा 1.5 खर्ब ऋण थपिएको बारेमा, नेपाली रूपियाँसँग अमेरिकी डलरको विनिमय दर बढ़दा मुलुकले तिर्नुपर्ने ऋणको भार बढ़ेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार डलरको भाव बढ़दा नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 1.5 अर्ब 47 करोड़ रूपियाँ थपिएको हो। विनिमय घाटा भनिने यस्तो दायित्वसहित जेठसम्ममा नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 29.61 अर्ब 19 करोड़ रूपियाँ पुगेको उल्लेख गरिएको छ। नागरिक दैनिकमा रासायनिक मलमा सधैं झमेला शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको खबर छापिएको छ। बाँकेको राप्ती सुनारी गाउँपालिका साथ स्थित बर्खे खेतीका लागि शिवशक्ति कृषि सहकारी संस्थासँग 650 भन्दा बढ़ी किसानले रासायनिक मल मागेका छन्। माग अनुसार बाँड्ने हो भने एक किसानलाई सरदरमा 3 बोरा जति मल दिनुपर्छ। नेपालगंज स्थित कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय परिसरमा भेटिएका सहकारी संस्थाका व्यवस्थापक कञ्चेत कुमार गुप्ताले किसानको माग अनुसार रासायनिक मल नपाउँदा वितरण गर्न सधैँ झमेला हुने गरेको दुखेसो पोख्नुभयो। अनुदानमै कालोबजारी शीर्षकमा उपेन्द्र यादवले बाराबाट लेख्नु भएको खबर पनि छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकको पहिलो पन्नामा चिया निर्यात ठप्प घुम्दैछ लाख बढ़ीको रोजगारी शीर्षकमा यो तोयानाथ भट्टराईले इलामबाट र पार्थ मण्डलले लेख्नु भएको झापाको खबर छापिएको छ। कहिले बन्छ बोडीगण्डकी शीर्षकमा सुनिता कार्कीले लेख्नु भएको खबर छापिएको छ भने पहिलो महाधिवेशनको तीव्र तयारीमा रासोपा शीर्षकमा अनिल ढकालले

0: चितवनबाट लेख्नु भएको छ। आर्थिक कारोबार दैनिकमा इजरायल भाषा परीक्षा आवेदन बन्द शीर्षकमा गोपाल संग्रौला लेख्नुहुन्छ, इजरायल जान लिँदै आएको अंग्रेजी भाषा परीक्षाको आवेदन बुधबार हिजोबाट बन्द गरिएको छ। इन्टरनेशनल क्वालिफिकेशन प्रणाली सीआईआईएनले सूचना जारी गरेर भाषा परीक्षा आवेदन प्रक्रिया हालका लागि बन्द गरिएको जानकारी दिएको हो। कम्पनी अध्यावधि गर्न अन्तिम अवसर शीर्षकमा सरस्वती ढकाल लेख्नुहुन्छ, सरकारले लामो समयदेखि विवरण नबुझाएका तथा विभिन्न शुल्क र जरिवानाको भारले निष्क्रिय बनेका कम्पनीहरूलाई पुनः औपचारिक प्रणालीमा फर्काउने प्रयास गर्दै विशेष छूट योजना सार्वजनिक गरेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले बुधबार हिजो सूचना जारी गर्दै कम्पनी ऐन 2063 बमोजिम दर्ता भएका कम्पनीले आर्थिक वर्ष 82-83 वार्षिक विवरण 2083 असोज मशान्तभित्र पेश गरेमा यस अवधिमा लागेका कर शुल्क दस्तुर तथा जरिवाना मिना हुने जनाएको हो। सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2083 दफा 48 अनुसार यस्तो व्यवस्था गरिएको पनि उल्लेख गरिएको छ। स्मार्ट सड़क बत्तीले झलमल्ल हुँदै बालकुमारीदेखि बल्कुसम्मको चक्रपथ शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर रहेको छ नयाँ पत्रिका दैनिकको भित्री पन्नामा, नेकपा भित्रको विवाद उत्कर्षमा झलनाथले मागे प्रचण्ड र माधव नेपालको राजीनामा शीर्षकमा यो खबर लेखिएको छ। जेएनजी आन्दोलनमा क्षतिग्रस्त दमक भ्यू टावर 5.5 करोड़ खर्च गरेर मरमत गर्न लागिएको बारेमा चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको छ। चितवनमा अपहरणमा परेका बालकको काठमाण्डुबाट उद्धार भएको बारेमा अर्को खबर पनि छापिएको छ। बालकलाई नयाँ बस पार्कको एक होटलमा राखेर 22 लाख फिरौती माग्ने 5 जना पक्राउ परेका छन्। चितवनमा अपहरणमा परेका 15 वर्षीय बालकको काठमाण्डुको होटलबाट उद्धार गरिएको हो। अपहरणमा संलग्न 5 जनालाई प्रहरीले समातेको छ। काठमाण्डु उपत्यका अपराध अनुसन्धान आयोगले भारत बिहार राज्यको बेतियाका सुजित कुमार, गोलु कुमार सोनी र गोलु कुमार विक्की कुमार र मोहम्मद शाहिदलाई पक्राउ गरेको जानकारी दिएको हो। साउदी जाने श्रमिकबाट सिप परीक्षणको नाममा $100 असुल्ने तयारी शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर पनि छापिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर रहेको छ रासोपा प्रथम महाधिवेशन 5 वटा प्रतिवेदन पेश हुने शीर्षकमा यो खबर लेखिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। एचपीभी विरूद्धको खोपले इंग्ल्याण्डमा पाठेघरको मुखको क्यान्सरबाट हालसम्म करिब 200 जनाको ज्यान जोगाएको एक अध्ययनले देखाएको छ। चिकित्सा जर्नल द ल्यान्सेटमा प्रकाशित अध्ययन अनुसार सन् 2008 विद्यालय उमेरका किशोरीहरूलाई एचपीभी खोप दिन शुरू गरिएपछि पाठेघरको मुखको क्यान्सरका कारण हुने मृत्यु उल्लेखनीय रूपमा घटेको छ। अनुसन्धान टोलीले सन् 2020-2024 24 वर्ष उमेर समूहका महिलामा पाठेघरको मुखको क्यान्सरबाट एकजनाको पनि मृत्यु नभएको जनाएको हो। 5 वर्षको अवधिमा यस्तो अवस्था पहिलो पटक देखिएको अध्ययनले उल्लेख गरेको छ। अनुसन्धानकर्ताहरूका अनुसार यदि खोप कार्यक्रम सञ्चालन नभएको भए उक्त अवधिमा करिब 23 जनाको मृत्यु हुने अनुमान पनि गरिएको थियो। स्वास्थ्य विज्ञहरूका अनुसार किशोर अवस्थामै दिइने एचपीभी खोपले भविष्यमा क्यान्सरको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्न मदद गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका र इरान बीच युद्ध विरामलाई निरन्तरता दिने सम्झौतामा हस्ताक्षर भएको छ। यो तत्काल प्रभावबाट लागू भएको अमेरिकी व्हाइट हाउसका एक अधिकारीले पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले G7 शिखर सम्मेलनका क्रममा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने अपेक्षा पनि गरिएको छ। त्यस्तै सम्झौतामा इरानले कहिले पनि आणविक हतियार विकास नगर्ने पनि प्रतिबद्धतामा उल्लेख गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका तेल डुवानी जहाजहरूलाई पुनः सञ्चालनमा आउन आह्वान गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै हर्मुज जलमार्ग पुनः सञ्चालनमा आएकाले डुवानीका लागि आह्वान गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। हर्मुज नाका बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उकालो लागेको थियो। ट्रम्पले इरानसँगको प्रारम्भिक सहमतिलाई आफ्नो प्रशासनको ठूलो कूटनीतिक सफलताका रूपमा प्रस्तुत समेत गर्नुभएको छ। यद्यपि ऊर्जा विज्ञहरूले युद्ध रोकिए पनि तेलको मूल्य तत्काल यथावत रहने बताएका छन्। तेल उत्पादन संरचनामा भएको क्षति, लामो समयदेखि रोकिएका जहाजहरूको पुनः सञ्चालन तथा आपूर्ति श्रृंखला सामान्य अवस्थामा फर्कन केही सातादेखि महिनौ लाग्ने भन्दै उनीहरूले यस्तो बताएका हुन्।
0: साझा खबरमा अब खेल खबर। इंग्ल्याण्डले फिफा विश्वकप 2026 आफ्नो पहिलो खेलमा क्रोएसियालाई 4-2 पराजित गरेको छ। जितपछि इंग्ल्याण्डले समूह एलमा 3 अंक जोडेको छ। डालास स्टेडियममा भएको खेलको पहिलो हाफ 2 बराबरीमा सकिएको हो, तर दोस्रो हाफमा 2 गोल गर्दै इंग्ल्याण्डले जीत हात पारेको हो। फिफा विश्वकप 2026 अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगल डीआर कंगोसँग 1-1 बराबरीमा रोकिएको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समूह के को खेलमा पोर्चुगलले शुरूआतमै अग्रता लिए पनि जोगाउन नसक्दा कंगोसँग अंक बाँड्न बाध्य भएको हो। बिहान पाउने 8 मेक्सिको सिटी स्टेडियममा समूह के का उज्बेकिस्तान र कोलम्बियाको बीचमा प्रतिस्पर्धा हुँदैछ। 23 विश्वकपको पहिलो खेलमा अंक बटुलेको स्विजरल्याण्ड र बोस्निया हर्ज गोविना समूह बीमा जीतको खोजीमा छन्। अमेरिकाको सोफी मैदानमा बिहिबार आज मध्यरातमा हुने खेलबाट 3 अंक जोड्दै नकआउट चरण पुग्ने उनीहरूको योजना हुनेछ।
1: बालबालिकामा रेबिजको जोखिम र अभिभावकको सावधानी, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब रेबिजबाट बच्ने उपाय। नेपालमा मात्रै होइन दक्षिण एसिया क्षेत्रमा रेबिज लाग्ने मध्ये बालबालिकाको संख्या धेरै छ। यसको कारण र रेबिजबाट बच्नका लागि अपनाउनु पर्ने सावधानीका बारेमा हामीले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलासँग कुराकानी गरेका छौं।
4: यो बच्चाहरू डराउँछ, अब यो कुकुरले टोक्यो भने सुई लगाइदिन्छ भन्ने किसिमले डराउने भएको र उनीहरूले त्यो कुरा खुलेर बाबु आमालाई भन्दैन। त्यो एउटा नेग्लिजेन्सको कारणले गर्दाखेरि बच्चाहरूमा यो साउथ एसिया रिजनमा इभन अफ्रिकाहरूमा पनि 15 कमका नागरिकहरूमा रेबिज संक्रमण देखिएको छ।
5: अभिभावकलाई आएर भनेन, संकेतहरू के हुन सक्छ त?
4: के छ भन्दा रेबिज संक्रमणको लक्षण देखिसकेपछि देयर इज नो अप्सन, विकल्प बिन 100% फेटल डिजिज हो लक्षण देखिसकेपछि। तर लक्षणभन्दा अगाडि तपाईँले यथाशीघ्र चाहिँ घाउको प्रकृति हेरेर हामीले गर्ने उपचार मा लग्यौँ भने यसलाई बचाउन सकिन्छ। यसको ट्रिटमेन्ट नै हो यो चाहिँ रेबिज संक्रमणको चाहिँ जुन खोप र तपाईँको घाउको प्रकृति हेरेर हामीले तेस्रो दर्जाको जुन घाउ गहिरो घाउहरूलाई इम्युनोग्लोबुलिन पनि लगाउँछौँ। यो चाहिँ उपचार हो, हामीले समयमै उपचार गर्न सक्यो भने अहिले पनि नेपाल सरकारले अवलम्ब गरेको जुन खोप उपचारकै रूपमा हामीले प्रयोग गरिरहेको एउटा पिलर हो रेबिज रोगको जुन हामीले लक्ष्य प्राप्त गर्नको लागि त्यो खोप लगाउन ठाउँसम्म हामीले पुर्याउन सकेन र लक्षण देखियो भने इभन चिकित्सकीय पद्धतिबाट उहाँ
5: लक्षण देखिसकेको
4: सो यसमा चाहिँ 2-3 कुराहरू किन यो रेबिज रोगको चाहिँ जोखिम बच्चाहरूमा अथवा अन्य व्यक्तिहरूमा भइरहेको छ भन्ने कुरालाई एउटै मात्र भनेको कम्युनिकेसन हो। रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट सञ्चार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने एउटा कुरा हाम्रो कम्युनिटीमा भएका कुकुरहरू र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिक रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने बच्चाहरूको संसर्गमा आयो अन्य व्यक्तिहरूको संसर्गमा आयो भने हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकिन्छ।
5: यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटै जस्तो आज कसैलाई टोक्यो अहिले तुरन्तै 5 अथवा 10 साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ
4: यसलाई के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ। कुकुरको टोकाइ भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन। त्यो कुकुरको टोकाइ भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। कुकुरको टोकाइ हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नै पर्ने कुरा छ। एकदमै इम्पोर्टेन्ट कुरा के छ
5: तत्कालै गर्नुपर्ने
4: तत्कालै तपाईँको समुदायको मान्छे बाबुआमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ नि त. त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ.
5: जस्तो धुने पनि कतिपयले चाहिँ त्यहाँ त्यो पानी बग्नुपर्छ, पानी राख्दै गर्दा धुँदै गर्दा भन्ने पनि कतिपय ठाउँमा सुन्यो, अनि त्यो बगेन अथवा कुनै
4: बिल्कुल के छ भन्दाखेरि भाइरसको चाहिँ अब यसको अब के बुझाउनुपर्छ आम नागरिकलाई भन्दाखेरि चाहिँ साबुन पानीले धुँदाखेरि चाहिँ त्यो भाइरस चाहिँ डिसइन्फेक्ट हुन्छ. त्यसको त्यो हुन्छ नि जुन स्ट्रक्चर हुन्छ त्यसलाई चाहिँ यसले पखाल्नलाई मद्दत गर्छ. त्यही भएर साबुन पानीले धोएर हुन्छ नि पखाल्नुपर्छ. डिटर्जेन्ट तपाईँको अब भन्नु होला कपडा धुने साबुन छ त्यसले धुन मिल्छ कि मिल्दैन भने अब अहिले साबुनै नपाउने भन्ने स्थिति त त्यो अलिकति फरक किसिमको भयो. तर पनि त्यसमा हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति. त्यसले चाहिँ एउटा नै ठुलो प्राथमिक उपचार हो.
0: संक्रामक रोगको विशेषज्ञ डाक्टर अनुप बास्तोलासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
1: असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने, चिया निर्यातमा भएको अवरोध हटाउन कूटनीतिक पहल, परराष्ट्र मन्त्री खनाल चीनबाट स्वदेश फिर्ता, डलरको भाउ बढ्दा 1.5 खर्ब ऋण थपियो,
0: राहदानी खरिद प्रकरण विवादमा जर्मन कम्पनीका एजेन्ट सहित 4 जना पक्राउ, जेएनजी आन्दोलनमा क्षतिग्रस्त संरचना बढ़ाउन 6 अर्ब आवश्यक, देशभरका 10 औद्योगिक क्षेत्रमा भाडाको विवाद 7 दिनभित्र तिर्न निर्देशन,
1: व्यवसायी भट्ट र अग्रवाल प्रपक्षका लागि थुनामा निर्वाचन अघि नै स्थानीय तहको पुनरावलोकनको तयारी, अभिभावकको निगरानी नपुग्दा बालबालिका रेबिजको जोखिममा,
0: इंग्ल्याण्डमा पाठेघरको मुखको क्यान्सर विरूद्धको खोपले 200 भन्दा बढ़ीको ज्यान जोगाएको अध्ययन प्रतिवेदन सार्वजनिक, अमेरिका इरान युद्ध विराम रोक्न सम्झौतामा हस्ताक्षर,
1: र फिफा विश्वकपमा पहिलो खेलमा इंग्ल्याण्डद्वारा क्रोएसिया 4-2 पराजित, पोर्चुगल डीआर कंगोसँग 1-1 बराबरीमा रोकियो आजै उज्बेकिस्तान र कोलम्बिया खेल्ने.
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ, अहिले विश्वकप चलिरहेको छ र प्रतिनिधि सभामा संसद चलिराख्दाखेरि त्यहाँ सांसदको संख्या पनि घटिराखेको छ. शुरूमा केही बढ़ेको जस्तो देखिन्छ तर पछि रित्तो कुर्सीको अगाडिपट्टि सांसद र मन्त्री लगायतले भाषण गर्नु परिराखेको अवस्था छ. एउटा बन्द कोठा छ, बन्द कोठामा टेलिभिजन चलिराखेको छ, सांसद लेखिएको छ त्यही नजिकै एउटा झोला र त्यहाँ खुट्टा लम्पसार पारेर एकजना सांसद जस्ता देखिने व्यक्तिले टेलिभिजनमा हेरिराखेका छन् विश्वकप फुटबल. तल चाहिँ यस्तो लेखिएको छ, संसदमा जानै भ्याइन छैन, देशको चिन्ताले आजकल रातभर निद्रै लाग्दैन क्या, अनि दिउँसोतिर यसो सुत्नु परेन र भने.
1: हस, प्राविधिक साथी सुनिल राज बहादुरलाई धन्यवाद. अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.

0: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
1: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
2: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
3: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
4: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
5: कार्यक्रम साझा आवाज,
1: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
6: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
7: प्रोपाइटर मधुमाया जीजी, पढे होइन प्रोपाइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
1: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
2: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
4: पसिनाको सम्मान, समानताको अभियान,
5: कार्यक्रम साझा आवाज।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 7 बज्यो।

0: हुन्छ मुटु नारी कोनी चल्छ उसै गरी त्यो आत्म सक्षम घर देश फरक अनि कहाँ भो नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी
1: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
3: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आछेवा घटना तल आफै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी याई मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
7: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग, काली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ

0: बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।

0: मौनता तोडौ, बलात्कार र लैंगिक हिंसा विरुद्धको अभियानमा सहकार्य गरौ।
1: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियानको अवसरमा
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: एक पटक सोच्नुस् त, कति तपाईले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नु भएको त छैन?
2: यदि गर्दै हुनुहुन्छ भने तपाई अपराध गर्दै हुनुहुन्छ।
3: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
4: सार्वजनिक हितको लागि
5: नेपाल सरकार महिला तथा बाल बालिका ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कृष्ण नगरपालिका र रेडियो दिदी बहिनीको सहकार्यमा
6: आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौ जुन सुन्दा अलि पत्याउन गाह्रो लाग्न सक्छ। कल्पना गर्नुहोस्, पर्वत जिल्लाको कुनै एउटा दुर्गम गाउँमा बस्ने एउटी महिला छिन् जसले आफ्नो जीवनमा कहिले ब्याङ्कको दैलो टेकेकी छैनन्, तर उनी अचानक आफ्नो परिवारको सम्पूर्ण आर्थिक निर्णय लिने अवस्थामा पुग्छिन्।
7: ओहो,
6: त्यो पनि कुनै ठूलो राजनीतिक क्रान्तिले गर्दा होइन, मात्र उनको मोबाइल फोन र स्थानीय रेडियोमा बज्ने एउटा 20 सेकेण्डको जिंगलको कारणले।
7: सुन्दा त कुनै चलचित्रको कथा जस्तो लाग्छ।
6: हो नि, एकदमै। तर आज हामी यस्तै एउटा वास्तविक र निकै चाखलाग्दो विषयको यो गहन विश्लेषणमा जाँदैछौ। कसरी एउटा स्थानीय रेडियो कार्यक्रमले नेपाल सरकारका ती जटिल नीतिहरूलाई आम मानिसको दैनिक जीवनको शक्तिमा बदल्दैछ भन्ने कुरा हामी हेर्नेछौ। ल, यसलाई खोतलेर हेरौं।
7: पक्कै पनि यो साँच्चै नै भनौँ न एउटा विरलै देखिने तर अत्यन्तै प्रभावकारी रूपान्तरणको मोडल हो। अक्सर हामीलाई के लाग्छ भने समाज परिवर्तन गर्नका लागि ठूला ठूला बजेट र अन्तर्राष्ट्रिय मोडलहरू नै चाहिन्छन्, होइन र?
6: एकदम, हामी त्यही सोच्छौं।
7: तर कुष्मा नगरपालिका र नेपाल सरकारको सहकार्यमा विशेष गरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग मिलेर रेडियो दिदी बहिनी 95.2 MHz जुन कार्यक्रम चलाइरहेको छ नि,
6: महिला सचेतना तथा सशक्तिकरण आवाज कार्यक्रम,
7: हो त्यही कार्यक्रम, त्यसले एउटा नितान्त फरक बाटो देखाएको छ। यहाँ मुख्य कुरा के हो भने नीति निर्माण हुनु एउटा बाटो हो, तर त्यो नीतिलाई भुइँ तहका मानिसले यो मेरै लागि हो भनेर महसुस गर्नु पूर्ण रूपले फरक कुरा हो।
6: ठ्याक्कै, मेरो विचारमा सरकारी नीतिहरू भनेका नबुझिने भाषामा लेखिएका कुनै भारी मेसिनका म्यानुअल जस्तै हुन् क्या।
7: सही भन्नुभयो, म्यानुअल त हुन्छ तर पढ्न कसैले जान्दैन।
6: हो नि, अनि यो रेडियो कार्यक्रम चाहिँ त्यो मिल्ने साथी हो जसले त्यो मेसिनलाई साँच्चै कसरी चलाउने भनेर एकदम सजिलोसँग सिकाइदिन्छ।
7: एकदम सठिक उदाहरण दिनुभयो।
6: अब सशक्तिकरणको कुरा गर्दा सबैभन्दा पहिले आधारभूत कुरा अर्थ र सम्पत्तिबाटै शुरू गर्नुपर्छ जस्तो लाग्छ मलाई, किनभने आर्थिक स्वतन्त्रता नै सशक्तिकरणको पहिलो शर्त हो नि, होइन र?
7: बिना अर्थ त केही पनि सम्भव छैन।
6: अनि नेपालको संविधानले छोरीलाई पनि छोरा सरह पैतृक सम्पत्तिमा समान हक दिएकै छ। महिलाको नाममा उद्योग वा व्यवसाय दर्ता गर्दा कर्मिनाह हुने, बिना धितो ऋण पाइने जस्ता राम्रा नीतिहरू त राज्यसँग छन्।
7: हो, नीतिहरू अत्यन्तै प्रगतिशील छन्।
6: तर यहाँनिर मेरो एउटा प्रश्न छ, त्यसो भए यी सबैको अर्थ के हो त? मेरो मतलब संविधानमै लेखिसकेको र कानून बनिसकेको कुरा मानिसहरूलाई सम्झाउन किन एउटा छुट्टै रेडियो कार्यक्रम नै चाहिन्छ र? कानूनी किताबमा लेखिँदैमा गाउँको संरचना त रातारात परिवर्तन हुँदैन नि।
7: हो, तपाईँले एकदमै गहिरो ठाउँमा औँला राख्नुभयो। यहाँ सबैभन्दा रोचक कुरा के छ भने नीति र व्यवहार बीचको खाडल धेरै ठूलो छ। नीतिहरू आफैमा जति सुकै राम्रा भए पनि आम मानिसका लागि, विशेष गरी ग्रामीण महिलाहरूका लागि सरकारी संरचना भनेको डरलाग्दो संयन्त्र हो।
6: भन्नाले वडा कार्यालय जान पनि डर लाग्ने।
7: हो नि, एउटी गाउँकी महिला जसले सायद राम्रोसँग औपचारिक शिक्षा पाएकी छैनन्, उनी सिधै ब्याङ्कमा गएर मलाई बिना धितो ऋण दिनुहोस् भन्न सक्दिनन्।
6: त्यो त गाह्रो छ, फारम कसरी भर्ने, कोसँग बोल्ने केही थाहा हुँदैन।
7: ठ्याक्कै, त्यहाँ एउटा ठूलो मनोवैज्ञानिक पर्खाल हुन्छ, अनि रेडियो दिदी बहिनीले ठिक त्यही मनोवैज्ञानिक पर्खाल भत्काउने काम गरेको छ।
6: कसरी भत्काउँछ त?
7: जब रेडियोबाट मेरै गाउँकी मेरै भाषा बोल्ने प्रस्तोताले एकदमै आत्मीय स्वरमा भन्छिन्, नि के तपाईँले आफ्नो व्यवसाय दर्ता गर्नुभएको छैन भने आजै वडामा बुझ्नुहोस्, यो तपाईँको अधिकार हो।
6: ओहो, भनेपछि आफ्नै मान्छेले भने जस्तो लाग्ने भयो।
7: हो त नि, तब त्यो सुन्ने महिलालाई राज्यको कानून एउटा अमूर्त कुरा नभएर आफ्नै घरको सल्लाह जस्तो लाग्न थाल्छ।
6: यसको मतलब रेडियोले सूचना मात्र दिएको छैन, यसले त्यो डरलाग्दो सरकारी संरचनालाई रहस्यमुक्त डिमिस्टिफाई गरिराखेको छ।
7: बिल्कुल, र जब हामी सम्पत्तिको कुरा गर्छौ नि, यो केवल पैसाको मात्र कुरा होइन,
6: अरू के को कुरा हो त?
7: यो शक्ति सन्तुलनको कुरा हो। परम्परागत समाजमा पुँजी र जमिनमाथि प्राय पुरूषको नियन्त्रण रहँदै आएको छ।
6: त्यो त हो, घरमुली भनेकै प्राय पुरूष हुन्छन्।
7: तर जब रेडियोको निरन्तरको प्रोत्साहनले एउटी महिला आफ्नो नाममा पसल दर्ता गर्छिन् वा सानो जग्गा आफ्नो नाममा पास गर्छिन्, त्यसले घरभित्रको शक्ति सन्तुलनमा भूकम्प ल्याइदिन्छ।
6: साँच्चै एउटा सानो दर्ताले त्यति ठूलो असर गर्छ र?
7: गर्छ नि, किनकि जसको नाममा पुँजी हुन्छ, घरको भान्सादेखि छोराछोरीको शिक्षासम्मका निर्णयहरूमा उसको आवाज स्वत बलियो हुन्छ। नीतिले बाटो बनाइदियो, तर त्यो बाटोमा हिँड्ने आँट चाहिँ रेडियोले दियो।
6: यो त साँच्चै नै रूपान्तरणकारी कदम हो, तर मलाई अर्को एउटा पाटोले झनै अचम्मित पारेको छ।
7: कुन पाटोले?
6: जब महिलाहरूको हातमा सम्पत्ति र व्यवसाय आउँछ, त्यसपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने नयाँ चुनौती थपिन्छ नि त।
7: पक्कै पनि।
6: हामी अक्सर सोच्छौ कि दुर्गम गाउँका महिलाहरू प्रविधिसँग त्यति अभ्यस्त हुँदैनन्, तर यहाँ त डिजिटल साक्षरता, ई सेवा र मोबाइल ब्याङ्किङलाई नै मुख्य हतियार बनाइएको देखिन्छ।
7: यदि हामीले यसलाई वृहत रूपमा हेर्ने हो भने यो पक्कै पनि यस मोडलको सबैभन्दा आधुनिक र रणनीतिक पक्ष हो। हेर्नुहोस्, पैसा कमाउनु मात्र सशक्तिकरण होइन, त्यो पैसामाथिको नियन्त्रण कसको हातमा छ भन्ने कुराले धेरै ठूलो अर्थ राख्छ।
6: एकदम सही कुरा, नियन्त्रण नै मुख्य कुरा हो।
7: कार्यक्रमले महिलाहरूलाई सिधै आफ्नो मोबाइल फोनबाट कारोबार गर्न सिकाएको छ। ब्याङ्क धाउने, लाइन बस्ने र दिनभरिको समय खेर फाल्ने कुरालाई यसले विस्थापित गरेको छ।
6: हो, सुन्दाखेरि यो समय बचत गर्ने कुरा जस्तो मात्र लाग्न सक्छ। मेरो विचारमा यो कस्तो भने, कारोबार गर्न दिनभरि लगाएर ब्याङ्क जानु भनेको खोलाबाट पानी बोकेर ल्याउनु जस्तै हो।
7: अहँ, राम्रो तुलना।
6: तर मोबाइल ब्याङ्किङ भनेको घरमै धारा जडान गर्नु हो, यसले पक्कै पनि उनीहरूलाई आफ्नो व्यवसाय बढाउन वा परिवारलाई अतिरिक्त समय दिन मदत गर्छ।
7: एकदम।
6: तर मलाई लाग्छ यसमा समय बचत भन्दा पनि धेरै ठूलो संरचनात्मक परिवर्तन लुकेको छ। यदि हामीले अझ गहिरिएर हेर्ने हो भने, मोबाइल ब्याङ्किङ भनेको घरमै पानीको धारा आउनु मात्र होइन, यो त एउटा यस्तो गोप्य तिजोरी हो जसको साँचो ती महिला बाहेक अरू कसैसँग हुँदैन।
7: ओहो, तपाईँको यो विश्लेषण एकदमै सटीक छ। गोपनीयता र वित्तीय नियन्त्रणको यो पाटो अक्सर ओझेलमा पर्छ।
6: कसरी ओझेलमा पर्छ भन्नाले?
7: ग्रामीण भेगमा धेरैजसो अवस्थामा के हुन्छ भने, महिलाले दुःख गरेर पैसा त कमाउँछिन्, तर त्यो पैसा व्यवस्थापन गर्न वा ब्याङ्कमा जम्मा गर्न श्रीमान वा घरका अन्य पुरूष सदस्यलाई दिनुपर्ने बाध्यता हुन्छ।
6: ए, किनकि ब्याङ्कसम्म जाने पहुँच वा प्रक्रियाको ज्ञान उनीहरूसँग हुँदैन।
7: हो नि, जसको परिणाम स्वरूप पैसा कहाँ गयो, कति खर्च भयो वा कति बचत भयो भन्ने कुराको जानकारी उनलाई हुँदैन।
6: भनेपछि कमाएर पनि आफ्नो हातमा केही नरहने अवस्था। अनि जब महिलाले आफ्नै फोनको स्क्रिनमा आफ्नै पासवर्ड हालेर कारोबार गर्छिन्, तब त्यो मध्यस्थकर्ता, मेरो मतलब घरको पुरूष सदस्यको आवश्यकता नै पर्दैन।
7: ठ्याक्कै, प्रविधिले यहाँ पितृ सत्तात्मक संरचनाको एउटा मुख्य कडीलाई सिधै बाइपास गरिदिएको छ,
6: वित्तीय नियन्त्रणको कडीलाई।
7: हो, जब एउटी महिलालाई आफ्नो खातामा कति पैसा छ भनेर हेर्न कसैको अनुहार हेर्नु पर्दैन, त्यो बिन्दुबाट शुरू हुन्छ वास्तविक आर्थिक स्वतन्त्रता।
6: साँच्ची नै यो त एकदमै गहिरो कुरा हो।
7: डिजिटल साक्षरता यहाँ प्राविधिक ज्ञान मात्रै रहेन, यो त आत्मनिर्णयको अधिकार प्रयोग गर्ने सबैभन्दा भरपर्दो हतियार बन्यो। यसले कसैको आश्रित हुने मनोविज्ञानलाई नै जरैदेखि उखेल्ने काम गर्छ।
6: मलाई यो कुराले असाध्यै रोमाञ्चित बनायो। प्रविधिले कसरी सुस्तरी तर निश्चित रूपमा सामाजिक शक्ति बाँडफाँडलाई नयाँ आकार दिइरहेको छ भन्ने यो अद्भुत उदाहरण हो।
7: एकदम।
6: तर फेरि अब एउटा अर्को कुरा गरौं। सिद्धान्त र नीतिगत कुराहरू जतिसुकै आकर्षक लागे पनि, व्यवहारमा यी कुराहरू लागू हुन त्यति सहज पक्कै छैन।
7: गाह्रो त छँदैछ नि।
6: कुस्मा नगरपालिकाकै सन्दर्भमा हेर्ने हो भने, रेडियो दिदी बहिनीले यी नयाँ अभ्यासहरूलाई समुदायमा कसरी स्थापित गरिरहेको छ त? समाजको मनोविज्ञान बदल्न उनीहरूले के कस्ता उपायहरू अप्नाएका छन्?
7: यसको लागि उनीहरूले मुख्य गरी दुईवटा मनोवैज्ञानिक अस्त्र प्रयोग गरेका छन्। पहिलो, सफलताका कथाहरूको प्रसारण।
6: सफलताका कथा, जस्तै कसैले राम्रो व्यापार गरेको
7: हो, जब कुनै कार्यक्रमले निरन्तर रूपमा आफ्नै गाउँठाउँका आफ्नै जस्तो पृष्ठभूमि भएका महिलाहरूले सानो समूहबाट ऋण लिएर कसरी सफल उद्यम चलाइरहेका छन् भन्ने कथा सुनाउँछ नि, त्यसले सुन्ने मान्छेमा अत्यन्तै गहिरो छाप छोड्छ। मानिसहरू ठूला ठूला विदेशी उदाहरण वा सहरिया सफलताबाट त्यति प्रभावित हुँदैनन् जति आफ्नै छिमेकीको सफलताबाट हुन्छन्।
8: त्यो त हो, आफ्नो परिवेशको कुराले छुन्छ।
7: एउटी महिलाले जब सुन्छिन् कि पल्लो गाउँकी सीताले बाख्रा पालनबाट राम्रो आमदानी गर्दैछिन् र मोबाइलबाट हिसाब किताब राख्छिन्, तब उनको मनमा स्वत यदि उसले गर्न सक्छ भने मैले किन नसक्ने भन्ने भावना जाग्छ।
8: म पनि सक्छु भन्ने भावना।
7: ओ, यो म सक्छु भन्ने मनोविज्ञानको निर्माण नै सशक्तिकरणको सबैभन्दा ठूलो इन्जिन हो।
8: त्यो म सक्छु भन्ने आत्मविश्वासको कुरा त एकदमै स्वाभाविक लाग्यो, तर यहाँबाट कुरा साँच्ची नै चाखलाग्दो भन्छ। म यहाँ अलिकति प्रतिवाद गर्न चाहन्छु।
7: भन्नुहोस् न।
8: दस्तावेज र कार्यक्रमको रूपरेखा हेर्दा उनीहरूले सफलताका कथाहरू बाहेक रेडियो जिंगलहरू, मेरो मतलब छोटा सन्देशमूलक स्लोगनहरूको पनि भारी प्रयोग गरेका छन्।
7: स्लोगनहरू बजाइरहन्छन्।
8: जस्तै घरेलु हिंसा सहेर नबसौं, अन्याय विरूद्ध आवाज उठाउं, कानूनी उपचारका लागि वडा कार्यालय वा प्रहरीलाई खबर गरौं। अब मलाई भन्नुहोस् त, के रेडियोमा बज्ने यस्ता 20-30 सेकेण्डका छोटा र सरसर्ती सुन्दा सामान्य लाग्ने जिंगलले साँच्ची नै घरेलु हिंसा जस्तो शताब्दीदेखि गहिरो जरा गाडेको सामाजिक समस्यालाई रोक्न सक्छन् र?
7: तपाईँको शंका एकदम जायज छ।
8: के यो अलि सतही दृष्टिकोण भएन र? 20 सेकेण्डको विज्ञापनले हिंसा रोकिन्छ र भन्या?
7: यसले एउटा महत्वपूर्ण प्रश्न खड़ा गर्छ। तपाईँको शंकालाई म पूर्ण रूपमा सम्मान गर्छु र पहिलो नजरमा यो सतही लाग्नु स्वाभाविक पनि हो।
8: हो नि,
7: पक्कै पनि। एउटा आकर्षक धुन र केही नाराहरूले मात्र रातारात हिंस्रक मानिसको सोच बदल्न सक्दैनन्। घरेलु हिंसा भनेको एकदमै जटिल र बहुआयामिक समस्या हो।
8: अनि कसरी काम गर्छ त यो जिंगलले?
7: हामीले यहाँ बुझ्नुपर्ने कुरा के हो भने, ती जिंगलहरूको उद्देश्य हिंसा गर्ने व्यक्तिलाई तुरन्तै सुधार्नु मात्रै होइन, यसको मुख्य उद्देश्य भनेको हिंसा भोगिरहेका र त्यो हिंसा हेरेर बसिरहेका मौन दर्शकहरूको मनोविज्ञान परिवर्तन गर्नु हो।
8: मौन दर्शक भन्नाले अलिकति प्रस्ट्याइदिनुहोस् न, कसरी?
7: मनोवैज्ञानिक रूपमा निरन्तरको दोहोरिने सन्देशले समाजमा एउटा नयाँ मानक नर्म स्थापित गर्छ। धेरै अवस्थामा हिंसा भोगिरहेकी महिलाले त्यसलाई आफ्नो नियति मानेर सहनुको कारण डर मात्रै हुँदैन।
8: अरू के कारण हुन्छ त?
7: म बोल्या भने मेरो कुरा कसले सुन्छ, म कहाँ जाने, के म प्रहरीकोमा जानु ठिक हो भन्ने अन्यलताले उनीहरूलाई चुप लाग्न बाध्य बनाएको हुन्छ।
8: ए, बाटो थाहा नभएर?
7: हो, जब रेडियोले हरेक दिन बिहान दिउँसो र बेलुका हिंसा सहनु अपराध हो, वडा कार्यालय जाउँ, प्रहरीलाई खबर गरौं भनेर सम्झाइरहन्छ, यसले दुईवटा काम गर्छ।
8: कुन कुन?
7: पहिलो, यसले त्यो महिलाको दिमागमा एउटा स्पष्ट रोडम्याप तयार गरिदिन्छ कि समस्या पर्दा जाने ठाउँ कहाँ हो,
8: गन्तव्य देखाइदिन्छ।
7: र दोस्रो, यसले सम्पूर्ण समुदायलाई सन्देश दिन्छ कि प्रहरीकोमा जानु वा वडा कार्यालयमा उजुरी गर्नु भनेको घरको इज्जत फाल्नु होइन, बरु आफ्नो कानूनी अधिकारको प्रयोग गर्नु हो।
8: ओहो, भनेपछि यो केवल सचेतना मात्र होइन, यो त मनोविज्ञानिक कन्डिसनिङ पो रहेछ।
7: एकदमै।
8: जब एउटै सन्देश सयौं पटक कानमा पर्छ, तब हिंसा सहनु सामान्य हो भन्ने पुरानो भाषे बिस्तारै भत्किँदै जान्छ र आवाज उठाउनु सामान्य हो भन्ने नयाँ भाषे निर्माण हुन्छ।
7: एकदम सही बुझ्नुभयो, तर यो चक्र त्यति बेला मात्र पूरा हुन्छ जब आवाज उठाउने ती महिलालाई समाजमा साथ दिने कुनै संस्थागत संरचना हुन्छ।
8: संस्थागत संरचना
7: हो, र यही नै यो कार्यक्रमले आमा समूह जस्ता स्थानीय संस्थाहरूलाई जोडेको छ। कार्यक्रमले नयाँ व्यवसाय शुरू गर्दा होस् वा कुनै कानूनी जटिलता वा हिंसाको अवस्थामा पर्दा होस्, आमा समूहसँग सम्पर्क राख्न विशेष जोड़ दिएको छ।
8: नेपालको सन्दर्भमा आमा समूहको भूमिका साँच्चैले अद्वितीय छ, तर एउटा रेडियो कार्यक्रमले सरकारी निकायलाई छाडेर किन आमा समूहलाई यति धेरै महत्व दिएको होला? वडा कार्यालय वा प्रहरी त छँदैछ नि।
7: किनभने प्रहरी वा अदालत भनेको अन्तिम विकल्प हुन् जहाँ पुग्न अझै पनि धेरै महिलालाई असहज लाग्छ।
8: त्यो त हो, प्रहरीकोमा जानु भनेको अलि ठूलो कुरा मानिन्छ गाउँमा।
7: तर आमा समूह भनेको उनीहरूकै गाउँ टोलका दिदी बहिनीहरू मिलेर बनेको एउटा अनौपचारिक तर अत्यन्तै शक्तिशाली सामाजिक सुरक्षा जालो सेफ्टी नेट हो।
8: आफ्नै साथीभाइको समूह जस्तो
7: हो नि। व्यक्तिगत रूपमा कुनै एउटी महिलाले म हिंसा सहन्न वा म आफ्नै व्यवसाय गर्छु भनेर समाजसँग एक्लै लड्न सम्भव नहुन सक्छ, तर जब आमा समूहले हामी तिम्रो साथमा छौ भन्छ तब त्यो एक्लो व्यक्तिले सिङ्गो संस्थाको बल प्राप्त गर्छ।
8: यसको मतलब आमा समूह भनेको एउटा बफर जोन जस्तै भयो।
7: हो एकदमै, जसले एकातिर महिलाहरूलाई आवश्यक पर्दा आर्थिक मद्दत सानो तिनो ऋण गर्छ भने अर्कोतिर समाज वा परिवारबाट आउने दबावको सामूहिक रूपमा प्रतिरोध पनि गर्छ।
8: कति राम्रो संरचना।
7: त्यसैले रेडियोले म सक्छु भन्ने व्यक्तिगत आत्मविश्वास जगाउने र आमा समूहले त्यो आत्मविश्वासलाई संस्थागत संरक्षण दिने यो दुईवटाको संयोजन नै कुष्म मोडेलको सबैभन्दा बलियो पक्ष हो।
8: अब यो सबै कुरा सुन्दा मलाई एउटा पूर्ण चक्र कम्प्लिट साइकलको तस्विर दिमागमा आइरहेको छ।
7: कस्तो चक्र?
8: हेर्नुहोस् है, सुरुमा नेपाल सरकारले राम्रो नीति बनाउँछ, जस्तै महिलाको नाममा कर छुट वा सहुलियतपूर्ण ऋण। त्यसपछि रेडियो दिदीबहिनी जस्तो स्थानीय संचार माध्यमले त्यो जटिल नीतिलाई डिकोड गर्छ र एकदमै आत्मीय भाषामा घर घरमा पुर्याउँछ।
7: हो,
8: सँगसँगै उनीहरूलाई डिजिटल ब्याङ्किङ जस्तो प्रविधि सिकाएर आर्थिक गोपनीयता र नियन्त्रण उनीहरूकै हातमा सुम्पिन्छ।
7: एकदम।
8: अनि सफलताका कथाहरू र जिंगलहरूले उनीहरूको मानसिक पर्खाल भत्काएर एउटा स्पष्ट रोडम्याप देखाउँछ र अन्त्यमा यदि बाटोमा कतै समाज वा परिवारबाट अवरोध आयो भने आमा समूह र वडा कार्यालय जस्ता संस्थाहरूले सुरक्षा जालोको काम गर्छन्।
7: तपाईले यो सम्पूर्ण प्रक्रियालाई एकदमै सटीक रूपमा संक्षेप गर्नुभयो।
8: साँच्चै गजबको मोडल छ यो।
7: वास्तविक सशक्तिकरण भनेको कसैले दया गरेर दिने कुरा होइन, यो त एउटा यस्तो इकोसिस्टम वा वातावरण निर्माण गर्ने प्रक्रिया हो जहाँ प्रत्येक व्यक्तिले आफ्नो शक्ति आफै पहिचान गर्न सकोस् र त्यसको प्रयोग गर्दा सुरक्षित महसुस गरोस्। कुष्मा नगरपालिका र रेडियो दिदीबहिनीको यो सहकार्यले देखाएको बाटो एउटा विशिष्ट भूगोलका लागि मात्र होइन नि, सूचना र शक्तिको पहुँचबाट वञ्चित रहेका विश्वका जुनसुकै कुनाका सीमान्तीकृत समुदायका लागि पनि यो एउटा अनुकरणीय मोडल बन्न सक्छ।
8: साँच्चै नै, यसले हामीलाई विकास र सशक्तिकरणको मोडल कस्तो हुनुपर्छ भन्ने विषयमा पुनर्विचार गर्न बाध्य बनाएको छ। आजको यो समग्र छलफलबाट हामीले प्रष्ट रूपमा के देख्यौं भने नीतिहरू जतिसुकै उत्कृष्ट भए पनि जबसम्म स्थानीय संचार र प्रविधिको सही प्रयोग मार्फत त्यसलाई भूई तहका मानिसको पहुँचमा पुर्याइँदैन तबसम्म ती नीतिहरू।
9: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
10: अहिले बिहानको ठिक 8 बज्यो।

0: आवाज बहन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
2: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: Namaskar. कार्यक्रम बदलिदो नेपालमा विकास चापागाईको स्वागत छ। आर्थिक विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरिका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत विद्युतीय गाड़ीलाई प्राथमिकतामा राखेको जनाएको छ। पेट्रोलियम पदार्थको आयात घटाउने, स्वच्छ ऊर्जाको प्रयोग बढ़ाउने र दीर्घकालीन रूपमा यातायात खर्च कम गर्ने लक्ष्य सहित विद्युतीय गाड़ी प्रवर्धनलाई बजेटमा जोड़ दिइएको छ। तर गाड़ी व्यवसायीहरूले भने नीतिगत स्थिरता कर संरचनामा हुने बारम्बार चुनौती रहेको बताएका छन्। विद्युतीय गाड़ीको माग बढ़े पनि स्पष्ट र दीर्घकालीन नीति आवश्यक रहेको उनीहरूको भनाइ छ। नेपालमा विद्युत उत्पादन बढ़दै गएको, संचालन खर्च तुलनात्मक रूपमा कम हुने र वातावरणीय प्रभाव घटाउन सकिने भएकाले विद्युतीय गाड़ी क्षेत्रमा ठूलो सम्भावना रहेको सरोकारवाला बताउँछन्। चार्जिङ स्टेशन विस्तार, कर नीतिमा स्थिरता र निजी क्षेत्रसँग सहकार्य गर्न सके यो क्षेत्रले अर्थतन्त्र र रोजगारीमा समेत सकारात्मक योगदान पुर्याउन सक्ने अपेक्षा गरिएको छ। आजको कार्यक्रममा हामी बजेटमा विद्युतीय गाड़ीको प्राथमिकता, गाड़ी व्यवसायको समस्या र सम्भावना बारे नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती र इन्जिनियर श्रीकान्त यादवसँग कुराकानी गर्छौ। सबैभन्दा पहिले नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग कुरा गरौं।
4: धन्यवाद।
3: सरकारले यस वर्षको बजेटमा गाड़ी र विशेष गरी विद्युतीय गाड़ीलाई कसरी प्राथमिकता दिएको देख्नुहुन्छ? कार्यक्रमको शुरूआत यसैबाट गरौं न।
4: यस्तो छ, सरकारले प्राथमिकता दिएकै छ। विद्युतीय शहरी साधनलाई पहिलादेखि नै दिँदै आएको छ भने यसपालि पनि त्यसलाई चाहिँ क्रमिक रूपमा लिएर गइरहेको छन्। साधारण तयारले हेर्ने हो भने केही दरहरूमा तपाईँको चेन्ज भएको छ, कुनै रेटहरू बढेका छन् भने कुनै घटेका पनि छन्। र पुरानो एउटा समस्या जुन थियो, यो विद्युतीय सवारी साधन आयात गर्दाखेरि पिक पावरको आधारमा लाग्ने थियो भने अहिले हटाएर मूल्यको आधारमा गरिएको छ। त्यो पनि एउटा राम्रो र स्वागत योग्य नै छ र समग्रमा राम्रो छ यसपालिको बजेट।
3: तपाईँहरूले अलिकति एक दुईवटा कुरा चाहिँ सरकारले हेरफेर गर्यो अनि पछाडिपट्टि गएर प्रेस रिलिजमा फेरि एकदम अर्थतन्त्रलाई गतिशील दिने खालको पनि छ भनेर भन्नुभएको छ, अलिकति यो कुरालाई अलिकति खुलाइदिनुहोस् न।
4: यस्तो हो कि हामीले भन्ने खोजे चाहिँ के हो भने हरेक ठाउँमा हरेक माग 100% कसैको नि पूरा हुँदैन। हामीले भनेको कुरा 100% माग पूरा हुनुपर्छ र मेरो यही हो भनेर तपाईँ बस्नुभयो भने यो संस्था चल्दैन। पहिला कुरो त संस्थाले कतिपय कुराहरू के बुझ्न जरुरी छ भने हामीले गरेका मागहरू कतिवटा माग पूरा भयो, हामीले गरेका माग पूरा हुँदै भएन भन्ने पहिला त हामीले मूल्याङ्कन गर्नु पर्यो। सबभन्दा पहिला त हामीले धेरै कुराहरू मागेकोमा धेरै कुरा एड्रेस भएको छ, केही सामान्य चिजहरूमा तपाईँको रेटहरूमा केही हेरफेर भएको छ। त्यो सँगसँगै हामीले किन पछि स्वागत राम्रो यसपालिको उत्कृष्ट बजेट छ किन भन्यो भने बजेटको आकारलाई हेर्नुभयो भने यसपालिको बजेटको आकार ठूलो छ। यदि भनेको जस्तो अनि उहाँहरूले जुन एउटा अनुमान गर्नुभएको छ त्यो अनुमानमा चाहिँ यो बजेटको पैसा त्यही अनुसार विनियोजन भएर खर्च भएको खण्डमा देशमा त यसले तपाईँको अर्थतन्त्रमा त राम्रो योगदान पुग्छ। अर्थतन्त्रको योगदान पुग्नु भनेको के हो भने सवारी साधनको चाप बढ्ने हो। सवारी साधनको चाप नबढ़ीकन देशको अर्थतन्त्र त बढ्दैन भने त्यो आधारले पनि हामीले त्यहाँनिर चाहिँ हामीले उत्साहजनक देखेको चाहिँ त्यहाँनिर हो।
3: यो बजेटमा यो अब गाड़ी व्यवसायका लागि चुनौतीपूर्ण चाहिँ के छ?
4: चुनौतीपूर्ण भनेको यस्तो हो, मैले भने नि बजेटको जुन आकार छ, बजेट राम्रोसँग खर्च भएन, विकास निर्माणमा खर्च हुने चिज समयमै विकास निर्माणका कामले गति लिएन भने चाहिँ बजेटले हामीलाई सबैजना अर्थतन्त्रलाई सँगसँगै हाम्रो अटोमोबाइललाई पनि ठूलो असर गर्छ। त्यही भएर हामी आशा गरौं यसपालिको बजेट जुन बनाउनु भएको छ विनियोजित समयमै खर्च पनि हुन्छ र विनियोजन पनि हुन्छ।
3: भन्सार अन्तशुल्क वा कर नीतिले अहिले इभी बजारलाई कस्तो प्रभाव पर्ने देखिन्छ?
4: यस्तो छ, सबभन्दा पहिला त अन्तशुल्क नै खारेज भइसकेका छ अटोमोबिलमा, त्यो यो विद्युतीयमा खारेज भइसकेका छ भने त्यही एउटा राम्रो, आई मेल तपाईँलाई भने राम्रो मध्येमा एउटा त्यो पनि हो। र भन्सारको कुराहरू भनेको के हो भने सरकारले आवश्यकता अनुसार खर्च गर्नको लागि काहीँ न काहीँबाट उहाँलाई चाप पर्छ भने कुन वस्तुबाट लिँदाखेरि असर गर्दैन भने सरकारले तय गर्ने भएको कारणले गर्दाखेरि मलाई लाग्छ भन्सारको अन्तशुल्कको त्यति ठूलो चाप हामीलाई पर्दैन। अहिले पनि पुनः गर्छु, निर्माणले गति लिनुपर्छ। देशमा उहाँहरूले जुन अनुमान गर्नुभएको छ, एउटा अनुमानित गर्नुभएको छ कि 100 बिलियनको अर्थतन्त्र बनाउँछु भनेको छ भने तपाईँ हामी सबैजना मिलेर यो देशमा चाहिँ आय स्तर सबैको बढाउनको लागि र 100 बिलियनको अर्थतन्त्र बनाउनको लागि लाग्नु पर्यो।
3: अब तपाईँ नाडाको अध्यक्ष हुनुहुन्छ, अहिले भर्खरै आउनु भएको छ कार्य समितिको अध्यक्ष भएर, नेतृत्वकर्ता भएर, यो गाडी र विद्युतीय गाडी, मानिसहरूले पहिला गाडी भनेर पेट्रोल डिजेल भनेर सम्झिन्थे, अब अहिले विद्युतीय गाडीहरू आइरहेको छ, विभिन्न परिवर्तन भइरहेको छ गाडीको इतिहास, यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
4: यस्तो, तपाईँ हाम्रो पालामा हामीले थाहा पाउँदा डिजेल पेट्रोल आयो भने त्योभन्दा अगाडि पनि डिजेल पेट्रोलमा गाडी चल्दैन बुझ्नुभयो नि, इतिहास पल्टाएर हेर्नुपर्छ। यो अहिले हामी इभीमा छौँ, अहिले ई मोबिलिटीमा छौँ भने अहिलेको हामीले चाहिँ अनुभव गर्ने सबैले देख्ने विश्वको सबै अटोमोबाइलहरू अहिले केन्द्रीकृत भएर अहिले इभीमा चलिरहेछ होइन, इभी र हाइवे तपाईँको हाइब्रिडमा चलिरहेछ भने भविष्यमा यो टेक्नोलोजी चेन्ज हुन सक्छन्। त्यही भएर समय परिस्थिति अनुसार हरेक ठाउँमा हरेक चेन्जेस आउँछ भने त्यसलाई चाहिँ हामीले अङ्गाल्दै अगाडि बढ्नुपर्ने स्थिति हुन्छ।
3: अब यो बजेटकै कुराकानी गरिरहँदा सरकारले विद्युतीय गाडी प्रवर्धनका लागि घोषणा गरेका कार्यक्रम कार्यान्वयन हुनेमा चाहिँ कतिको विश्वस्त छ नाडा?
4: हामी त पूर्ण विश्वस्त छौँ, हामी पूर्ण आशावादी छौँ। अहिलेको जुन सरकार छ, यत्रो देशभरि चाहिँ यत्रो नेपाली सबैजनाले एकजुट भएर झण्डै 2/3 मत दिएर पठाएको छौँ भने तपाईँ हामी यसमा पोजिटिभ हुन जरुरी छ।
3: जस्तो निजी क्षेत्रले उठाइरहेको नीतिगत स्थिरताको कुराहरू थियो नि, अब यो सरकार 5 वर्षको लागि स्थिर भइरहेको छ, यो नीतिगत अस्थिरता हुँदाखेरिमा व्यवसायलाई परेका समस्या र अब स्थिर सरकार आइसकेपछि नीतिगत रूपमा राम्रो भयो भने व्यवसायलाई चाहिँ के कुरामा सहज हुन्छ, सकारात्मक हुन्छ?
4: तपाईँले भन्नुभयो जस्तै अहिले तपाईँको प्रश्नमै उत्तर छ, हामी भन्न चाहिँ नीतिगतमा समस्या भयो भन्ने कारण के हो भने हामीले देख्दाखेरि चाँडै चाँडै सरकार परिवर्तन भएपछि सरकारका हरेक नीति निर्माणहरू चेन्ज हुँदै जान्छ। त्यही भएर हामी सबैजनाले भन्दै आएको के हो भने स्थायित्व चाहियो, दीर्घकालीन सोच चाहियो। त्यही भएर नयाँ सरकार आएछ, हामी यस्तो प्रेसर दिइरहेको छौँ कि आएको भर्खर 60-70 दिन भएको छैन, 60 वर्षदेखि गर्ने कामलाई हामी प्रेसर गरिरहेछौँ भने हामी पनि केही चिज कुर्न सक्नुपर्छ। र केही चिज उहाँहरूले गर्न खोजिरहनु भएको छ, केही समय लागिरहेछ, यत्रो पुरानो संरचनामा रहेर उहाँहरू नयाँ संरचना बनाउन खोजिरहनु भएको छ भने तपाईँ हामी योगदान गर्नपट्टि लाग्नुपर्छ, न कि क्रेडिट तपाईँको चाहिँ हामी आफ्नो उहाँलाई क्रिटिसाइज गर्नपट्टि लाग्नु हुँदैन जस्तो लाग्छ। हामी 5 वर्षको लागि जनताले चुनिसकेका छ भने 5 वर्ष चलाउने र चलाउन सक्ने वातावरण हामी बनाएर जानु पर्यो क्या।
3: कार्यक्रम बदलिदियो नेपालमा आज हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावनाबारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती। अब सर, यो पछिल्लो वर्षहरूमा विद्युतीय गाडीको माग परिवर्तन भइरहेको छ, कस्तो देख्नुहुन्छ? पहिलाका गाडीहरू खोज्नेको संख्या भन्दा अलिकति बढी वृद्धि भइरहेको हो?
4: यस्तो छ, गाडीको संख्यामा वृद्धि आइसकेको छैन, त्यसको लागि के छ भने आम नागरिकको आय स्तर बढ्नुपर्नेछ। आय स्तर बढ्नको लागि त्यो किसिमको चलायमान हुने गरी यहाँ पर उद्योग धन्दाहरू सञ्चालन भइसकेको स्थिति छैन। तर सरकारले अहिले सुरुमै आउँदा राम्रो काम चाहिँ के गरिरहेछ भने जसले आफ्नो आय स्तर चाहिँ बढाउनलाई काम गरिरहनु भएको छ, आफूले चाहिँ कहीँ कोही जब गरिरहेछ, सर्भिस छ, कहीँ आफ्नो स्वरोजगार भएर काम गरिरहनु भएको थियो भने सरकारले त्यसमा चाहिँ अहिले तिर्न पर्ने तपाईँले आयकरमा छुट दिएको छ नि, त्यो दिएको कारण किनभने तपाईँ हामीले खर्च गर्न सकोस् भन्नुको लागि हो कि। त्यही भएर पनि अब बिस्तारी खर्च गर्ने बानी बस्छ, बिस्तारी यो वातावरण बन्दै जान्छ, नेपालीको आय स्तर बढ्दै जान्छ, त्यसपछिबाट चाहिँ गाडीको मागहरू पनि बढ्ने, गाडीका बिक्रीहरू पनि बढ्ने। सबैभन्दा पहिला त के चाहियो भन्दाखेरि आजको दिनमा सबैभन्दा तत्कालको रूपमा हामीले देखेको भनेको रोड हो। रोड वास्तवमा डेभलप भएकै छैन, जहाँ रोड डेभलप गर्न दिएको छ, रोड बनाउन दिएको ठाउँमा त्यहाँ कम्प्लिटै कहिले हुँदैन भने यो विकृतिबाट चाहिँ अब आउने सरकारले चाहिँ यो रोक्नुपर्छ। कुनै पनि चिज समयमा सक्नुलाई उहाँहरूलाई चाहिँ प्रोत्साहन गर्नुपर्छ भने समयमा नसकिनेहरूलाई चाहिँ के किसिमको चाहिँ दण्ड सजाय दिने हो सरकारले चाहिँ मलाई लाग्छ त्यो बारेमा सोच्न जरुरी छ।
3: अब सरकारले यो विद्युतीय गाडीलाई प्रवर्धन गरिरहँदाखेरि सार्वजनिक यातायातलाई प्रवर्धनमा के कन्जुसाई गरेको अलिकति हामीले बढाउनु पर्ने त सार्वजनिक यातायात थियो होला इभीमै पनि यो व्यवसायलाई चाहिँ यो निजी गाडी बढ्दा बढी फाइदा कि सार्वजनिक गाडीको माग बढी बढ्दाखेरि फाइदा
4: यस्तो अब यो तपाईँले के आधारले कहाँ हेरेर भन्नुभयो म तान्दिनँ सरकारले सार्वजनिक सवारी साधन यदि तपाईँ 25 सिटभन्दा माथि या ल्याइरहनु भएको छ भने जम्मा 1% भन्सार छ भने सरकारले कति राजस्व लिन्छ त्यसबाट प्रबन्धनै गर्न खोजेको हो नि त सँगसँगै सरकारले आफ्नो 100 दिनेमा प्रधानमन्त्रीज्यूको एउटा आई प्रतिवेदन पनि आइसकेका छ र इभीलाई नेपालमा प्रमोट गर्नलाई सम्भाव्यता अध्ययन गरी हरेक ठाउँमा चार्जिङ स्टेसन बनाउने पनि भनिसक्नु भएको छ भने मलाई लाग्छ प्रवर्धन नै भयो हामीले भने नि मैले तपाईँलाई हाम्रो बानी के भयो भने कुर्न सक्ने र धैर्य गर्ने धारणा चाहिँ हामीसँग छैन कि त्यही भएर केही समय कुर्नुपर्छ अहिले नै धेरै कुराको हामी अहिले कमिटमेन्ट गरिहाल्नु हुँदैन कुरौँ हामी केही समय हेरौँ न
3: अब यो उपभोक्ताले विद्युतीय गाडी किन्दा के कुरामा ध्यान दिने हिजो अब पेट्रोल डिजलको गाडी किन्दाखेरिमा कस्तो गाडी किन्ने के कुरामा ख्याल गर्ने भन्ने कुरा मान्छेमा सेटअप थियो अब नयाँ विद्युतीय गाडी आइसकेपछि हामीले काठमाडौँ उपत्यकाभित्र त देख्छौँ राम्रै छ बढिरहेको छ संख्या तर बाहिर चाहिँ अझै पनि शङ्काको घेरामा त छ नि विद्युतीय गाडी
4: होइन शङ्काको घेरामा त छ मलाई लाग्दैन होइन तपाईँले भन्नुभएको जस्तो हुनसक्छ मैले भने नि काठमाडौँ एउटा सिटी भएको कारणले गर्दाखेरि यस्तै किसिमका सिटीहरू सबै ठाउँमा त्यही किसिमका चाहिँ बस्ने जनसङ्ख्या नभएको कारणले गर्दाखेरि चाहिँ यो किसिमको समस्या आउँछ तर सवारी साधन किन्नुभन्दा अगाडि चाहिँ पहिला तपाईँले जुन सवारी साधन किन्दै हुनुहुन्छ त्यो सवारी साधनको बारेमा विस्तृत रूपमा बुझेर कस्तो मान्छेले उहाँ इम्पोर्ट गर्दै हुनुहुन्छ उहाँको बिक्री पछिको सेवा के छ र उहाँको अबको 5 वर्षसम्म चाहिँ उहाँहरूले कसरी जाने योजना बनाउनु भएको छ त्यो हेरेर चाहिँ लगानी गर्नुभएको खण्डमा मलाई लाग्छ तपाईँहरूले भोलिको दिनमा चाहिँ यो आउने समस्याबाट तपाईँहरू चाहिँ पर्न सक्नुहुन्न त्यो समस्याको समाधान गर्नु पर्दैन जस्तो लाग्छ मलाई सामना नगरिकन नै समाधान हुन्छ जस्तो लाग्छ मलाई सबभन्दा पहिला चाहिँ बिक्री पछिको सेवा कस्तो छ त्यो ध्यान दिनु पर्यो
3: अब यो मध्यम आय भएका मानिसले पनि एउटा गाडी किन्ने एउटा सोख हुन्छ नि अब यसलाई चाहिँ परिपूर्ति गर्नको लागि केही नीतिगत कुराहरू पनि आवश्यकता छ अघि हामीले कुराकानी गरिसक्यौँ कतिको अब सहज छ बिस्तारै यो विद्युत गाडी चढ्ने मान्छेको सोखलाई चाहिँ
4: गाडी चढ्नको लागि धेरै कुरामा सहज छ तर त्यसको लागि सरकारले जुन नीतिगत कुराहरू र केही चिजहरूमा चाहिँ अलिकति फ्लेक्सिबल हुनुपर्छ केही कुराहरू चेन्जहरू गर्नुपर्छ जस्तो हामी गाडी किन्दैछौँ भने कोही मान्छेले गाडी किन्नको लागि आज जाँदैछ भने गाडी आवश्यकता अनुसार कुन चिजलाई नेसेसिटीमा राख्ने कुनलाई लग्जरीमा राख्ने सबभन्दा पहिला त गाडीको वर्गीकरण गरेर सर्वसाधारणले महसुस गर्ने गरी चढ्नको लागि र सर्वसाधारणलाई साँच्चैकै सरकारले चल्न दिने हो भने पहिला के गर्नु पर्यो भने नेसेसिटीको गाडीलाई 5 वर्ष किन 10 वर्ष दिनु पर्यो नि लगानी गर्नलाई किस्ताबन्दीमा उसले 10 वर्ष पाउनु पर्यो उसले आय स्तर अनुसार चढ्न सक्छ भने 10 वर्ष दिनु पर्यो बाइक किन्ने मान्छेले चिजहरूमा चाहिँ अलिकति फ्लेक्सिबल हुनुपर्छ केही कुराहरू चेन्जहरू गर्नुपर्छ जस्तो हामी गाडी किन्दैछौँ भने कोही मान्छेले गाडी किन्नको लागि आज जाँदैछ भने गाडी आवश्यकता अनुसार कुन चिजलाई नेसेसिटीमा राख्ने

0: जरूरी छ भने कसैको लागि दुई पाङ्ग्रे पनि उहाँको लागि चाहिँ नेसेसिटी हुनसक्छ। धेरैजनाको लागि नेपालमा नेसेसिटीमा पब्लिक ट्रान्सपोर्टेसनको रूपमा सहज रूपमा यात्रा गर्नलाई दुई पाङ्ग्रे लिइरहेको हुन्छ भने दुई पाङ्ग्रेलाई पनि प्रवर्धन गरेर सरकारले चाहिँ फाइनेन्सको सुविधा राम्रो गर्न सकेको खण्डमा मलाई लाग्छ हरेक नेपालीले हरेक नेपालीको घर घरमा सवारी साधन चाहिँ पुग्न चाँडै भन्दा चाँडै पुग्छ।
1: अहिले यो बजारमा देखिएको विद्युतीय गाडी भनौँ न अलिकति सस्तो पनि अलिक धेरै आरामदायी पनि धेरै एडभान्स पहिला पहिला महँगो पैसा हाल्नु पर्थ्यो भने अहिले अलिक सस्तो पैसामा राम्रो गाडीहरू पाइरहेको छ। अहिले कतिदेखि कतिसम्मका कस्ता कस्ता खालका यो विद्युतीय गाडीहरू नेपालमा भित्रिएका छन् पछिल्लो समय?
0: यस्तो छ, हेर्नुहोस्, सस्तो चाहिँ होइन, सरकारले भन्सार छुट दिएको कारणले गर्दा सस्तो हो, त्यही भएर सरकारको योगदान छ यसमा। छुट हुने भने पनि तपाईँ हामीले राजस्व नपाउनु भनेको पनि सरकारले एउटा राजस्व गुमाएर भए पनि सर्वसाधारणले राम्रो पाओस् भनेर दिएको हो नि त। यसमा आजको दिनमा हेर्ने हो भने सवारी साधन छन् नेपालमा 15 लाखदेखिबाट धेरै माथिसम्मका सवारी साधनहरू छन् फोर चार पाङ्ग्रेमा हेर्ने हो भने।
1: आयात प्रक्रिया वा बैंकिङ क्षेत्रमा केही समस्या व्यवसायले अहिलेसम्म भोगिरहेका छन् के के छन् कस्ता कस्ता छन्?
0: यस्तो छ, आयात प्रक्रियामा त त्यस्तो ठूलो समस्या हुँदैन, सबभन्दा ठूलो अहिले मैले भने जस्तो बैंकिङ प्रक्रिया हो। बैंकिङ प्रक्रिया एकदमै झन्झटिलो छ, बैंकिङ प्रक्रिया सहज हुनु पर्यो, बैंकिङ फाइनान्स झन् झन्झटिलो छ। एउटा सवारी साधन किन्नको लागि नेपालमा 60% चाहिँ तपाईँको लगानी गर्नुपर्छ, होइन 40% डाउन पेमेन्ट गरेर 60% चाहिँ ब्याङ्कबाट लगानी लिनुपर्छ भने अरू कन्ट्रीहरूमा हेर्नुहुन्छ भने तपाईँको आवश्यकता अनुसार तपाईँको इन्कमले धान्छ भने उसले 100% पनि ऋण पाइन्छ, उसले लोन पाइन्छ र आरामले उसले 15% तिर्न पाइन्छ भने हामी त्यो कुराबाट चाहिँ वञ्चित छौँ। त्यो कुरा सहज भएको खण्डमा सवारी साधनको प्रबन्धन राम्रै हुन्छ।
1: तपाईँ अब अध्यक्ष भएको नाताले पनि यो कुरा मैले उक्काउनै पर्छ, केही समय अगाडि सरकारले मुस्ताङको कोर्ला नाकामा त्यत्रो गाडीहरू एकछिन नियन्त्रणमा लिएर छोडेको अवस्था छ। यस्तो सरकारले हडासमा केही नीतिहरू अथवा केही एक्सनमा जाँदाखेरि कार्यान्वयनमा जाँदा व्यवसाय प्रति चाहिँ सरकार अलिकति आक्रामक भएको जस्तो देखिन्छ, यसले चाहिँ व्यवसायलाई कतिको प्रभाव पारिरहेको छ यस्तो कुराहरूले?
0: यस्तो हेर्नु, व्यवसायलाई यसले प्रभाव पार्छ नि, तर कतिपय कुराहरूलाई यसलाई के गर्नु पर्छ, कहीँ उजुरी आयो या केही कुराको अनुसन्धान गर्न पर्यो भन्यो भने सरकारले यो केही पनि होइन भने छोड्न मिल्दैन नि त। त्यसले गर्दाखेरि यसलाई नियमित प्रक्रियामा जानु पर्यो, यसलाई हामी अतिरञ्जित बनाउनु भन्दा पनि ठिकै छ, आखिर तपाईँको उहाँले अनुसन्धान गर्नुभयो, आखिर केही छैन रहेछ, जसले तपाईँको उहाँहरूभित्र एउटा चाहिँ एलिगेसन थियो त्यो हट्यो भने मलाई लाग्छ त्यो राम्रो पक्षमा जानु पर्यो कि। त्यसले गर्दा सरकारको पनि राम्रो भयो, जो व्यापारी पनि राम्रो भयो, पब्लिकले हेर्दाखेरि पनि जुन किसिमको एउटा अराजक जुन देखिएको थियो नि त त्यो हट्यो नि त। नत्र यहाँ धेरै कुराहरू चाहिँ व्यापारीले सहनु पर्थ्यो उहाँहरूलाई लाग्थ्यो भने त्यो हट्यो नि त। त्यो भएर मलाई लाग्छ त्यसलाई खासै ठुलो कुरा होइन यसलाई।
1: कार्यक्रम बदलिदियो नेपालमा आज हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती। अघि तपाईँले एउटा पूर्वाधारको कुराहरू उठाउनु भयो केही, होइन, जस्तो अब यो विद्युतीय गाडीलाई प्रवर्धन गर्न सरकारले पूर्वाधारका क्षेत्रमा चाहिँ कुन कुन पूर्वाधार चाहिँ आवश्यकता छ नेपालमा अहिले तत्काल गर्नुपर्ने काम र मध्यकाल र दीर्घकालमा हेर्दाखेरि?
0: यस्तो छ, सबैभन्दा पहिला त के गर्नु पर्यो भने रोडसँग जति पनि रिलेटेड छ नि, रोड कन्स्ट्रक्सन निर्माणसँग रिलेटेड भएको चिजलाई ध्यान दिनुभयो। अर्को तपाईँको उद्योगीहरूले कुनै पनि सामान बनेको सामान छ फ्याक्ट्रीबाट लिएर जाने ढुवानीको लागि जाने सवारी साधनको वर्गीकरण हुनु पर्यो। र हामी कृषिमा क्रान्तिको कुरा गर्छौँ भने कृषिलाई हेरेर कृषिमा कस्तो किसिमका चाहिँ सवारी साधन आवश्यकता छ कृषिको क्रान्तिको लागि साँच्चीकै हामी सोच्ने हो भने त्यसको लागि वर्गीकरण जान्नु छ। त्यस्तै गरेर अर्को नेसेसिटी र लग्जरीको कुराहरू छुटाउनु जरुरी छ। त्यो भयो भने धेरै हदसम्म मलाई लाग्छ यो समस्या पनि समाधान हुन्छ र राम्रो पनि हुन्छ।
1: यो अब हामीले अहिलेसम्म प्रयोग गरेको कृषि क्षेत्रमा पेट्रोल र डिजलबाट चल्ने गाडीहरू नै हामीले प्रयोग गरिरहेका छौँ, अब यो भविष्यमा हामीले अब के गर्न जरुरी छ जसले गर्दा कृषिमा हरेक क्षेत्रमा ग्रामीण भेगहरूमा पनि विद्युतीय गाडीहरूलाई नागरिकले प्रयोग गरेर अगाडि बढ्न सक्छन्?
0: सबभन्दा पहिला त रोड बन्न पर्यो, रोड बनिसकेपछि विद्युतीय सवारी साधन प्रवर्धन गर्ने हो भने त्यहाँ विद्युतको ट्रान्सफर्मर राम्रो हुनु पर्यो, त्यसपछि स्वत प्रवर्धन हुन्छ।
1: जस्तो सरकारले भने नि अस्ति भर्खर होइन बजेट भाषणमा हामीले विद्युतीय सवारीदेखि लिएर हरेक सामग्रीलाई हामीले सहुलियत दिन थाल्यौँ भने हाम्रो क्षमताले धान्दैन भनेर, अब सरकारले त विद्युत उत्पादनमा पनि बढाउनु पर्ने र उत्पादन भएको विद्युतको जुन क्यापासिटी छ त्यसलाई पनि बिल्डअप गर्नुपर्ने जस्तो देखिन्छ नि।
0: तपाईँले के बुझ्नु पर्यो भने बिल्डअप भइरहने हुन्छ, यो भनाइ र गराइमा मान्छेले बुझाइमा कहिलेकाहीँ फरक पर्ने कुरा हो। तपाईँले एउटा घरमा बत्ती लिनुभएको छ होइन, त्यो बत्तीमा तपाईँले त्यहाँनिर ल्याएर ठुलो जेनेरेटर जोड्नु भने तपाईँ

0: ठूलो एउटा कुनै मेसिन जन्नुभयो भने तपाईँ घरको ढाँचा त हान्दैन नि त. एउटा बत्तीको क्यापासिटी हुन्छ, त्योभन्दा बढी तपाईँले युज गर्नुभयो भने त्यो किसिमको क्षति व्यवहार गर्नुपर्ने हुन्छ. भनेपछि सामान्य काहीँ एउटा चाहिँ ट्रान्सफर्मर चलिरहेको छ, त्यो ट्रान्सफर्मरको क्यापासिटी भन्दा बढी तपाईँको डिमान्ड बढी भएर त्यो युटिलाइज बढी भयो भने त्यो ट्रान्सफर्मर पड्किन सक्ने भन्ने कुरा हो कि. त्यही भएर समय परिस्थिति अनुसार इलेक्ट्रिसिटीको कन्जम्सनलाई ध्यान दिएर जहाँ जहाँ ट्रान्सफर्मर चेन्ज गर्नुपर्ने छ, जहाँ जहाँ नेसनल ग्रिडहरू चेन्ज गर्नुपर्ने छ, जहाँ जहाँ तपाईँको यो इलेक्ट्रिक तारहरू चेन्ज गर्नुपर्ने छ आवश्यकता अनुसार, त्यो चेन्ज गर्दै नयाँ इलेक्ट्रिफिकेसनमा जाने हो भने त्यो अनुसारको गर्दै गयो भने चाहिँ सहज हुन्छ. र जुन अहिले हामी परिकल्पना गरिरहेको छ त्यो चिज नहुनको लागि त्यो दुर्घटनाबाट बच्नलाई त्यो जरुरी पनि छ.
1: पूर्वाधार अभावले गर्दाखेरि पनि हामी व्यवसायहरूलाई अलिकति समस्या परेको हो यो बिक्री व्यवसाय गर्नको लागि गाडी.
0: धेरै हदसम्म त जहिले पनि यो कुरा सत्य हो, किनभने हामी अहिले चाहेर पनि धेरै ठाउँमा सवारी साधन जहाँ लान सक्दैन, जहाँ लान्छ त्यहाँ पूर्वाधार नभएको कारणले गर्दा बिक्री गर्न सक्दैन भने यो सामान्य कुरा हो कि. यसलाई के हो भन्दा तपाईँले के बुझ्नु पर्यो भने हामीले तपाईँहरूले सुन्नु भए पनि होला, कति ठाउँमा हामी सुन्छौँ तर त्यो कुरालाई चाहिँ अरूको भयो भने छोडिदिन्छौँ, अनि कोही सम्बन्धित भयो भने अलिक बढी हाइलाइट गर्ने हाम्रो बानी भएर मात्रै हो. तपाईँहरूले सुन्नुभयो होला कति ठाउँमा हाइड्रो बनाएको छ तर नेसनल ग्रिडमा जोड्नको लागि विभिन्न कारणले गर्दा मैले जोड्न पाएन भनेर सुन्नु भएको छ नि त. अनि त्यो कुरा त हामी फेरि त्यसलाई त हेर्दैनौँ भने त्यो लस भइरहेको छ नि त एउटा व्यवहारलाई त. त्यो कुरा पनि हामीले लेख्नु पर्यो नि त, जान्नु पर्यो, सबैले महसुस गर्न पर्यो भने त्यसलाई पनि हाइलाइट गर्नु पर्यो भने त्यही सामान्य प्रक्रिया हो. कुनै पनि ठाउँमा जान खोजिरहेको छ तर त्यो पूर्वाधार छैन भने त पूर्वाधार बनाउनु पर्यो नि त. कुनै पनि ठाउँमा बनिसकेको चिज छ तर त्यसलाई नेसनल ग्रिडमा जोड्न सकेको छैन भने त्यो लस हो नि त भने सेम यही चिज हो.
1: कार्यक्रम बदलिलो नेपालमा आज हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे कुराकानी गरिरहेका छौं. आज हामीसँग हुनुहुन्छ नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती. अब यो पूर्वाधारको कुराकानी पछि अब अलिकति गाडीको यो मर्मत, स्पेयर पार्ट्स र प्राविधिक जनशक्तिको कुराकानी गरौं. के छ यो विद्युतीय गाडीमा चाहिँ एउटा हामीले बाहिर सुनेको कुरा मैले तपाईँसँग लिएर आउने त हो नि होइन. विद्युतीय गाडी प्रयोग गर्दाखेरिमा यसको पार्ट्सहरू धेरै महँगो, यहाँ नपाइने भन्ने कुराहरू एकदम गुन्जायज छ. अनि के नागरिकले गुनासो गरे जस्तै भोगे जस्तै त्यस्तै हो कुरा.
0: तपाईँले थाहा पाउनु भएको छ, कहीँ त्यस्तो सुन्नु भएको छ जुन यो सामान किन्न जाँदाखेरि या यो पार्ट्स किन्न जाँदा मैले नपाएको या मलाई अत्याधिक कसैले महँगो लिएको सुन्नु भएको छ. हल्लाको पछि लाग्नु हुँदैन. कुनै पनि चिज नयाँ आइसकेपछि त्यसलाई हामी बुझ्नु भने अँगाल्नलाई टाइम लाग्छ कि. त्यही कारणले गर्दा होला एक दुईजना कहीँ भएको ठाउँमा कसले ल्याएको ठाउँमा होला, मैले भने नि तपाईँलाई ल्याउने मान्छे र बिक्री गर्दाखेरिको बिक्री पछिको सेवा हेरेर सवारी साधन किन्नुभयो भने यो किसिमका समस्या आउँदै आउँदैन, नर्मल थिङ हो. त्यही भएर आफूले किन्दाखेरि ध्यान दिनु पर्यो कि.
1: जस्तो सर अब एसेम्ब्लिङ जुन पहिला पेट्रोल र डिजलबाट चल्ने गाडीहरू एसेम्ब्लिङ हुन थालेको थियो, अब विद्युतीय गाडीले अलिकति बजारलाई प्रतिस्थापन गर्दैछ के छ. अनि अब नेपालमा पनि एसेम्ब्लिङ गर्ने प्रणाली विकास हुन सक्छ वा हुँदैछ के छ यसको सम्बन्धमा चाहिँ.
0: यस्तो छ, नेपालमा इभीको एसेम्ब्लिङ आज होइन धेरै पहिलादेखि भइरहेछ. यो किनभने न्युजमा नआएपछि मान्छेलाई त्यो लाग्दैन. तपाईँले आजको दिनमा हेर्नुभयो भने तराईतिर जति पनि चल्ने थ्री व्हिलर छ, इभी थ्री व्हिलर छ, त्यो कहाँ हुन्छ एसेम्ब्लिङ? नेपालमै छ नि त. भनेपछि यही चिज हो, यही पोइन्ट गरेर देखायो भने सबैले थाहा पाउँछै हुँदो रहेछ भनेर. तर नेपालमा भइरहेको चिजलाई चाहिँ हामी लेख्दैनौँ कि. भनेपछि अब अरू चिजहरू पनि बिस्तारै हुन्छन् भने हिजोको दिनमा त्यो थियो नि त भने आज पनि छ भने भोलि पनि हुन्छ.
1: त्यो त थ्री व्हिलर छँदैछ, त्यो बाहेक अरू पनि सार्वजनिक गाडीदेखि निजी गाडीहरू पनि त्यसको एसेम्ब्लिङको कुराहरू नि.
0: त्यही भएर भने त मैले अहिले भर्खर त पहिला थ्री व्हिलर सुरु भयो. थ्री व्हिलर सुरु भयो कति भयो, कति वर्ष लागेर अहिले एसेम्ब्लिङ सुरु भएको छ भने. त्यही भएर ओभरनाइट हामीले हरेक कुरा आश गर्नु भएन कि. समय परिस्थिति अनुसार व्यापार गरिसकेपछि व्यापारी किन लगाउँदैन. हिजो हामी परिकल्पना गरेको छ र नेपालमा टू व्हिलरको एसेम्ब्ली लाग्छ भनेर, आज छ नि त. भनेपछि समय परिस्थिति माग अनुसारको यो सबै आवश्यकता पूर्ति हुँदै आवश्यकता पूर्ति हुँदै जान्छ र त्यो सँगसँगै यहाँ पनि त्यो किसिमका संरचनाहरू बन्दै जाने हो.
1: कार्यक्रम बदलिलो नेपालमा आज हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे कुराकानी गरिरहेका छौं. आज हामीसँग हुनुहुन्छ नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती. अब अलि जनशक्तिको कुराकानी गरौं न. गाडी व्यवसायले कति जनशक्तिलाई चाहिँ अहिले रोजगारी दिइरहेको छ, के छ जनशक्तिको अवस्था, दक्ष जनशक्ति छ कि नेपालमा, भएका पनि विदेश पलायन हुने क्रम छ, तपाईँहरूको यो गाडी व्यवसायमा पनि परेको यो क्षेत्रसँग सम्बन्धित कुराहरू भनेको सुनेको छ.
0: यस्तो छ, नेपालमा विदेश जाने त एउटा नेपालीको फेसन नै हो, मान्छेहरूलाई कतिलाई मजबुरी छ भने कतिजनाले आफ्नो हेरेर जानुहुन्छ होइन। अब त्यसमा चाहिँ अहिले रोजगारीको सिलसिलामा भन्नुहुन्छ भने अटोमोबिलमा आजको दिनमा हामी त सबैजनालाई आवश्यकता अनुसार नेपालभरि नै सिपमूलक कार्यक्रम सिकाइरहेको छौँ। सिकाउने मात्रै होइन, यदि कोही हामीसँग चाहिँ ग्रेजुएट हुनुभएको छ भने उहाँको जबको ग्यारेन्टी पनि गराइरहेको छौँ नाडाले, भने त विदेश जानै परेन, त्योभन्दा बढी पैसा यहीँ नै छ होइन, हामी देखिरहने छौँ। र आजको दिनमा भन्नुहुन्छ भने अटोमोबिललाई हामीले के देख्छौँ भने बाटोमा गुड्ने एउटा गाडीसँग तुलना गर्छौँ, त्यो मात्रै होइन, प्रत्यक्ष रूपमा तपाईँले हेर्नुहुन्छ भने आज पनि मिनिमम पनि 10 लाख भन्दा बढी मान्छेले रोजगारी पाएको भनेको अटोमोबाइल हो। अब यसलाई अप्रत्यक्ष रूपमा हेर्नु हो भने तपाईँ आफै आजको दिनमा हेर्दै जानुहोस्, अहिले हामी इभीका कुरा गर्दैछौँ भने तपाईँ हेर्नुहोस् बाटोमा एउटा चार्जिङ राखेर स्वरोजगार बन्ने मान्छे कति छ, एउटा होटल व्यवसाय गरेको ठाउँमा चार्जिङ स्टेसन राखिकन बसेको छैन नि त। इन्सुरेन्स व्यवसाय हेर्नुहोस् कहाँबाट छ, अटोमोबिलबाट छ। पेट्रोल डिजलको व्यापार कहाँबाट हुन्छ, अटोमोबिलबाट हुन्छ। ग्यारेजको परिकल्पना कहाँबाट हुन्छ, अटोमोबिलबाट हुन्छ। मेकानिकहरू जति पनि हामीलाई चाहिन्छ कहाँबाट छ, यहीँबाट भयो। त्यस्तै गरेर यसको इको सिस्टमलाई तपाईँले कम्प्लिट हेर्नुभयो भने मिडिया धेरै चिजलाई यसले तपाईँको अङ्गालै भन्छ। त्यही भएर एउटा अटोमोबिल चल्दाखेरिको अवस्थामा यो देशको अर्थतन्त्र नै कायापलट हुन्छ। त्यसले गर्दाखेरि हामी बाहिर जाने साथीहरूलाई नै हामी त्यही भन्छौँ, अटोमोबिलमा नयाँ नयाँ टेक्नोलोजीहरू आइरहेको छ, नयाँ नयाँ टेक्नोलोजीको लागि ट्रेनिङहरू गर्नुहोस्। ट्रेनिङ गर्नको लागि तपाईँहरूलाई कुनै पनि इच्छा छ भने नाडामा सम्पर्क गर्नुहोस्। हामी 7 वटै प्रदेशमा आजको दिनमा हामी प्रोग्राम गरिरहेछौँ। नेपालमा अटोमोबिलमा काम गर्ने आज हामी विदेशबाट लिएर आएर टेक्निसियन राख्न परिरहेको स्थिति छ भने नेपालीले गर्दा त सबैजना खुसी हुन्छ नि त। भने यहाँनिर अहिले सिक्युरिटी उद्योगहरू पनि छ, यत्रो सिक्युरिटी उद्योगमा नै हेर्नुहुन्छ भने विदेशबाट मान्छे ल्याएर राख्नु परिरहेछ, नेपाली टेक्निसियनहरू विदेश जाने भएको कारणले गर्दा विदेशको टेक्निसियनहरू चाहिँ नेपाल ल्याउनु परिरहेछ भने हामी सबैजनालाई त्यही भन्छौँ, विदेश जानुभन्दा अगाडि आफ्नो देशमा केही छ भने यहाँ पनि मेहनत गरेर यहाँ पनि हुन सक्ने सम्भावना धेरै छ, त्यसलाई अँगाल्नुपर्छ जस्तो लाग्छ।
1: जस्तो यो अब विदेशबाट जुन बाहिरबाट गाडीहरूले लिएर आउँदाखेरिमा हिजो पेट्रोल र डिजलबाट चल्ने गाडी ल्याउँदाखेरिमा व्यवसायलाई बढी अलिकति सहज थियो कि अहिले विद्युतीय गाडी लिएर आउँदाखेरि बढी सहज छ, र उपभोक्तालाई त एउटा अलिकति सस्तो चाहिँ विद्युतीय गाडी परिरहेको हामीले देख्छौँ भने व्यवसायको हकमा चाहिँ के छ?
0: उपभोक्तालाई सहज पर्नु भनेको नै व्यवसायलाई सहज हो नि त, हामी त उपभोक्ताको हक हितको लागि गर्ने हो नि त। उपभोक्ता खुसी हुनु नै हामी खुसी हो कि, त्यही भएर यसलाई मलाई लाग्छ हामी खुसी नै छौँ यसमा।
1: नेपालको सन्दर्भमा यो जुन विद्युतीय गाडीको बजार सम्भावना अब चाहिँ कस्तो त?
0: होइन, सम्भावना त अहिले पनि राम्रो छ, पछि पनि राम्रो हुन्छ। रोड बन्नु पर्यो र नेपालीको आय स्तर बढेपछि र सरकारको दृष्टिकोण जुन स्किमले अहिले चार्जिङ स्टेसनमा उहाँ फोकस गरिरहनु भएको छ त्यो भयो भने मलाई लाग्छ राम्रै हुन्छ।
1: निजी क्षेत्रले थप लगानी गर्न के खालको सरकारी सहयोगहरू अब चाहिन्छ व्यवसायको लागि चाहिँ लगानी भित्राउन? अहिलेसम्म हाम्रो गाडी व्यवसायमा जस्तो वैदेशिक लगानी कस्तो छ?
0: यस्तो छ, सबभन्दा पहिला त पूर्वाधारमा लगानी हुनुपर्छ। पूर्वाधारमा लगानी भयो भने आवश्यकता आउँछ, नेपालमा कन्जम्सन बढ्दै गएपछि वैदेशिक लगानी पनि स्वतः आउने भयो।
1: अब कर छुट बाहेक अरू केही नीतिगत कुराहरू पनि गर्नुपर्ने देखिन्छ सरकारले?
0: सरकारले कर छुटको लागि मात्रै होइन, सरकारले जहिले फेसिलेट गर्ने चिज हो, फेसिलेट उहाँले गरिरहनु भएको छ, सँगसँगै इन्फामा लगानी गरिरहनु भएको छ भने इन्फा सँगसँगै सुरक्षाको कुराहरूलाई पनि ध्यानमा दिएर गरे पनि राम्रो हुन्छ।
1: अब नाडाले यो महोत्सवहरू पनि गर्छ नि होइन, हरेक वर्ष एउटा ठुलो चाड पर्व जस्तो फेस्टिभल जस्तो हामी देख्छौँ, त्यो कसरी चलिरहेको छ, कसरी भइरहेको छ, अब यो वर्ष पनि हुँदैछ, कसरी छ कार्य समितिको प्लान छ, यसमा योजना कस्तो छ?
0: हाम्रो भाद्रमा हुन्छ जहिले पनि दसैँको अगाडि हाम्रो यो एउटा अटोमोबाइलको सबैजनालाई एकै ठाउँमा लिएर आएर जति पनि कन्ज्युमरहरूले किन्नको लागि सहजीकरण गर्नको लागि चाहिँ हामी गरिदिने हो। त्यहाँ सबै एउटै छानामा हुने विभिन्न ब्रान्डहरू भएको कारणले गर्दाखेरि कन्ज्युमरलाई बेनिफिट नै हुन्छ। हाम्रो काम भने कन्ज्युमरलाई सहज र बेनिफिट दिने काम हो, संस्थाले त्यो चिज निरन्तर गरिरहन्छ।
1: यस्तै खालका प्रदर्शनीहरू हामीले काठमाडौँ बाहिर पनि देख्न सक्छौँ आगामी दिनमा?
0: गरिरहेको छौँ हामीले, अहिले भर्खरै हामीले पोखरामा गऱ्यौँ, त्योभन्दा अहिले रिसेन्टली अहिले चितवन हाम्रो भातृ संगठन तपाईँको चितवन अटोमोबाइल्सले पनि उहाँ चितवनमा गरेको छ भने हाम्रो कार्ययोजना अनुसार 7 वटै प्रदेशमा गर्ने हाम्रो योजना हो।
1: अब तपाईँ एउटा व्यवसायी भएको नाताले युवाहरू विदेश पलायन भइरहेका छन् होइन, हामी नेपालमा पनि केही गर्न सकिन्छ भनेर चाहिँ तपाईँको सन्देश चाहिँ ती युवाहरूलाई चाहिँ के छ?
0: मेरो त्यही हो, सबैजनालाई सम्भावना खोज्नुपर्छ, सम्भावना खोजिसकेपछि हरेक ठाउँमा चाहिँ तपाईँको त्यसका सुवर्ण अवसरहरू हुन्छ, त्यसलाई हामीले पहिलाउनु पर्छ। अटोमोबिल भनेको यो एउटा युगमा तपाईँको जुनसुकै कन्ट्रीमा पनि परिवर्तनकारी चिज हो, यसलाई हामीले अँगालेर यसमा हुने हरेक चिजहरूलाई तपाईँले सिक्न सक्नुभयो र म कुन सेक्टरमा जाँदाखेरि मलाई राम्रो हुन्छ भन्ने कुरा हेर्नुभयो भने नेपालमै नै भविष्य छ र राम्रो पनि छ र दीर्घकालीन पनि छ।
1: अब अन्त्यमा व्यवसायी व्यापारी अनि उपभोक्तालाई चाहिँ तपाईँको सन्देश चाहिँ के?
0: मेरो सन्देश सबैजनालाई यही हो, अटोमोबिललाई हेर्दाखेरि हेर्ने दृष्टिकोण चेन्ज गर्नुहोस्। अटोमोबिल यो नेसेसिटी हो, सबैको आवश्यकता हो। है भने जस्तै एउटा उद्योगिकको सामान उद्योगमा बनेपछि बजार पुर्याउनको लागि एउटा किसानले फलेको सामान र या फल्नलाई खेती गर्नलाई चाहिने सवारी साधन र एउटा पब्लिक ट्रान्सपोर्टेसनको रूपमा युज हुने बाइकको या सानो कारहरूलाई हेर्ने दृष्टिकोण सबैले हामी चेन्ज गरेर यो वास्तवमा चाहिँ अबको दिनमा आवश्यकता हो, यातायात चाहिन्छ, हामी सुरक्षित तरिकाले हिँड्न आवाजात गर्न पाऊँ, सुरक्षित यात्रा गर्नको लागि सुरक्षित रोड हुनुपर्छ र यो सबै कुरा चाहिँ हामी राज्यलाई आवश्यकता अनुसार चाहिँ परिपूर्ति गर्नुपर्छ र हामीले पनि यो भोग गर्न पाइन्छ भन्ने चाहिँ धारणा राखेर हामी आशा राखेर चाहिँ अगाडि बढौँ जस्तो लाग्छ। सवारी साधन किन्नुभन्दा अगाडि सवारी साधनका बिक्री पछिका सेवा र सवारी साधन किन्दै हुनुहुन्छ भने उहाँहरूको बारेमा कम्पनीको बारेमा विस्तृत रूपमा जानकारी गरेर जानकारी लिएर मात्रै किन्नु होला भन्ने म सबैजनालाई अनुरोध गर्छु।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदियो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग कुराकानी गर्यौं। विद्युतीय गाडीको प्राविधिक विषय बारे इन्जिनियर श्रीकान्त यादवसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कर्ण थपारौ वा सबैले देख्ने ठाउँमा राखौ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
5: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
4: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
5: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
4: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
5: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
4: कार्यक्रम सड़क र सवारी।
6: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
7: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
6: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
7: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
6: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
8: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
9: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
10: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
11: Séptima payo.
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690 96 96।
12: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
13: घरबाट निस्किन अघि धारा, बिजुलीका स्विच र ग्यासको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगा सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग गरिएको कुराकानी सुन्यौं। अब विद्युतीय गाडीको प्राविधिक विषयबारे इन्जिनियर श्रीकान्त यादवसँगको कुरा सुनाऊ।
3: धन्यवाद सर।
2: नेपालमा सड़क र सड़कमा चल्ने गाडीको अवस्था चाहिँ अहिले कस्तो देख्नुहुन्छ तपाईँ एउटा प्राविधिक भएको हिसाबले?
3: धन्यवाद तपाईँको क्वेसनको लागि। होइन, नेपालको सड़कहरू अब त्यो हामी सबैलाई थाहा भएको कुरा हो, सड़कहरू साँगुरो छ र हाम्रो टेरिटोरी भनौँ अथवा भूगोल र जनसंख्याको हिसाबले चाहिँ सवारीहरूको संख्या अलिकति क्रिटिकल बढी नै भन्दा हुन्छ। साँगुरो रोड तर सवारीको संख्या अलिकति बढेको।
2: नेपालको अहिलेको सड़क अवस्था हेर्दा कस्ता खालका गाडीहरूलाई समस्या पर्दै आएको देखिन्छ?
3: खास गरेर सवारी भन्दा पनि सड़कहरू, जस्तो कि अब यहाँ हेभी सवारीहरूले चाहिँ सड़कहरू बिगार्ने गरेको अवस्था चाहिँ अहिले विद्यमान छ। होइन, नयाँ बन्दै गरेको रोडहरू अथवा राम्रा रोडहरू पनि छिटै भत्किने कारणमध्ये एउटा चाहिँ सवारी साधन चाहिँ जस अब ओभरलोडेड सवारी साधनहरू रोडमा गुड्नु पनि एउटा हो।
2: नेपालमा अहिले वातावरण मैत्री गाडीका सम्बन्धमा के अध्ययन अनुसन्धान केही भइरहेको छ?
3: यो हेर्नुहोस्, यो पछिल्लो समय चाहिँ यो इभीहरू भनौँ न विद्युतीय सवारी साधनहरू नेपालमा चाहिँ एकदम द्रुत गतिमा चाहिँ भित्र आएको अवस्था छ। यो एकदम नयाँ टेक्नोलोजी पनि हो, पछिल्लो 7-8 वर्षदेखि चाहिँ यो नेपालमा भित्रिराखेको अवस्थामा चाहिँ यो नीति नियमहरूको चाहिँ अलिकति अभाव नै छ। तर त्यो विभागले पनि एक किसिमको विद्युतीय सवारी साधनहरूको मापदण्ड कसरी, कस्तो सवारी साधनलाई आउन दिने अथवा कस्तालाई चाहिँ नियमन कसरी गर्ने भन्ने विषयमा एउटा अध्ययन चाहिँ गर्दैछ र यो विषयमा मन्त्रालयमा पनि अब नीतिहरू बन्दैछ भन्ने कुरा सुनेको छ।
2: अब अलिकति विद्युतीय गाडीकै बारेमा कुरा गरौं। विद्युतीय गाडी खास के हो, यसको कार्य प्रणाली कसरी हुन्छ?
3: यो विद्युतीय सवारी भनेको अब छुट्टै एकदम धेरै डिफरेन्ट त होइन, खालि फरक चाहिँ के छ भन्दाखेरि अरू त्यसका पार्ट्सहरू लगायत सबै चिज सेम हुन्छ। तर डिजल र पेट्रोलबाट चल्ने सवारीमा चाहिँ डिजल पेट्रोल युज गर्ने इन्जिन हुन्छ भने यो विद्युतीय सवारीहरू त्यो इन्जिनको ठाउँमा चाहिँ मोटरले काम गर्छ र त्यो बिजुलीबाट चल्छ। त्यो बिजुली भनेको ब्याट्रीमा स्टोर गरेर राखेको, शक्तिको रूपमा स्टोर गरेर राखेको हुन्छ र छोटकरीमा भन्दाखेरि ब्याट्रीबाट मोटर सञ्चालन गरेर गाडी चलाउनुलाई चाहिँ अब विद्युतीय सवारी भन्छ।
2: विद्युतीय गाडीको प्रमुख फाइदाहरू चाहिँ के हुन्छन्?
3: पक्कै पनि यो पछिल्लो समय चाहिँ जुन हिसाबले चाहिँ विद्युतीय सवारी साधनहरू आइरहेछ त्यो अरूभन्दा फाइदा भएरै ल्याएको हो। होइन, खासमा चाहिँ यसमा मैले दुईटा चाहिँ फाइदा, तपाईँले फाइदाको कुरा गर्नुभयो, केही बेफाइदाहरू पनि होला होइन, तर फाइदाको कुरा गर्दाखेरि मुख्य रूपमा चाहिँ यो सड़कमा किफायती भन्यो होइन, हाम्रो रनिङ कोस्ट भन्छ, सवारी साधन सञ्चालन गर्दाखेरि फ्युलको खर्च चाहिँ सबभन्दा बढी हुने गर्छ र यसमा विद्युतीय सवारीमा चाहिँ फ्युलको रूपमा युज हुने ब्याट्री चाहिँ एकचोटि चार्ज गरेपछि 200, 300, 500, 700 किलोमिटरसम्म गुड्ने किसिमका ब्याट्रीहरू हुने भएकोले र त्यो चार्ज गर्न 200-500 रुपियाँ खर्च हुने अवस्था रहेकोले चाहिँ त्यो चाहिँ एक हिसाबले इन्धनको रूपमा इन्धन किफायती भयो। त्यो अलिकति अहिले त सुरुमा त महँगै छ होइन, तर यो बिस्तारै सस्तो पनि हुन्छ भने विश्व बजार हेर्दाखेरि त्यसरी आकलन चाहिँ गर्न सकिन्छ।
2: यसका बेफाइदाहरू चाहिँ के छन्?
3: बेफाइदाहरू अहिले ठ्याक्कै यो एकदम तपाईँले भने जस्तै त्यो एक्सपेरिमेन्ट अथवा भनौँ त्यसको रिसर्चहरू भइ नसकेको अवस्थामा चाहिँ यही बेफाइदा हो भन्ने अवस्था त छैन। तर पनि कहिलेकाहीँ सुनिएको कुराहरू अब कस्तो भन्दाखेरि यो चाहिँ अरू सवारी भन्दा, यो डिजल पेट्रोलको सवारी भन्दा अलिकति बलियो छैन कि अथवा बलियो हुँदैन कि भन्ने एउटा छिटै बिग्रिने हुन्छ कि भन्ने एउटा बजारमा एक किसिमको चाहिँ हल्ला त्यस्तो पनि सुनिन्छ र कहिलेकाहीँ चाहिँ बाहिर त्यो बजारमा आएकै कुराहरू सुन्दाखेरि हामीले त्यसको इभिडेन्स हेर्न नसक्यौँ, अहिलेसम्म हेर्न पाएको छैनौँ, तर त्यो कहिलेकाहीँ चाहिँ त्यो आगलागीहरू पनि हुन्छ भन्ने कुराहरू चाहिँ आइराखेको छ बजारमा।
2: जुन आग लागि हुँदाखेरि मानिसमा एउटा डर पनि भइरहेको छ नि पछिल्लो पटक होइन, हुन त पेट्रोलियम गाडीहरू पनि आग लागि हुन्छ तर मानिसले भर्खर इभी गाडी स्टार्ट हुँदै गर्दाखेरि होला, यसको यो प्राविधिक कारण चाहिँ के हुँदो रहेछ, किन आग लागि हुँदो रहेछ?
3: बाहिर चाहिँ बजारमा सुनिएको कुरा चाहिँ मैले भनेको हो, तर यसमा आग लागि हुन्छ भनेर मैले चाहिँ प्राविधिक रूपमा चाहिँ म त्यसरी भन्न सक्दिनँ, किनकि कम्पनीहरूले चाहिँ कुनै गाडी बजारमा ल्याउनुभन्दा पहिले नै एकदम विभिन्न स्टेपमा चाहिँ त्यसको रिसर्चहरू गरेको हुन्छ र सेफ्टीका सबै मेजरहरू चाहिँ अपनाएरै बजारमा ल्याएको हुन्छ। त्यही भएर चाहिँ त्यो अब बजारमा भनेको भरमा चाहिँ आग लागि भइहाल्छ भन्ने विषयमा म त विश्वास गर्दैन होइन, त्यो बजारमा सुनिएको कुरा चाहिँ त्यो हो भनेको।
2: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालमा विद्युतीय गाडीको अवस्थाको बारेमा कुराकानी गरिरहेका छौँ। आज हामीसँग हुनुहुन्छ इन्जिनियर श्रीकान्त यादव। अहिले नेपालमा जुन आइरहेका छन् विद्युतीय गाडीहरू, यी विद्युतीय गाडीहरू कस्ता कस्ता ब्रान्डमा उपलब्ध छन् तपाईँले यसो सरसर्ती हेर्दाखेरिमा?
3: हेर्नुहोस्, नेपालमा चाहिँ अब विभिन्न किसिमका सवारी साधनहरू आएका छन्, दुई चक्केदेखि लिएर दुई चक्के, तीन चक्के, चार चक्के र छ चक्के सवारी साधनहरू पनि विद्युतीय सवारीको रूपमा आयात भएको छ। सुरुमा चाहिँ टू व्हिलर्स र थ्री व्हिलर्सको अलिकति बढी चाप थियो अथवा बढी आयात भइराखेको थियो भने अहिले पछिल्लो समय विगत दुई तीन वर्षदेखि हेर्दाखेरि फोर व्हिलर्सहरू खास गरी कार सेक्टरका सवारी साधनहरू अलिकति बढी र त्यो सार्वजनिक सवारीको रूपमा प्रयोग हुने माइक्रो भ्यानहरू अथवा मिनी बसहरू पनि आइराखेको छ।
2: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालमा विद्युतीय गाडीको अवस्था कस्तो छ भनेर कुराकानी गरिरहेका छौँ। विद्युतीय गाडी चार्ज गर्नको लागि आवश्यक पूर्वाधारहरू चाहिँ कस्तो छ नेपालमा अहिलेको अवस्था हेर्दाखेरि?
3: हामी कस्तो भयो भन्दाखेरि टेक्नोलोजी अगाडि अगाडि, हाम्रो नियम कानुनहरू अलिकति पछाडि पछाडि भए जस्तो मैले महसुस गरेको छु। यो बजारको माग अनुसार चाहिँ धेरै सवारी साधन नेपालमा आयो, तर त्यसको लागि चाहिँ इन्फ्रास्ट्रक्चर चाहिँ अझै पनि जति मात्रामा हुनु पर्थ्यो त्यो चाहिँ हुन सकेका छैन कि जस्तो लाग्छ। प्राइभेट सेक्टरहरूले जो जोले गाडी मगाउनुहुन्छ उहाँहरूले आफ्नो इनिसिएसनमा विभिन्न ठाउँमा चाहिँ चार्जिङ स्टेसनहरू राख्नु भएको छ, पछिल्लो समय विद्युत प्राधिकरणले पनि चार्जिङ स्टेसनहरू राखेका छन्, तर त्यो मात्रै चाहिँ सफिसियन्ट होइन। त्यही भएर चाहिँ विद्युतीय सवारी सम्बन्धी चाहिँ एउटा मापदण्ड चाहिँ हुनुपर्छ भन्ने विषयमा चाहिँ हामीले यो पछिल्लो समय चाहिँ आवश्यकता महसुस गरेर त्यसको चाहिँ हामी इन्टर्नल तयारी गर्दैछौँ। छिट्टै मलाई लाग्छ यो विद्युतीय लगायत कुनै पनि सवारी साधन बाहिरबाट आयात गर्दाखेरि के इन्फ्रास्ट्रक्चरहरू हुनुपर्छ, के चाहिँ म्यान पावर अथवा त्यसको नियमहरू के फलो गर्नुपर्छ भन्ने विषयमा एउटा एक किसिमको क्लियर कट मापदण्ड बनाउनु आवश्यक छ र त्यो हामी बनाउँदैछौँ।
2: नेपालमा अब पूर्वाधारकै कुराकानी गरिरहँदा तराई क्षेत्रमा चाहिँ अब छिटो अलिकति पूर्वाधार पनि बन्छ, सहज पनि छ इभी गाडीको लागि, तर पहाडी क्षेत्रहरूमा चाहिँ लिएर जानको लागि अझै पनि अलिकति डर मानिसमा होइन, त्यहाँ गइसकेपछि पूर्वाधार के छ कस्तो छ चढ्छ कि नै गाडी भन्ने यस्ता खालका यावत गुनासाहरू र यस्ता खालका समस्याहरू पनि कतै कतै देखा पर्छन् नि, यसमा चाहिँ के भन्नु छ एउटा प्राविधिक हिसाबले?
3: ठिक छ, तपाईँले भनेको कुरा चाहिँ मैले पनि सुनेको छु, बाहिर पब्लिकहरूले चाहिँ त्यसरी पनि भनेको सुन्छु होइन, तर खास त्यसको प्राविधिक पक्षको कुरा गर्दाखेरि के छ भन्दाखेरि कुनै पनि कम्पनीले सवारी बनाउनुभन्दा पहिले त्यसको रिसर्च फेजमा चाहिँ धेरै चिज रिसर्च गरेर यो गाडी चाहिँ कस्तो ठाउँको लागि उपयुक्त हो भन्ने हिसाबको चाहिँ एक हिसाबको चाहिँ उसले टेक्निकल डिटेल्स टेक्निकल स्पेसिफिकेसन बनाउँछ र त्यसको डिटेलहरू त्यहाँको टेस्टिङ एजेन्सीहरूबाट चेक गराएर मात्रै बजारमा ल्याउने हो। त्यसैले कम्पनीले दिएको स्पेसिफिकेसन अनुसारको हामीले पनि दर्ता गर्दाखेरि त्यो चिजलाई फलो गर्नुपर्छ, हामीले त्यो आयात गर्दाखेरि त्यो चिज हेर्छौँ, यो गाडी कस्तो ठाउँको लागि चलाउनको लागि उपयुक्त छ, कम्पनीले के चिज रिकमेन्ड गरेका छ त्यही अनुसारको ठाउँमा चलाउनको लागि हामीले सिफारिस गर्ने गरेका छौँ। त्यो यातायात व्यवस्था विभागले चाहिँ हामीले चाहिँ त्यसलाई सिफारिस गरेर कार्यालयहरूले चाहिँ लेखी पठाउँछौँ होइन। जस्तो कुनै गाडी चाहिँ तराईको क्षेत्र मात्रै चलाउनको लागि योग्य छ भने त्यसले तराई मात्रै चलाउन पाउने गरी सिफारिस गर्छौँ भने, कुनै चाहिँ काठमाडौँ उपत्यका लगायतको पहाडको सबै ठाउँमा चलाउन उपयुक्त छ कि अथवा काठमाडौँमा चलाउन उपयुक्त नभएर पहाडमा मात्रै छ कि, जे होस् अब जुन ठाउँको लागि उपयुक्त छ त्यो ठाउँ सिफारिस गरेर नेपालभरिको सवारी साधनलाई त्यसरी हामीले सिफारिस गरेर पठाएपछि कार्यालयहरूले दर्ता गर्ने गरेका छन्।
2: नेपालमा विद्युतीय सार्वजनिक गाडीहरू जस्तै अब सिटी सफारी बसको अवस्था चाहिँ कस्तो छ? किनकि व्यक्तिगत रूपमा गाडीहरू त धेरै नै भित्रिरहेका छन्, लामो दूरीका सवारीहरू र अलि लामा लामा बसहरू चाहिँ विद्युतीय गाडी भइदियो भने यो पोल्युसन कन्ट्रोलमा पनि केही टेवा पुग्थ्यो कि भन्ने एउटा आश गरिन्छ। तर नेपालमा त अब अलिकति प्राइभेट गाडीहरू मात्रै धेरै भित्रिरहेको छ। यो सिटी सवारी बसको अवस्था चाहिँ कस्तो देख्नुहुन्छ तपाईँ? यसमा थप्नुपर्छ जस्तो लाग्छ कि नै?
3: सिटी सवारीको रूपमा चाहिँ विद्युतीय थप्ने अथवा आइसी थप्ने, त्यो डिजल पेट्रोलबाट चल्ने सवारी थप्ने, त्यो अलिकति फरक पाटो भयो होइन। जस्तो काठमाडौँ उपत्यकाको हकमा सवारीहरू सेचुरेटेड अवस्थामा छ भनिन्छ होइन, यसमा चाहिँ अरू एक्स्ट्रा सवारीहरू थप्न सकिँदैन कि भन्ने पनि छलफल छ। यद्यपि त्यसको चाहिँ कुनै अध्ययन चाहिँ एकदम क्लियर कट अध्ययन चाहिँ भइसकेको छैन। तर तपाईँले भनेको कुरामा चाहिँ मास ट्रान्जिटमा चाहिँ हामी इभीलाई प्रयोग गर्न सक्यौँ भने त्यसले चाहिँ हामीलाई पोजिटिभ इम्प्याक्ट दिन्छ भन्ने कुरामा दुई मात्रै छैन, पक्कै पनि त्यो गर्नुपर्छ जस्तो लाग्छ। पछिल्लो समय नेपाल सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसलाई महसुस गरेर चाहिँ साझा यातायातसँग कोअर्डिनेसन गरेर ठूला सवारीहरू विद्युतीय सवारीको रूपमा केही सवारी ल्याएका पनि छन्। त्यो सफिसियन्ट त छैन, तर त्यो हाम्रो देशमा चाहिँ धेरै जसो पब्लिक सवारी साधनहरू प्राइभेट सेक्टरबाट अन्ड गरेको हुनाले चाहिँ उहाँहरूले पनि यसमा चाहिँ कसरी इन्भल्भ गर्न सकिन्छ अथवा यतातिर आकर्षित कसरी गर्न सकिन्छ भन्ने विषयमा पक्कै पनि छलफल हुनुपर्छ।
2: गाडी प्रदूषण र प्राविधिक पक्षमा सुधार सम्बन्धी कस्ता कस्ता काम भइरहेका छन्?
3: डिजल र पेट्रोलबाट चल्ने सवारीको कुरा गर्नुभयो होइन, त्यसमा चाहिँ यो पछिल्लो समय के भएको छ भन्दाखेरि हामीले चाहिँ नेपालमा 2056 सालमा चाहिँ नेपाल प्रदूषण मापदण्ड 2056 भनेर आएको थियो। 12-13 वर्षपछि 2069 सालमा चाहिँ त्यसलाई चाहिँ नेपाल प्रदूषण मापदण्ड 2069 भनेर त्यो युरो थर्ड स्ट्यान्डर्ड भन्छ होइन, युरोपियन युनियनको मापदण्ड, तेस्रो लेभलको मापदण्ड भन्छ पोल्युसनको मापदण्ड, त्यसमा चाहिँ हामी जम्प गरेका छौँ। अहिले चाहिँ त्यही चलिरहेको छ र त्यो पनि अब अपडेटेड भयो भन्ने हिसाबले चाहिँ नेपाल सरकारले त्यसले महसुस गरेर पछिल्लो समय वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले चाहिँ यसलाई यो युरो सिक्समा जानुपर्छ कि भन्ने विषयमा चाहिँ उहाँहरूको तयारी भइराखेको छ। त्यसमा मलाई लाग्छ अहिले नीति र कार्यक्रममा पनि आएको छ, त्यो हिसाबले चाहिँ अब छिट्टै मलाई लाग्छ युरो सिक्स स्ट्यान्डर्डमा जान्छ। त्यो भनेको चाहिँ के हो टेक्निकली भन्दाखेरि चाहिँ हामी अहिले जति पोल्युटेड सवारी साधन नेपालमा भित्रिराखेको छ, अब भित्रिने सवारीहरू चाहिँ त्योभन्दा कम पोल्युसन गर्ने खालको हुन्छ भनेर बुझ्नु।
2: पेट्रोलमा युरो छ परेको हुने हो कि अथवा सवारी साधनमा कुनै यन्त्र परेको हुने हो?
3: होइन, युरो सिक्स भनेको के हो भन्दाखेरि त्यो इन्जिनले फ्युललाई बर्न गरिसकेपछि फाल्ने धुवाहरूमा चाहिँ पोल्युसनको मात्रा अर्थात् त्यसमा चाहिँ जुन चिजले चाहिँ वातावरणलाई पोल्युट गर्छ त्यसलाई कार्बन मोनोअक्साइड भन्छौँ हामीले होइन, पार्टिकुलेट मेटर हुन्छ, तिनीहरू चाहिँ निष्कासन हुने मात्रा चाहिँ जति माइन्युट इन्जिन हुन्छ, जति राम्रो तरिकाले बनाएको इन्जिन हुन्छ त्यसले चाहिँ त्यति नै चाहिँ फ्युललाई राम्ररी बर्न गरेर वातावरणलाई पोल्युसन गर्ने मात्रा पनि त्यही हिसाबले कम हुन्छ। त्यही भएर युरो थ्री भनेको के भयो त भन्दाखेरि त्यो युरो थ्री लेभलको सवारीको इन्जिनले वातावरणमा फाल्ने धुवा चाहिँ जति पोल्युटेड हुन्छ, युरो सिक्स इन्जिन भएको सवारी को इन्जिनले फाल्ने धुवा चाहिँ त्योभन्दा कम पोल्युटेड हुन्छ भन्ने कुरा हो।
2: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालमा विद्युतीय गाडीको अवस्थाको बारेमा कुराकानी गरिरहेका छौँ। आज हामीसँग हुनुहुन्छ इन्जिनियर श्रीकान्त यादव। युरो छ लागू भइसकेपछि अहिले भएका गाडीहरूले त सबैले इन्जिन फेर्न पर्ने अवस्था आउने हो कि इन्जिनमै त्यो जोड्न मिल्ने अवस्था हो, यो प्राविधिक पक्षमा के भन्नुहुन्छ?
3: अहिले चलिराखेको सवारीको लागि भन्दा पनि अब आउने सवारीहरू चाहिँ नेपालमा भित्रिँदाखेरि त्यो युरो सिक्स लागू भइसकेपछि युरो थ्री लेभलको इन्जिन जडित कुनै सवारी नेपालमा नयाँ सवारी कुरा गर्दैछु भित्रिन खोज्यो भने त्यसलाई चाहिँ भित्र नदिँदैनौँ भन्ने कुरा हो। चलिराखेको सवारीले चाहिँ यसले अहिले नै असर गर्छ भन्ने होइन।
2: अब यो ब्याट्री स्वापिङ भन्दो रहेछ होइन, ब्याट्री स्वापिङ कि चार्जिङ स्टेसनमा कुन चाहिँ उत्तम भनिँदो रहेछ क्या?
3: यो कस्तो भन्दाखेरि यो हाम्रो केही कम्पनीहरूले चाहिँ ब्याट्री स्वापिङको कन्सेप्ट चाहिँ ल्याउनु भएको रहेछ, विदेशतिर पनि सुनिन्छ होइन। एक हिसाबको यो राम्रो कन्सेप्ट हो। त्यो भनेको जस्तो तपाईँको ब्याट्री गाडीमा चल्दा चल्दै डाउन भयो भने स्वापिङ स्टेसनमा गएर तपाईँ आफ्नो ब्याट्री राख्नु र अर्को ब्याट्री त्यहाँबाट हायर गरेर लिएर जानुहोस् भनेको. त्यसमा टाइम कन्ज्युमिङ ब्याट्री चार्ज गर्नको लागि जुन टाइम लाग्थ्यो त्यो चाहिँ नलाग्ने भएकोले चाहिँ एक किसिमको त्यो राम्रो हो. तर त्यसका पनि केही अब लिमिटेसन्सहरू होला. यदि त्यो सबैलाई चाहिँ ओपन रूपमा त्यसरी दियो भने एउटा कम्पनीको ब्याट्री चाहिँ अरूमा फिट नहुने अवस्था पनि हुन्छ. यो ब्याट्री स्वैपिङको कन्सेप्ट चाहिँ सबैतिर चाहिँ भनौँ न त्यो एक्सपान्ड गर्न सक्यो भने त्यो राम्रो कन्सेप्ट.
2: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालमा विद्युतीय गाडीको अवस्थाको बारेमा कुराकानी गरिरहेका छौँ. आज हामीसँग हुनुहुन्छ इन्जिनियर श्रीकान्त यादव. अब अलिकति चार्जिङ स्टेसनमा जाँदाखेरिमा विद्युतीय गाडी त आयात भइरहेको छ होइन, यसरी आयात भइरहँदाखेरिमा जस्तो पेट्रोल गाडी किनेर पेट्रोल गाडी चलाउँदाखेरिमा एकछिन गयो पेट्रोल हाल्न धेरै टाइम लाग्दैन, 4-5 मिनटमा फिल हुन्छ. चार्जिङ स्टेसनमा गएर लाइन बसेर अलिकति टाइम लाग्दो रहेछ अनि यसले गर्दा पनि अलिकति विद्युतीय गाडीलाई समस्या पार्छ कि?
3: हेर्नुहोस्, कुनै पनि नयाँ टेक्नोलोजी आउँदाखेरि त्यसका केही कन्स्ट्रेन्टहरू अवरोधहरू अथवा भनौँ न व्यवधानहरू चाहिँ हुन्छ. यो नयाँ टेक्नोलोजी हो, मैले अघि नै पनि भने नेपालमा आउनु थालेको 8-9 वर्ष जति भयो होइन, त्यो हिसाबले चाहिँ केही समस्याहरू जस्तो सुरुमा चाहिँ लिथियम आयन ब्याट्रीको युज गरिन्थ्यो, अहिले त्यो लगभग चाहिँ हराउँदै गइरहेछ होइन. सरी, त्यो के अरे, पहिले सुरुमा लिड एसिड ब्याट्रीको प्रयोग हुन्थ्यो, त्यो चाहिँ अहिले चाहिँ अलिकति त्यसको इफिसियन्सी लगायतका कुराले चाहिँ अब त्यसलाई चाहिँ रिप्लेस गरेर अहिले लिथियम आयन ब्याट्री आइरहेको छ. लिथियम आयनबाट पनि अब नयाँ टेक्नोलोजीमा सिफ्ट हुँदैछ संसारको कुरा गर्दाखेरि, हामीमा पनि त्यो टेक्नोलोजीहरू बिस्तारै आउन थालेछ. त्यही भएर चाहिँ यो बिस्तारै चाहिँ अलिकति सुधार हुँदै जाने कुरा हो. अनि यो ब्याट्री चार्जिङको जुन कुरा गर्नुभयो, सुरुमा मैले देखेको थिएँ होइन 6-7 घन्टामा चार्ज हुने ब्याट्रीहरू पनि थियो, अहिले चाहिँ जुन कारहरूमा आउने ब्याट्रीहरू लिथियम आयन ब्याट्रीहरू 45 मिनटमा चार्ज हुने गरी धेरै जसो कम्पनीहरूले त्यसरी चाहिँ ब्याट्रीहरू ल्याइसकेका छन्. त्यो भनेको चाहिँ यो बिस्तारै टेक्नोलोजीहरू इन्हान्स हुँदैछ, सुधार हुँदैछ भन्ने कुरा हो. र तैपनि तपाईँले फ्युल भर्न 2 मिनट अथवा 5 मिनट लाग्ने र चार्ज हुन 45 मिनट लाग्ने अझै पनि डिफरेन्स त छ, तर त्यो डिफरेन्स हुँदा हुँदै पनि अब त्यो सुधार उन्मुख छ भन्ने बुझिन्छ.
2: नेपालमा कति मूल्यदेखि कति मूल्यसम्मका विद्युतीय गाडी भित्रिएका छन्? स्कुटर, मोटरसाइकल, कार, पिकअप, भ्यान आदि, यसमा केही अलिकति हेर्नु भएको छ तपाईँले?
3: मूल्यको विषय चाहिँ अब धेरै हामीसँग सम्बन्धित त छैन होइन, हामीले चाहिँ त्यसका अब प्राविधिक पाटोहरू हेर्छौँ होइन. तैपनि यसो हेर्दाखेरि मूल्य अब यहाँले चार चक्केको कुरा गर्नुभयो होला कारहरूको होइन, मैले यसो हेर्दाखेरि नेपालमा चाहिँ 15 लाखदेखि 2-3 करोडसम्मको कारहरू भित्रेको देख्छु.
2: यो अहिले हेर्दाखेरिमा यो 60-40 नीति भनेर भनिँदो रहेछ यो गाडीमा होइन, 60-40 भनेर
3: नेपाल सरकारको नीति हो, नीतिमा हामीले कमेन्ट गर्ने कुरै हुँदैन होइन. सरकारले केही राम्रै सोचेर 40 र 60 को नीति ल्याएको होला. त्यो व्यवसायहरूको कुरा सुन्दाखेरि पहिले 20 र 80 थियो भन्ने कुरा गरिन्छ होइन, त्यो भनेको चाहिँ 20% चाहिँ क्यास पेमेन्ट गर्यो भने 80% फाइनेन्सिङ हुने भन्ने कुरा यही भन्न खोज्नु भयो नि त. अनि त्यो थियो रे होइन, त्यो गर्दाखेरि उहाँहरूले थोरै लगानीमा धेरै गाडीहरू भित्राउने जस्तो केही कुरा थियो होइन. यो मसँग सम्बन्धित खासै होइन, नेपाल सरकारले ल्याएको नीति हो, राम्रैकै लागि ल्याउनु भयो होला, ल्याइयो होला भन्ने लाग्छ.
2: यो भन्सारमा चाहिँ अहिले पछिल्लो पटक यस्ता यस्ता नीतिले गर्दा पनि विद्युतीय गाडीहरूमा अलिकति कम आयो भन्ने पनि गुनासो हुन्छ व्यापारीहरूको चाहिँ होइन. अब सरकारले चाहिँ यसलाई अझै प्रमोट गर्नको लागि के आवश्यक छ अथवा केमा काम भइरहेको छ त्यस्तो केही?
3: यस्तो हेर्नुहोस्, सरकारले चाहिँ विद्युतीय सवारीलाई प्रमोट गर्नुपर्छ, त्यसमा कुनै दुई मतै छैन, सरकारले गरि पनि राखेको छ. त्यो क्वालिटीमा चाहिँ कम्प्रोमाइज गर्न सकिँदैन होइन, लो क्वालिटीको सवारी साधन अथवा जस्तो अहिले पब्लिकले फेस गरेको अहिले पछिल्लो समयको समस्या के देखिएको छ भन्दाखेरि, थोरै पुँजी भएका अथवा भनौँ न सवारी आयातलाई चाहिँ साइड बिजनेसको रूपमा पनि लिन खोजेको देखिन्छ. तर यसमा हाम्रो बुझाइ चाहिँ के हो भन्दाखेरि, यो चाहिँ लामो समय इम्प्याक्ट गर्ने, एकचोटि तपाईँ सवारी किनिसकेपछि त्यसको कम्तीमा पनि 20 र 25 वर्षसम्म त्यो युज गर्ने भएकोले 20-25 वर्षसम्म त्यसको आफ्टर सेल सर्भिस दिने खालको आयातकर्ताहरू हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो. त्यही भएर चाहिँ अब क्वालिटीको सवारी साधन आउनुपर्छ र भन्सार छुटको विषयमा चाहिँ विद्युतीय सवारीको लागि चाहिँ भन्सार छुट पनि छ, थोरै भन्सार दर पनि छ. अरू सवारीको हकमा चाहिँ सरकारले चाहिँ एकदम यसलाई चाहिँ प्रायोरिटीमै राखेको देखिन्छ होइन, तर त्यो गर्दाखेरि क्वालिटीको चिज चाहिँ आउनुपर्छ भन्नेमा चाहिँ सरकार सिरियस छ.
2: उहाँ हुनुहुन्थ्यो इन्जिनियर श्रीकान्त यादव. आज हामीले बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग पनि कुराकानी गर्यौं। यो कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को बिहिबार अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म विकास चापागाई बिदा हुन्छु। नमस्कार।

0: कहाँबाट बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घर भित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Vision AI टिभी। Samsung Vision AI टिभीमा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको EMI।
4: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
5: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
4: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
5: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
4: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
5: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
4: कार्यक्रम सड़क र सवारी।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
7: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुविसु, छिटो पनि सुरक्षित पनि।
6: थप जानकारी तथा बुकिङका लागि
10: 0142-35-888 98-0-12-35-888।
11: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।

0: सीधा खुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कूटनीतिक पहल मार्फत चिया निर्यातमा देखिएको अवरोध हटाउन माग। इलामपछि झापाका चिया उद्योग आजदेखि बन्द। परराष्ट्र मन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारका लागि फलदायी भएको दावी। नेपाली भूमि चीन विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता। नागरिक चौतारी डिजिटल प्लेटफर्म सञ्चालन गर्ने सरकारको तयारी। सरकारलाई सिधै सुझाव दिन सकिने। लागू औषध विरूद्ध चीन र अमेरिका बीच संयुक्त अनुसन्धान र सहयोगमा सहकारी। अन्तर्राष्ट्रिय सहयोगलाई निरन्तरता दिने चीनको प्रतिबद्धता। र उज्बेकिस्तानसँगको खेलमा कोलम्बियाको एक गोलको अग्रता। पनामामाथि घानाको रोमाञ्चक जीत। नेपाल खबरमा अब पूरा खबर। नेपाल उद्योग वाणिज्य महासंघले कूटनीतिक पहल गरी चिया निर्यातमा देखिएको अवरोध हटाउन आग्रह गरेको छ। नेपालको चिया क्षेत्र कृषि उद्योग निर्यात तथा रोजगारीका दृष्टिले अत्यन्त महत्वपूर्ण र रणनीतिक क्षेत्रको रूपमा स्थापित रहेको उल्लेख गर्दै महासंघले नेपाल चिया उत्पादक संघबाट प्राप्त पछिल्लो वस्तुस्थिति र मागलाई मध्यनजर गर्दै तत्काल ठोस कूटनीतिक र नीतिगत कदम चाल्न सरकार समक्ष माग गरेको हो। नेपालको चिया क्षेत्र राष्ट्रिय अर्थतन्त्र र ग्रामीण रोजगारीको एक बलियो स्तम्भको रूपमा रहेको जानकारी दिँदै महासंघले वार्षिक झण्डे 12 अर्ब रूपियाँदेखि 14 अर्ब रूपियाँ बराबरको कारोबार गर्दै आएको स्पष्ट पारेको छ। यस्तै वार्षिक 5 अर्ब रूपियाँ भन्दा बढ़ीको चिया भारततर्फ निर्यात गरी देशको व्यापार घाटा न्यूनीकरणमा महत्वपूर्ण योगदान दिँदै आएको छ। चिया उद्योगमा 60,000 भन्दा बढ़ी कर्मचारी तथा मजदूरले प्रत्यक्ष रोजगारी पाएका छन्। राज्यलाई वार्षिक झण्डै 1 अर्ब राजस्व बुझाउने यो क्षेत्र समस्यामा परेको महासंघले जनाएको छ। चिया क्षेत्रलाई जोगाउन चिया क्षेत्रमा आश्रित किसान मजदूर र उद्यमीको भविष्यसँग जोड़िएको संवेदनशील विषयलाई सरकारले उच्च प्राथमिकतामा राखी तत्काल कूटनीतिक तवरले समाधान गर्न महासंघले सरकारसँग माग गरेको छ। भारतीय अवरोधले इलामका चिया उद्योग बन्द भइसकेका छन् भने आजदेखि झापाका चिया उद्योग र बगानहरू पनि बन्द हुँदैछन्। परराष्ट्र मन्त्री शिशिर खनाल चीनको 4 दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो स्वदेश फर्कनु भएको छ। वहाँ चीनका विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनैतिक ब्यूरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेजिङ जानुभएको थियो। भ्रमणका क्रममा सोमबार मन्त्री खनाल र विदेश मन्त्री वाङबीच द्विपक्षीय भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा दुवै देशका प्रतिनिधिमण्डल बीच नेपाल चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवं उपलब्धिमूलक छलफल भएको मन्त्रालयले निकालेको प्रेस विज्ञप्तीमा उल्लेख छ। आपसी मित्रता सद्भावना र सहयोगमा आधारित नेपाल चीन सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा दुवै पक्षबीच एक मत रहेको र नेपालका तर्फबाट एक चीन सिद्धान्तप्रति रहिआएको नेपाल सरकारको प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमिलाई चीनको हित विरूद्ध प्रयोग हुन नदिने स्पष्ट पारिएको विज्ञप्तीमा उल्लेख छ। चिनिया पक्षबाट नेपालको सार्वभौमिकता भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति रहिआएको चीन सरकारको दृढ़ समर्थन दोहोर्याउँदै सुशासन तथा आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारले निर्दिष्ट गरेका प्राथमिकता उप पूर्ण रूप समर्थन रहने विश्वास व्यक्त गरेको पनि मन्त्रालयले जनाएको छ। संसदमा आज प्रधानमन्त्री बालेन्द्र शाहले सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ। बैठकमा विनियोजन विधेयक 2083माथि छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले पनि जवाफ दिनेछन्। त्यसपछि विधेयक पारित गर्ने कार्यसूची रहेको छ। विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायहरूको शीर्षकमाथि भएको बजेट छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रम आजको बैठकको मुख्य एजेण्डा रहेको संसद सचिवालयले जनाएको छ। देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका नीति योजना तथा गतिविधिसँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित सरकारले नागरिक चौतारी नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यो प्रणालीको प्रारम्भिक संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार यो प्लेटफर्म सरकारका नीतिमाथि छलफल गर्ने मात्र नभई समसामयिक विषय सरकारी योजना र अभ्याससँग नागरिकको सहज पहुँच सुनिश्चित गर्ने माध्यम हुनेछ। यस प्रणाली मार्फत नागरिकले मोबाइल वा कम्प्युटरबाटै देशका समस्या उठाउन सरकारसँग दुईतर्फी छलफल गर्न तथा व्यावहारिक समाधानका सुझावसितै पेश गर्न सक्ने व्यवस्था हुनेछ। साथै सरकारलाई प्रभावशाली स्वयंसेवक तथा विज्ञ नागरिक पहिचान गर्न पनि यो प्लेटफर्म उपयोगी हुने विश्वास गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर पुकार मल्लले नागरिक चौतारी सुशासन सुदृढ गर्ने महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नु भएको छ। मध्य भेग र पूर्वका केही ठाउँमा गैरातिर आज बिहान हल्कादेखि मध्यम वर्षा भएको छ। आज दिउँसो पनि कोशी प्रदेशका तराई, मधेश प्रदेश र अरू प्रदेशका पहाड़ी तथा हिमाली भेगमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मध्य र पश्चिम तराईमा भने गर्मी बढ़ने सम्भावना छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका थोरै ठाउँमा तातो दिन हुने महाशाखाले जनाएको छ। आज कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँ तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी र मधेश प्रदेशको तराई भेगका एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: श्रीधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीहरूसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले अध्ययन विदा वा असाधारण विदा समाप्त भएपछि आफ्नो कार्यक्षेत्रमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानूनी प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सूचना अनुसार मन्त्रालयमा कार्यरत दुईजना कम्प्युटर अपरेटर अध्ययन र असाधारण विदा सकिसकेपछि पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन्। मन्त्रालयका अनुसार उनीहरूले अस्थायी आवासीय अनुमति र स्थायी आवासीय अनुमति लिएको पाइएको छ। निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी देशको आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन समेत दिन नपाइने कानूनी व्यवस्था छ। स्वीकृत विदा समाप्त भएपछि 30 दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐन विपरीतको कार्य गरेकाले उनीहरूलाई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाबदेहितालाई थप मजबूत बनाउन यस्ता गतिविधिमाथि निगरानी बढ़ाएको बताउनुभयो। वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले आफ्नो सक्रियता बढ़ाएको छ। पछिल्लो विवरण अनुसार 28 वटा पक्राउ पूर्ति जारी गरिएको छ भने 9 जनालाई पक्राउ समेत गरिएको छ। संस्था अनुगमन शाखाले म्यान पावर व्यवसायहरूलाई 5 वटा पत्राचार गरेको छ। यसैगरी राहत उद्धार तथा समन्वय शाखाले सक्रियतामा 6 जनाको उद्धार गरेको छ भने 2 जनालाई क्षतिपूर्ति उपलब्ध गराएको छ। शाखाले 10 वटा नयाँ उजुरी दर्ता गरी 13 वटा द्विपक्षीय छलफल र 15 वटा परामर्श सेवा समेत प्रदान गरेको छ। अब विदेशको खबर। चीन र अमेरिका बीच लागू औषध नियन्त्रणका क्षेत्रमा अनुसन्धान र सहयोग जारी रहेको चीनले जनाएको छ। चीन राष्ट्रिय लागू औषध नियन्त्रण आयोगको कार्यालयले दुवै देशबीच विभिन्न तहमा संस्थागत संवाद र सहकार्य भइरहेका जनाएको हो। चीनले अमेरिकी राष्ट्रिय लागू औषध नियन्त्रण नीति कार्यालय लगायत सम्बन्धित निकायसँग नियमित सम्पर्क कायम राखेको समाचार संस्था सिन्ह्वाले जनाएको छ। साथै दुवै देशका कानून कार्यान्वयन निकायले लागू औषध सम्बन्धी धेरै मुद्दामा संयुक्त अनुसन्धान गरेका छन्। यसैगरी चीनले उत्तरी अमेरिकामा अवैध लागू औषध उत्पादनमा प्रयोग हुने पूर्ववर्ती रसायनको दुरूपयोग रोक्न सक्रिय कदम चालेको पनि बताएको छ। चिनिया पक्षले लागू औषध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तर विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। अब खेल खबर। विश्वकप फुटबलमा अहिले कोलम्बिया र उज्बेकिस्तान खेलिरहेका छन्। दुवै टोलीले एक एक गोल गरेका छन्। यसअघि भएको खेलमा घानाले विजयी शुरूआत गरेको छ। समूह एल अन्तर्गत अमेरिकामा आज बिहान भएको खेलमा घानाले पानामालाई 1-0 गोलले पराजित गर्दै महत्वपूर्ण 3 अंक हात पारेको छ। खेलभर दुवै टोलीले गोलका लागि अवसर सृजना गरे पनि निर्धारित 90 मिनटसम्म पनि गोलरहित बराबरी कायम रह्यो। तर इन्जुरी समयमा घानाका युवा फरवार्ड क्यालेब किरान्तीले ब्रान्डन थोमसको उत्कृष्ट पासलाई सदुपयोग गर्दै निर्णायक गोल गरे। खेलको अन्तिम समयमा भएको गोल नै घानाका जितका लागि पर्याप्त बन्यो। घानाले अन्तिम समयमा गोल गर्दै महत्वपूर्ण जित निकालेपछि समूह एलको अंक तालिकामा पनि 3 अंक जोडेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कूटनैतिक पहल मार्फत चिया निर्यातमा देखिएको अवरोध हटाउन माग। इलामपछि झापाका चिया उद्योग पनि आजदेखि बन्द। परराष्ट्र मन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारका लागि फलदायी भएको दावी। नेपाली भूमि चीन विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता। नागरिक चौतारी डिजिटल प्लेटफर्म सञ्चालन गर्ने सरकारको तयारी। सरकारलाई सिधै सुझाव दिन सकिने। लागू औषध विरूद्ध चीन र अमेरिका बीच संयुक्त अनुसन्धान र सहयोगमा सहकार्य। अन्तर्राष्ट्रिय सहयोगलाई निरन्तरता दिने चीनको प्रतिबद्धता। र उज्बेकिस्तानसँगको खेलमा कोलम्बिया र उज्बेकिस्तानको एक एकको बराबरी। पानामाथि खानाको रोमाञ्चक जित।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
6: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
7: 49-66 र 98-41-29-54-81 वेबसाइट झुले.com.np।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युब।
6: रिस्पोन्सिबिलिटी डेभिस तेन रिसर्च वान यू फर्मास पर कम्प्रार हुगा र रिक्लेमार प्रेमियो।
7: 49-56-66 र 98-41 29 54 81 81 वेबसाइट

0: क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर।

0: जस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: पल्समा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061 577 444 543

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेन्को लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582778080।

0: Hibonia.
1: Extreme energy drink.
2: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
3: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौं।
3: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौं।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: हाड चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही असार 6 गते शनिबार
2: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही असार 6 गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशापिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0767420 27
3: 24027।
2: सम्पर्क मोबाइल नम्बर 98572597
3: 98511 81918।
5: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
6: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
5: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
5: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
6: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
5: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
6: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
5: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौड़ा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा। सम्पर्क नम्बर 0684200003 24001, मोबाइल नम्बर 98571917, 98576367 र 98451720736।
7: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 MHz।

0: बातै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: तपाईँ आफ्नो अधिकार प्रति सजग र सचेत हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार प्रति सजग रहनु पनि तपाईँको कर्तव्य हो।
5: महाफेला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय बालाकोट पर्वत।
6: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
7: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
6: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
7: सेवा लिने क्रममा चाहिने जानकारी
6: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
7: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
6: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: कुष्मा नगरपालिका नगर कार्यपालिकाको कारले कुष्मा पर्वत।

0: तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061 577 444 543 33।

0: toilet pony,
1: extreme energy drink.
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: रेडियो दिदी बहिनी 95.2 MHz।
8: बाबा बाबा एउटा कुरा सोधौ।
9: सोधन, के कुरा बाबु?
8: बाबा मान्छे किन अछुत हुन्छ?
9: धर्मशास्त्रले ब्रह्माको खुट्टाको पैतालाबाट जन्मिएकोलाई शूद्र भनेको छ, अनि सुन न, त्यही शूद्र भएकोले अछुत मानिएको बाबु।
8: अनि नि बाबा, मान्छे पनि खुट्टाको पैतालाबाट जन्मिन्छ हो बाबा?
9: होइन, तिमीले यो के भनेको?
8: भन्नुहोस् न बाबा, त्यो धर्मशास्त्रले भनेको जस्तै मान्छे पनि खुट्टाको पैतालाबाट जन्मिन्छ हो?
9: जन्मिँदैन बाबु, जन्मिँदैन, मान्छे खुट्टाबाट कहिले पनि जन्मिँदैन।
8: त्यसो भए मान्छेलाई किन अछुत भनेको त?
9: वास्तवमा आज मेरो छोराले मेरो आँखा खोल्यो। समय कहाँबाट कहाँ पुगिसक्यो, हामी भने अझै पनि अन्धविश्वासमा। म त अझैदेखि त्याग्छु यो छुत र अछुतको भेदभाव गर्न। आखिर मान्छेको जात भनेकै मान्छे त हो नि। धन्यवाद छोरा तिमीलाई। किनकि आज तिमीले मेरो आँखा खोलिदेऊ। वास्तवमा छुत र अछुत कोही हुँदैन, यो त सब मान्छेले चलाएको नराम्रो चलन मात्र हो।
8: त्यसो भए मान्छे कति मिस्टरी हजुर बाबा बित्थामा
7: फलेवास नगर कार्यपालिकाको कार्यालय पर्वत।
10: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
10: उपचार सेवाहरू
11: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
10: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
11: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
10: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
11: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
10: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
11: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
12: ला तैले पनि एक सरको तान्न त।
13: कुनै पनि सुटिजन्य पदार्थको सेवन गर्नु मृत्युलाई निम्त्याउनु हो।
14: लागू पदार्थ सेवनबाट जोगियौ र जोगाऊ। सार्वजनिक हितको लागि
15: अनुरोधक अध्यक्ष राजु आचार्य, उपाध्यक्ष दीपक आचार्य एवं जलजला गाउँ कार्यपालिकाको कार्यालय पर्वत।
16: बहिनी 95.2 मेगा

0: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही असार छ गते शनिबार
2: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही असार छ गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0767420227
3: 420027।
2: सम्पर्क मोबाइल नम्बर 98572597
3: 98511918918।
5: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
6: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
5: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
5: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 देखि 2083 जेठ 13 सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
6: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
5: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
6: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
5: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बानापाचार, द्वारेगौंडा, बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
7: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
8: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
7: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
8: अध्यापन हुने विषयहरू
7: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
8: विशेषताहरू
7: विषय विज्ञद्वारा अध्यापन गराइने,
8: अत्याधुनिक प्रयोगशाला,
7: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
9: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 MHz।

0: घरबाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी,
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर,
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू,
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुला लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
4: रेडियो दिदी बहिनी 95.2 MHz।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुप लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रधानमन्त्रीले कर्मचारीलाई कार्यालयमै बोलाएर धम्क्याएको आरोप, एजेण्डा थप्दै विपक्षीको विरोध जारी।
0: ई पासपोर्ट खरीद प्रकरणमा जर्मन कम्पनीका प्रतिनिधिलाई उपस्थित हुन अख्तियारको सूचना, उपस्थित नभए प्रचलित कानून अनुसार कार्यवाही गर्ने चेतावनी।
1: आजदेखि झापाका चिया उद्योग पनि बन्द हुने, 60,000 भन्दा बढ़ी श्रमिक बेरोजगार बन्दै सरकार मौन।
0: अमेरिका र इरान बीच जारी युद्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर, यो सम्झौता भरोसा योग्य नरहेको इरानी सभामुखको प्रतिक्रिया।
1: र विश्वकप फुटबलमा कोलम्बियाको उत्कृष्ट शुरूआत, उज्बेकिस्तान 3-1 गोलले पराजित, इंग्ल्याण्डले क्रोएसियालाई हरायो।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाओ।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको जवाब मागिरहेका विपक्षीले अर्को मुद्दा पनि थपेका छन्। जेठ 17 गते सीमाबारे दिएको अभिव्यक्तिमा जवाब मागिरहेका उनीहरूले संवैधानिक पदाधिकारीलाई धम्क्याउने, ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्ति र कर्मचारीलाई आतंकित पार्ने लगायतका काम बन्द गर्न माग गरेका छन्। आज प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै कंग्रेसका सांसद नरेन्द्र केरूङले प्रधानमन्त्री कार्यालयमा संवैधानिक निकायका प्रमुखलाई समेत धम्क्याउने काम भएकामा आपत्ति जनाउनुभयो। ई पासपोर्ट छपाई ठेक्का सम्बन्धी प्रकरणमा राहदानी विभागका प्रमुख लगायतलाई पक्राउ गर्न अख्तियारका प्रमुख आयुक्त प्रेम राईलाई प्रधानमन्त्री कार्यालय बोलाएर धम्क्याएको आरोप लागेको छ। यसबारे छानबिन गर्न उहाँले माग गर्नुभयो।
6: संवैधानिक निकायका प्रमुख, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा थुनेर प्रधानमन्त्री कार्यालयबाटै पक्राउ पूर्जी जारी गर्न बाध्य बनाइने, नत्र भए प्रधानमन्त्री कार्यालयको कोठाभित्रै निज पदाधिकारीहरूलाई थुन्ने धम्कीका साथमा पक्राउ पूर्जी जारी भएको कुरा बाहिर आएको छ। उहाँले सामाजिक सञ्जालमा लाइभ गर्नुभएको विषयवस्तु यदि साँचो हो भने सम्माननीय प्रधानमन्त्रीज्यू अथवा त्यो विषय के हो, यसको सत्य तथ्य छानबिन गर्नका लागि संसदीय छानबिन आयोगको समितिको गठन गर्नु पर्दछ।
0: एमाले सांसद लक्ष्मी प्रसाद पोखरेलले दार्चुलादेखि ताप्लेजुङसम्म 23 जिल्लाका 60 ठाउँमा भारतले नेपालको भूमि अतिक्रमण गरेको भन्दै भारतले नेपालको भूमि मिचेको भनेर प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको आरोप लगाउनु भएको छ। यो अभिव्यक्तिले 3 करोड़ जनतालाई हेपेको र राष्ट्रघात भएको उहाँको जिकिर छ। नेकपा सांसद रमेश कुमार मल्लले पनि प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रूलिङ माग गर्नुभयो। बैठकमा अहिले विनियोजन विधेयक 2083 विभिन्न मन्त्रालय तथा निकायहरूको बजेट शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने क्रम चलिरहेको छ। जवाब दिने क्रम सकिएपछि विनियोजन विधेयक आजै पारित गर्ने तयारी छ। यस्तै 20 सांसदको खर्च कटौतीको प्रस्ताव पनि निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि विनियोजन विधेयक 2083 दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने र अर्थमन्त्री डाक्टर सोनी मुवागले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
1: आयोगले ई पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको लागि जर्मन कम्पनीका आधिकारिक प्रतिनिधिहरूलाई बयानमा बोलाएको छ। आज सार्वजनिक सूचना जारी गर्दै आयोगले खरिद प्रक्रियामा सहभागी भएका दुई कम्पनीहरू मूलबाउट र भेरिडोजका प्रतिनिधिलाई बोलाएको हो। पहिलो प्याकेज अन्तर्गत प्री एनरोलमेन्ट डाटा म्यानेजमेन्ट र डेलिभरी सिस्टमका मूलबाउर आईडी सर्विसेज कम्पनीका तर्फबाट प्रतिनिधि गेरहार्ड माउर र पाब्ले राकिकले हस्ताक्षर गरेका थिए। यस्तै गरी दोस्रो प्याकेज अन्तर्गत क्वालिटी कन्ट्रोल र प्याकेजिङ सिस्टमका लागि भेरिडोस कम्पनीका प्रतिनिधि फेबी योला बेल र सेम र फ्लोरियन क्लिनले हस्ताक्षर गरेका थिए। अख्तियारले यी हस्ताक्षरकर्ताको नाम ठेगाना नै किटान गरी बयानमा उपस्थित हुन भनेको छ। मलबारका नेपाल एजेन्ट मनिन्द्र कुमार मल्ल पक्राउ परिसकेका छन्। भेरीडासका नेपाल प्रतिनिधि सिद्धार्थ थापा भने फरार छन्। अख्तियारले सार्वजनिक सूचनालाई व्यवस्था गरेर बयानको लागि उपस्थित नभए प्रचलित कानून बमोजिम थप कानूनी कार्यवाही अगाडि बढ़ाइने बताएको छ। विद्युतीय राहदानी सम्बन्धी खरिद प्रक्रियामा भएको भनिएको अनियमिततामा संलग्न भएको आरोपमा अख्तियारले हालसम्म राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित पाँच जनालाई पक्राउ गरिसकेको छ।
0: नेपाली चियामा भारतले गरेको कडाईका कारण झापाका चिया उद्योगहरू पनि आजदेखि बन्द हुने भएका छन्। इलामका चिया उद्योग बन्द गरेको तीन दिनपछि नेपाल चिया उत्पादक संघ झापाले पनि आजदेखि जिल्लाका सबै उद्योग बन्द गर्ने घोषणा गरेको छ। झापामा 30 उद्योग र 2 दर्जन चिया बगान छन्। उद्योग र बगान बन्द हुँदा झापामा मात्र 60,000 श्रमिक बेरोजगार बन्ने भएका छन्। झापामा मात्र 10,000 भन्दा बढ़ी क्षेत्रमा व्यावसायिक चिया खेती हुँदै आएको छ। भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा 45 दिनदेखि लगाएको अवरोध हटाउन राज्य र भारत पक्षबाट पहल नभएको भन्दै उद्योग र बगान समेत बन्द गर्नुपरेको विकल्प नरहेको उद्योगीहरूले बताएका छन्। उद्योगी संघले हिजो झापाका प्रमुख जिल्लाधिकारी शिवराम गेलाल मार्फत सरकारलाई समस्या समाधानको पहलका लागि ज्ञापन पत्र पठाएको थियो। नेपाली चिया भारत निर्यातमा अवरोध हुँदा नेपाली चिया उद्योगी चिया किसान उद्योगहरूमा कार्यरत मजदूर मारमा पर्दा सरकारले भने ठोस पहल गरेको छैन। उद्योग वाणिज्य महासंघले पनि कूटनीतिक पहल गरी चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकारलाई आग्रह गरेको छ। भारतीय चिया बोर्डले मे 1 लागू गरेको नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिज र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने अव्यवहारिक मापदण्डका कारण नेपाली चिया निर्यातमा अवरोध पैदा भएको छ।
1: भिटामिन अभावका कारण अरनिको राजमार्ग अन्तर्गत काभ्रेको धुलीखेल खावा सड़क खण्डको स्तर उन्नतिको काम प्रभावित बनेको छ। सड़क खण्डको पक्की कार्य 2 महिनादेखि बन्द भएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। गत चैतमा रातको समयमा आवागमन बन्द तथा दिउँसो एकतर्फ सञ्चालन गरेर कालोपत्र डीबीएम पीचको काम गरिए पनि भिटामिन अभावका कारण हाल बन्द अवस्थामा रहेको हो। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले 2 महिनादेखि भिटामिन अभावका कारण बाँकी पक्की बनाउने काम तथा पहिलो चरणमा डीबीएम कालोपत्री गरिए पनि आसफल थप्ने कार्य बाँकी रहेको बताउनुभयो। उहाँका अनुसार स्तर उन्नति भइरहेको 4 किलोमिटर मध्ये बाँकी दुई दूरी दुवैतर्फसम्मको पक्की गर्ने कार्य वैशाख पहिलो सातादेखि थालिने योजना बनाए पनि कच्चा पदार्थको अभावका कारण 2 महिनादेखि काम रोकिएको हो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज। समयको आवाज
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। बाँकीमा निर्माणाधीन सिक्टा सिंचाई आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसानहरू खुशी हुन थालेका छन्। राप्ती सुनारी गाउँपालिका 2 अगैया स्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको सिक्टा सिंचाई आयोजनाको मर्मत सम्हारको समय अवधि बाहेक किसानको माग अनुसार 12 महिना नहरमा नियमित पानी छाड्ने गरेको छ। किसानको माग अनुसार सिंचाईको अभाव हुन नदिन नहरमा 12 महिना नियमित पानी छोड्दै आएको सिक्टा सिंचाई आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर मनोज कुमार शाहले जानकारी दिनुभयो। उहाँका अनुसार राप्ती सुनारी गाउँपालिका 2 अगैया स्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको 42,766 हेक्टर जमीनमा सिंचाईको लक्ष्य लिएको आयोजनाले हालसम्म 24,000 हेक्टर जमीनमा प्रत्यक्ष रूपमा नियमित सिंचाई सुविधा पुर्याएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार. अमेरिका र इरान बीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ दुवै देशले एक ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्. इरानको विदेश मन्त्रालय र अमेरिकी राष्ट्रपतिको कार्यालय व्हाइट हाउसले संयुक्त रूपमा यसको पुष्टि गरेका छन्. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियनले समझदारी पत्रमा डिजिटल माध्यमबाट हस्ताक्षर गरेका छन्. समझदारीसँगै अमेरिका र इजरायलले इरान विरूद्ध गरिरहेको युद्ध औपचारिक रूपमा रोकिने विश्वास गरिएको छ. दस्तावेजमा डिजिटल हस्ताक्षर भइसकेका कारण स्विजरल्याण्डको जेनेभामा आगामी शुक्रबार हुने भनिएको वार्तामा दुवै पक्षका प्रतिनिधि सहभागी भए पनि कुनै भौतिक हस्ताक्षर समारोह भने आयोजना नहुने इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले जानकारी दिनुभयो. यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी 60 दिनको वार्ताको अवधि अन्तिम समय सीमा नभएको बताउनु भएको छ. यो अवधिमा दुवै देशले तेहरानको आणविक कार्यक्रमलाई लिएर एउटा अन्तिम र ठोस सम्झौतामा पुग्नुपर्नेछ. यद्यपि ट्रम्पले चेतावनी दिँदै अर्को चरणको वार्ता 60 दिनभित्र निष्कर्षमा नपुगे वा इरानले यस समझदारीको पालना नगरे पुनः युद्ध शुरू हुने र इरानमाथि भीषण बमबारी गर्ने चेतावनी समेत दिनुभएको छ. उता इरानका सभामुख मोहम्मद बगर गलिबाफले अमेरिकासँग भएको सम्झौता भरोसायोग्य नभएको टिप्पणी गर्नुभएको छ. इरानी वार्ता टोलीका सदस्य समेत रहनुभएका सभामुख गलिबाफले मन नहुँदा नहुँदै पनि आफूले भूमिका निर्वाह गरेको प्रतिक्रिया दिनुभयो. शीर्ष कमाण्डर हज कसिमको हत्याका मास्टरमाइण्ड डोनाल्ड ट्रम्प नै रहेको आरोप लगाएका गलिबाफले आफ्ना निकटस्थहरू ट्रम्पको योजनामा मारिएको पनि आरोप लगाउनु भएको छ.
1: र अब खेल समाचार. फिफा विश्वकप फुटबलमा कोलम्बियाले उज्बेकिस्तानलाई पराजित गरेको छ. आज बिहान भएको खेलमा कोलम्बियाले उज्बेकिस्तान विरूद्ध 3-1 गोलको जित निकालेको हो. कोलम्बियाका लागि ड्यानियल मुनोज, लुइस डियाज र जमिन्टन क्यापाजले गोल गरी उज्बेकिस्तानका ओबेस्बेक फाइनु जुल्लेफले सान्त्वना गोल फर्काए. यसअघि गए राति भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 गोलले पराजित गरेको थियो. इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले 2 तथा जुड बेलिङ्घम तथा मार्कस राजफोर्डले 1-1 गोल गरी क्रोएसियाका मार्टिन बातुरिना र पेटार मुसाले 1-1 गोल फर्काए. यस्तै त्यसअघि भएको खेलमा डीआर कंगोले पोर्चुगललाई 1-1 गोलको बराबरीमा रोकिएको छ. विश्वकपमा आज राति 9:45 चेक रिपब्लिक र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा हुँदैछ. यी दुवै टोली पहिलो खेलमा पराजित भएका थिए. यस्तै 9:15 हुने खेलमा स्विजरल्याण्ड र बोस्निया एण्ड हर्जगोभिना बीच प्रतिस्पर्धा हुनेछ.
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
1: प्रधानमन्त्रीले कर्मचारीलाई कार्यालयमै बोलाएर धम्काएको आरोप. एजेण्डा थप्दै विपक्षीको विरोध जारी.
0: ई पासपोर्ट खरीद प्रकरणमा जर्मन कम्पनीका प्रतिनिधिलाई उपस्थित हुन अख्तियारको सूचना. उपस्थित नभए प्रचलित कानून अनुसार कार्यवाही गर्ने चेतावनी.
1: आजदेखि झापाका चिया उद्योग पनि बन्द हुने. 60,000 भन्दा बढ़ी श्रमिक बेरोजगार बन्दै सरकार मौन.
0: अमेरिका र इरान बीच जारी युद्ध अन्त्यका लागि सम्झौता पत्रमा हस्ताक्षर. यो सम्झौता भरोसायोग्य नरहेको इरानी सभामुखको प्रतिक्रिया.
1: र विश्वकप फुटबलमा कोलम्बियाको उत्कृष्ट शुरूआत. उज्बेकिस्तान 3-1 गोलले पराजित. इंग्ल्याण्डले क्रोएसियालाई हरायो.
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो. सन्चु र धर्मराज विदा हुन्छौं. नमस्कार.

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
4: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
3: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
3: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
4: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
3: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
4: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
3: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौड़ा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
5: रेडियो दिदी बहिनी 95.2 MHz।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: Extreme energy drink.
1: रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही असार 6 गते शनिबार
3: पाग्दुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गएर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही असार 6 गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
4: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
3: सम्पर्क फोन नम्बर 0674 2027
4: 2027।
3: सम्पर्क मोबाइल नम्बर 9857225597
4: 9851189918।
6: रेडियो दिदी बहिनी 95.2 MHz।

0: सँगै सँगै मर्ने अठोट थियो, तर तिम्रो नाटकीय मायाले आज पागल बनेको छ। भन न, यही निष्ठुरी कुन जन्मको बदला लियौ?
1: नेपाली लोक तथा दोहोरी गीतका अनुरागीहरूका लागि फेरि अर्को उत्कृष्ट स्वाद, भोजराज गदालको लोक दोहोरी गीत हिजो माया। भोजराज गदालको मन छुने लय तथा शब्द सृजना भित्र फुलेन्द्र विश्वकर्मा र अप्सरा खरेलको सुमधुर आवाज। विशेष डिजिटल म्युजिक प्रणाली मार्फत अब बजारमा। सल्लाह र सुझावका लागि भोजराज गदाल, मोबाइल नम्बर 9840546690। विशेष सहयोगी कपिल राज गिरी।
2: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोग को उपचार को लागि ₹1,00,000 को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रम मा चाहिने जानकारी
2: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
3: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 061-552-493-552-494-582-7178।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
5: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने
5: अत्याधुनिक प्रयोगशाला
4: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444-543-333।
6: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: खाइमै भएर मुख मुखै लाग्ने मसँग तेरो बाउको कमाइ खाएको छु मैले लाई के चाहियो तपाईँहरूलाई
1: हामीलाई शान्ति चाहियो मानवता चाहियो
2: महिलामाथि हुने हिंसाको अन्त्य चाहियो
0: तपाईँको कारणले तपाईँको सन्तान र परिवारलाई मात्र होइन सिङ्गो समाजलाई पनि असर पुर्याएको छ जस निला कुटेर बहादुर भइन्छ भन्ने भ्रम अब आफ्नो मनबाट हटाए हुन्छ
3: महाशिला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बालाकोट पर्वत
4: म दलित अरे मलाई धारामा पानी थाप्न नि दिँदैनन् मलाई समाजले घृणा गर्छ के म मान्छे होइन र
5: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ
6: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
7: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: सोधन के कुरा बाबु?
1: सारा मान्छे किन अछुट हुन्छ?
0: धर्मशास्त्रले ब्रह्माको खुट्टाको पैतालाबाट जन्मिएकोलाई शूद्र भनेको छ। अनि सुन न, त्यही शूद्र भएकोले अछुट मानिएको बाबु।
1: अनि नि बाबा, मान्छे पनि खुट्टाको पैतालाबाट जन्मिन्छ हो बाबा?
0: होइन, तिमीले यो के भनेको?
1: भन्नुहोस् न बाबा, त्यो धर्मशास्त्रले भनेको जस्तै मान्छे पनि खुट्टाको पैतालाबाट जन्मिन्छ हो?
0: जन्मिँदैन बाबु, जन्मिँदैन। मान्छे खुट्टाबाट कहिले पनि जन्मिँदैन।
1: त्यसो भए मान्छेलाई किन अछुट भनेको त?
0: वास्तवमा आज मेरो छोराले मेरो आँखा खोल्यो। समय कहाँबाट कहाँ पुगिसक्यो। हामी भने अझै पनि अन्धविश्वासमा? म त अझैदेखि त्याग छु यो छुत र अछुतको भेदभाव गर्न। आखिर मान्छेको जात भनेकै मान्छे त हो नि। धन्यवाद छोरा तिमीलाई। किनकि आज तिमीले मेरो आँखा खोलिदेऊ। वास्तवमा छुत र अछुत कोही हुँदैन। यो त सब मान्छेले चलाएको नराम्रो चलन मात्र हो।
1: त्यसो भए मान्छे कति मिस्ट्री हल्ली बाबा बिठमा।
2: फलेवास नगर कार्यपालिकाको कार्यालय पर्वत।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
4: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने
4: अत्याधुनिक प्रयोगशाला
3: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
5: ल ल, बर्बादै भयो नि। यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
6: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ? म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
5: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्सी पर्वत।
6: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
5: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
6: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
7: निकटमा दिदी बहिनी, निकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

पहिलो कार छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तिरोको पुलिस पछि तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजरकोमा हेर्

0: Mania Extreme Energy Drink.
1: एक पटक सोच्नुस् त कतै तपाईले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन
2: यदि गर्दै हुनुहुन्छ भने तपाई अपराध गर्दै हुनुहुन्छ
3: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुम नगरपालिका पर्वत
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज
6: हाड चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
7: यही असार 6 गते शनिबार
8: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
9: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जसोसुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
8: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
7: यही असार 6 गते शनिबार।
10: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
9: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0767-24-2027 सम्पर्क मोबाइल नम्बर 98572597
9: 98511

0: स्वास्थ्य र शिक्षा बाल बालिकाको नैसर्गिक अधिकार हुन्। बाल श्रमबाट बाल बालिकालाई मुक्त गरी बाल अधिकारको संरक्षण गरौं।
1: अध्यक्ष परबिन गुरुङ, उपाध्यक्ष मीना शर्मा तिवारी एवं बिहादी गाउँ कार्यपालिकाको कार्यालय पर्वत।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजका सरकार छ मारा मार छ तेरो लागि त्यता तेरो पुलिस पछ तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजरकोमा हेल्प गर

म राजा हुन्छु तिमी पनि त्यो रानी हुने छ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी खरी खरी विषय दिने कस्तो तिम्रो प्राणी अब नचाउ न पर पर जानी जानी मन नजिक आउँदा किन हुन्छ पानी पानी पैसा ठङ्की त जान्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि

0: Mania Extreme Energy Drink.
1: एक पटक सोच्नुस् त कतै तपाईले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन
2: यदि गर्दै हुनुहुन्छ भने तपाई अपराध गर्दै हुनुहुन्छ
1: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज
5: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
6: यही असार 6 गते शनिबार
7: बागलुङ मेडिकल हल कुष्मामा आउँदै हुनुहुन्छ
8: त्यसैले हाड भाँचिएका हात खुट्टा दुख्ने घुँडा दुख्ने सुन्निने नसा दुख्ने पोल्ने नसा च्यापिएका खुम्चिएका गाँठो परेका ढाड कम्मर दुख्ने बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ
7: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ डाक्टर आउने मिति
6: यही असार 6 गते शनिबार
9: यहाँ हरेक दिन होल बडी चेकअप मधुमेह परीक्षण HbA1c जाँच लिपिड प्रोफाइल लेभर फंक्सनल टेस्ट युरिक एसिड बाथ टाइफाइड ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण रगत वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ
8: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ
7: सम्पर्क फोन नम्बर 0674242027
8: 24027
7: सम्पर्क मोबाइल नम्बर 98572597
8: 98511 89918

0: समाचार अब विस्तारमा आगामी आर्थिक वर्षको बजेटबारे सरकारका मन्त्रीहरूले नै अस्वाभाविक अभिव्यक्ति दिएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत आफ्नो मन्त्रालय को बजेट शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले संसदका माग पूरा हुन 15 वर्ष लाग्ने बताउनुभयो।
1: अहिलेको सरकार जुन जोश जाँगरका साथ अगाडि बढ़िरहेको छ, यो जोश जाँगरका साथ अगाडि बढ़ने हो भने अर्थतन्त्र ल यतिसम्म भयो है भन्ने कुरा दुःखको साथ भन्नलाई 15 वर्ष लाग्छ। अनि माननीयज्यूहरूको विभिन्न मागहरू राख्नु भएको छ, त्यो मागहरू चाहिँ धेरै मागहरू त्यही 15 वर्ष पछि पूरा हुँदै जान्छ। सबै माग चाहिँ पूरा हुँदैन, मेरो माग पनि पूरा भएको छैन के, धेरै मागहरू त्यही हो कुरो। यो कुनै भाषण गरेको होइन, अर्थ दिएको होइन, वास्तविक कुरा मैले चाहिँ तपाईँहरूलाई राखेको हो।
0: त्यति मात्र होइन, उहाँले आफू अमेरिकाबाट 2-4 वर्षका लागि घुम्न नेपाल फर्किएको भए पनि देशसँग पीड़ति बसेकाले नफर्किएको र मन्त्री बनेको बताउनु भएको छ। एउटा पुरानो गीतको स्मरण गर्दै उहाँले आफू सांसद मन्त्री हुने मान्छे पनि नभएको बताउनुभयो।
1: नयाँ युवा साथीहरूलाई चाहिँ यो गीत चाहिँ सुन्नु भएको छैन होला, पुरानो साथीहरूले सुन्नुहुन्थ्यो, सुनिन्थ्यो, म पनि। एउटा के गीत छ भने, म त यस्तो होइन दाई पिरतीले जोगी बनायो भन्ने एउटा गीत छ। यो पहिलातिरको समयमा चाहिँ गाइन्थ्यो यो गीत खुब। अब यहाँ कुरा के छ भन्दाखेरि, म पनि यस्तो सांसद हुने मन्त्री हुने मान्छे त होइन, तर पिरतीले चाहिँ मलाई सांसद र मन्त्री बनाएको।
0: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पनि आफूहरूले बजेट नै नबुझ्ने गरी बनाएको प्रतिक्रिया दिनुभएको छ। आफूले सम्हालेको मन्त्रालय बारे सबैभन्दा धेरै प्रश्न उठेको बताउँदै उहाँले 25-30 पेजको प्रश्न आएको सुनाउनुभयो।
2: सबैभन्दा बढी सायद गुनासो मेरै मन्त्रालयमा आएको थियो, आउन स्वाभाविक पनि हो, किनभने हामीले बजेटै त्यस्तै गरी बनाएको थियौँ अलिकति नबुझ्ने गरी। म त्यो सबै कुराहरू अस्ति जति पनि प्रश्न उठेको छ, प्रश्न नै लगभग 25-30 पेजको रहेछ, सबै प्रश्नको जवाफ लिने प्रयास गर्नेछु दिनेछु।
0: नेकपा एमालेका मुख्य सचेतक एन बहादुर महरले सरकारका मन्त्रीहरूले संसदीय मर्यादा र नियमावलीको उल्लंघन गरेको भन्दै नियमापत्ति जनाउनु भएको थियो।
3: भर्खरै माननीय सदस्य रमेश मल्लले बोलिरहेको बेलामा सभामुखज्यू र उहाँको बीचबाट 2 जना मन्त्रीज्यूहरू हिँड्नु भएको छ, उहाँ बोलिरहेको देख्नु भएको छ, मन्त्रीज्यूहरू सरासर हिँडिरहनु भएको छ। यो नियम 20 को खण्ड 6 बमोजिम गर्न नहुने काम गर्नुभएको छ, यसको म घोर आपत्ति, घोर निन्दा र घोर चाहिने यसप्रति दुःख व्यक्त गर्न चाहन्छु र सहसम्मान्य सभामुखज्यूबाट यस सम्बन्धी रूलिङ होस् भन्ने म आग्रह गर्न चाहन्छु।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले रक्षा मन्त्रालय अन्तर्गतको छलफलमा विभागीय मन्त्री अनुपस्थित भएको र मन्त्रालयको बजेट पुस्तिका रेड बुक समेत उपलब्ध नगराइएको भन्दै आपत्ति जनाउनु भएको थियो।
4: रक्षा मन्त्रालय अन्तर्गतको पनि छलफल यहाँ गर्ने, प्रश्नोत्तर गर्ने भन्ने कुरा छ। रक्षा मन्त्रीज्यू आउनु भएको छ जस्तो मलाई लागेको छैन, उहाँलाई पनि बोलाइयोस् भन्ने माग म राख्न चाहन्छु। र त्यो भन्दा पनि अर्को ठूलो तपाईँको छैन के अरे आपत्तिको विषय चाहिँ के छ भने, यो रक्षा मन्त्रालय अन्तर्गतको खर्च किताब, त्यो बजेट बुक हामीलाई अझैसम्म प्राप्त भएन। यो रक्षा मन्त्रालयको चाहिँ बजेटको किताब हुन्छ कि हुँदैन, कि नहुने नै चलन हो, कि हुने चलन हो भनेदेखि त्यो के अरे बजेट किताब हामीलाई किन दिएन, यसको पनि म उत्तर चाहन्छु।
5: गृहमन्त्री सुदन गुरूङले मनसूनजन्य विपद व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी बैठकमा उहाँले बाढ़ी, पहिरो लगायतका प्राकृतिक विपदका घटनामा नागरिकको सुरक्षा सुनिश्चित गर्न हेलिकप्टरदेखि सुरक्षा निकायका सबै स्रोत साधन परिचालन गर्ने जानकारी दिनुभयो। विपद व्यवस्थापनका लागि सुरक्षा निकायहरू परिचालन गरिसकेको उहाँको भनाई छ। उहाँले औपचारिक निरीक्षण भन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धार कार्यलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो।
6: तयारी राम्रै छ, पूर्व तयारी, त्यही अनुसारमा सुरक्षा निकायहरू पनि खटाइएको छ, त्यही अनुसारमा डिफरेन्ट कोलिड लिडहरूलाई पनि हामीले निर्देशन दिएको छौँ। र यसपालिको टाइममा भनेको निरीक्षण भन्दा पनि मन्त्रीको निरीक्षण भन्दा पनि जनताको सुरक्षाको लागि चाहिँ हाम्रो हेलिकप्टरदेखि लिएर सबै कुराहरू खटाउने चाहिँ हाम्रो योजनामा राखिरहेको छ।
5: मनसूनका बेला पूर्व पश्चिम राजमार्ग लगायत निर्माणाधीन सड़क खण्डहरूमा बाढ़ी र पहिरोका कारण यातायात अवरूद्ध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो। सड़क अवरोध हटाउन आवश्यक डोजर तथा उपकरण कहाँ कहाँ उपलब्ध छन् भन्ने जानकारी दिने विशेष डिजिटल प्रणाली एप विकास गरिएको उहाँले बताउनुभयो।
6: भौतिक पूर्वाधार मन्त्रालयसँग चाहिँ हामीले गृह मन्त्रालय मिलेर यसमा हामीले जति एउटा हाम्रो यस्तो खालको कन्डिसनमा कुनै बाढी पहिरो आइदिइहालेको खण्डमा कुनै पहिरो नै आयो भने त्यो पहिरो हटाउनको लागि त्यसको लागि चाहिँ हामीले त्यो जसरी हाम्रो राइड सेयरिङ एपहरूले त्यहाँ डिजास्टरको के भन्छ उहाँहरूले लोकेसन हाल्ने बित्तिकै तपाईँको त्यहाँको नियरेस्टहरूलाई थाहा हुन्छ र कहाँ कहाँ राइडर्सहरू छ भनेर थाहा हुन्छ। त्यही अनुसारमा चाहिँ हामीले हाम्रो उतापट्टि लाइन मिनिस्ट्रीले चाहिँ लाइन मिनिस्टर त्यही अनुसार एउटा एप बनाउनु भएको छ। डोजरहरू कहाँ कहाँ छ भनेर ठ्याक्क थाहा हुन्छ र त्यो एरियामा इफ इन केस रेस्पोन्ड गर्नु पर्यो भने तुरन्त हामीले रेस्पोन्ड गर्ने हिसाबले बाटो बनाउने हिसाबले चाहिँ हामीले काम गर्नलाई त्यो अनुसार एउटा एप डेभलप गरेका छौँ।
5: यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले करिब एक साताभित्रै मनसूनजन्य जोखिमलाई ध्यानमा राखेर प्रति कार्यमा पूर्ण रूपमा जुट्नुपर्ने अवस्था रहेको बताउनुभयो।
0: भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति संस्था तथा निकायलाई कानून अनुसार लीजमा रूपान्तरण प्रक्रिया पूरा गर्न भूमि व्यवस्था तथा अभिलेख विभागले आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई लीजमा रूपान्तरणका लागि जानकारी गराउन निर्देशन दिएको हो। विभागका अनुसार सरकारी जग्गा दर्ता तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2071 अनुसार भोगाधिकार प्राप्त व्यक्ति संस्था वा निकायले तोकिएको अवधिभित्र लीजमा रूपान्तरणका लागि निवेदन दिनुपर्ने व्यवस्था रहेको छ। तर कतिपय स्थानमा समयमै प्रक्रिया पूरा नभएका कारण धेरै जग्गा अझै भोगाधिकारकै अवस्थामा रहेका छन्। पत्रमा मालपोत नियमावली 2036 को नवौं संशोधनले समेत भोगाधिकारमा रहेका जग्गालाई लीजमा रूपान्तरण गर्ने कानूनी व्यवस्था स्पष्ट गरेको उल्लेख छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
7: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। मुस्ताङमा मानव र वन्यजन्तु बीचको द्वन्द न्यूनीकरण गर्न आहारा प्रजातिको वन्यजन्तुको सर्वेक्षण शुरू गरिएको छ। पछिल्लो वर्षमा शिकारी प्रजातिका वन्यजन्तुले बस्तीमा छिरेर घर पालुवा जनावरमा क्षति पुर्याउन थालेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जिल्लाको पाँचवटै स्थानीय तहमा स्थलगत अध्ययन शुरू गरेको हो। विश्वकै दुर्लभ हिउँ चितुवाको संरक्षणका लागि क्यामेरा जडान गरी सर्वेक्षण गरिएको एक क्यापले स्थानीय समुदायसँगको सहकारीमा मानव वन्यजन्तु सह अस्तित्व कार्यक्रम अन्तर्गत वासस्थानमै पुगेर सर्वेक्षण भइरहेको एक क्याप इलाका कार्यालय लुमानथाङका प्रमुख उमेश पौडेलले बताउनुभयो। सर्वेक्षणमा एक क्यापका कर्मचारी, स्थानीय संरक्षण व्यवस्थापन समिति गोठालाको समेत प्रयोग गरिएको पौडेलको भनाइ छ। आहार प्रजातिको वन्यजन्तुको सर्वेक्षणका लागि प्राकृतिक सीमाका आधारमा इलाका कार्यालय लुमाथाङ अन्तर्गत लुमानथाङ सुरखाङ सुछाङ ब्लक रहेको छ भने इलाका कार्यालय जोमसुम अन्तर्गत जोमसुम र साङता क्षेत्र तोकिएको छ।
2: सरकारले सातामा दुई दिन बिदा लिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको संख्या झण्डै दोब्बरले बढ़ेको छ। गत चैत 23 गतेको सरकारको निर्णयपछि निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढ़ेको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिनुभयो। गत वर्षकै आजकै मितिमा 31,577 जना आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए भने चालू आर्थिक वर्षको ज्येष्ठ मसान्तसम्ममा 48,598 जनाले निकुञ्ज भ्रमण गरेका छन्। निकुञ्ज प्रवेशका लागि 8 नाकाबाट पर्यटक आउने गरेका छन्।
3: पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका दुई स्थित नारायणी नदीमा हाम फालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। नदीमा हाम फाले लगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर 31 गुल्मा पूर्वी नवलपरासीबाट खटिएको टोलीले देवचुरी नगरपालिका 11 धारापानी बस्ने 62 वर्षीय झनक प्रसाद पौडेलको आज बिहान सकुशल उद्धार गरेको हो। यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका दुई लार्सा स्थित भोटेकोशी नदीको बीच भागमा अड्किएका 23 वर्षीय संजीव विकको पनि आज सकुशल उद्धार गरिएको छ।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानले द्विपक्षीय बीच इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गरिएको सम्झौता पत्र एमओयू सार्वजनिक गरेका छन्। 14 बुधे उक्त सहमति अन्तर्गत विश्व व्यापारका लागि महत्वपूर्ण मानिने हर्मुज जलडमहरू पुनः संचालनमा ल्याइने भएको छ। सहमति अनुसार अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाउने प्रक्रिया शुरू गर्नेछ भने 30 दिनभित्र उक्त नाकाबन्दी पूर्ण रूपमा अन्त्य हुनेछ। इरानले पनि आगामी 60 दिनभित्र हर्मुज जलडमहरू मध्येबाट आवतजावत गर्ने, व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सक्ने प्रयास गर्ने र कुनै शुल्क नलिने प्रतिबद्धता जनाएको छ। सहमति अन्तर्गत इरानले आणविक हतियार निर्माण वा खरीद नगर्ने जनाएको छ भने अमेरिकाले इरानमाथि लगाइएका सबै आर्थिक प्रतिबन्ध हटाउने सहमति गरेको छ। दुवै देशले अधिकतम 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित वार्ता अघि बढ़ाउने सहमति पनि गरेका छन्। पारस्परिक सहमतिमा उक्त समय सीमा थप गर्न सकिने व्यवस्था पनि गरिएको छ।
3: अब खेल समाचार। महिला टी20 विश्वकप क्रिकेटमा आज वेस्ट इण्डिज र स्कटल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ। दुई टोली बीचको खेल आज राति सुबह 11 बजे इंग्ल्याण्डको लिड्स स्थित हेडिङ्ले स्टेडियममा शुरू हुनेछ। दुवै टोली लगातार दोस्रो जित निकाल्ने योजनाका साथ मैदानमा उत्रन लागेका हुन्। दुवै टोलीले प्रतियोगिताको आफ्नो पहिलो खेल जितेका छन्। स्कटल्याण्डले आयरल्याण्डलाई 40 रनले पराजित गरेको थियो भने वेस्ट इण्डिजले न्यूजील्याण्डलाई 7 विकेटले पराजित गरेको थियो। दुवै टोलीको समान 2 अंक छ। नेट रन रेटको आधारमा स्कटल्याण्ड समूह बीमा दोस्रो स्थानमा छ भने वेस्ट इण्डिज तेस्रो स्थानमा छ। वेस्ट इण्डिज र स्कटल्याण्ड टी20 अन्तर्राष्ट्रियमा एक पटक मात्र आमने सामने भएका छन्। यो खेल 2024 महिला टी20 विश्वकपमा खेलिएको थियो। यस खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको थियो।
2: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: बजेट सम्बन्धी सांसदको प्रश्नमा मन्त्रीको अस्वाभाविक जवाफ, मन्त्रीहरूले संसदीय मर्यादा र नियमावलीको उल्लंघन गरेको भन्दै नियमापत्ति,
2: विपद व्यवस्थापनका लागि सरकारको तयारी तीव्र, नागरिकको सुरक्षामा हेलिकप्टर प्रयोग गर्ने,
3: सरकारी जग्गा भोगाधिकार बारी विभागको पत्रसार, मुस्ताङमा आहारा प्रजातिको वन्यजन्तुको सर्वेक्षण शुरू,
2: अमेरिका र ईरान बीचको सम्झौता पत्र सार्वजनिक, ईरानमाथि लगाइएको नाकाबन्दी अमेरिकाले 30 दिनभित्र पूर्ण रूपमा हटाउने,
3: र महिला टी20 विश्वकप क्रिकेटमा आज वेस्ट इण्डिज र स्कटल्याण्ड भेट्दै।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र तिनी

जर्मी कुल को डबल एक्शन ले पसीना र घमौरा हटाउँछ र दिन्छ यो गर्मीमा पूर्ण राहत। प्रस्तुत छ डबल एक्शन युक्त जर्मी कुल मौसम जर्मी कुल को।

0: सेन्सिटिभ स्किन भएका बेबीहरूको स्किनमा रातोपन आउन सक्छ। त्यसैले हिमालय बेबी क्रिम प्योर काउ घी यसले बेबीको स्किनको इम्युनिटी बढाउनका साथै इरिटेटेड स्किनलाई राहत दिन्छ। बेबीको सेन्सिटिभ स्किनको लागि पहिलो दिनदेखि नै
1: साथी हो गर्नु भने जिन्दगी भर रिपिट गर्नेछु। माउन्टेन ड्यू डरको अगाडि जित्छ।

把它埋在我心。哎呀，哎呀，这儿，除了满进来，可丢人了。

Buongiorno, Matteo.

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।

রেডিও দিদি বাহিনী 95.2 মেগাহার্জ।

0: पार्टीको सक्रिय पदहरूबाट बाहिरिएर साधारण सदस्यका रूपमा मात्र रहने निर्णय गर्नुभएको हो। विगत 48 वर्षदेखि कम्युनिष्ट आन्दोलनमा निरन्तर क्रियाशील रहनुभएका नेता महराले केही वर्ष यता आफ्नो नसा र मांसपेशी खुम्चिने रोगबाट पीड़ित रहेको जानकारी दिनुभयो। नियमित उपचार र औषधि सेवन गरिरहे पनि स्वास्थ्यले साथ नदिएकाले पार्टीको काममा पहिले जस्तै सक्रिय हुन कठिन भएको उहाँले बताउनु भएको छ। यो निर्णय कुनै असन्तुष्टि वा वैचारिक मतभेदका कारण नभई केवल शारीरिक बाध्यात्मक परिस्थितिका कारण लिनु परेको उहाँले बताउनु भएको छ।
1: देशभर सञ्चालन भइरहेको राष्ट्रिय आर्थिक गणना 2082 काम अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार 12,98,000 व्यावसायिक प्रतिष्ठानहरू यस गणनामा सहभागी भइसकेका छन्। कार्यालयले गत वैशाख 2 गतेदेखि शुरू गरेको यो राष्ट्रिय गणना अभियान आउँदो असार 7 गते सकिँदैछ। गणनाका लागि अब मात्र 3 दिन बाँकी रहेकाले अहिलेसम्म छूट नपुगेका अन्य सबै व्यवसाय तथा प्रतिष्ठानहरूलाई यसमा सहभागी हुन कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले अनुरोध गर्नुभएको छ। देशभर खटिएका 3,906 जना गणकहरूलाई सही तथ्याङ्क उपलब्ध गराएर यो अभियानलाई सफल बनाउन कार्यालयले सबैलाई आग्रह गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: account open, activate any karobar, sachile sanga. Busy life easy, but now they hurry din. Global Smart Plus, life ko pesma banking.
1: दाई एक कप चियाको 30 रुपैया कस्तो महँगो आजकल त किनी कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाई अब एनसेलमा पैसा असुल
1: हो र
2: हो नि एनसेलमा अब मात्र 18 रुपैयामै एक दिनको लागि 30 मिनेट अल नेपाल कलसँग मज्जाले कुरा गर्न पाउनुहुन्छ अनि भएन त पैसा असुल
1: गजब रहेछ अब म पनि पैसा असुल गर्छु
2: आजै #123 # डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरीद गर्नुहोस् एनसेल नेपालकै लागि
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब बाँकी खबर वर्षौंदेखि सरकारी सम्पत्ति प्रयोग गरेर भाड़ा र महसुल नतिर्ने उद्योगीलाई सरकारले कड़ा कार्यवाही गर्ने भएको छ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राज्यको राजस्व उठाउन सरकार निर्मम भएर लाग्ने बताउनुभयो संसदको एक समितिमा आज बोल्दै मन्त्री यादवले विगत 45 वर्षदेखि बाँकी रहेको भाड़ा उठाउन 7 दिनको म्याद दिएको र हालसम्म 23 करोड़ रूपियाँ उठिसकेको जानकारी दिनुभयो बाँकी रकम नतिरे उद्योगहरूको बत्ती र पानी काटेर भए पनि सरकारी पैसा असुल गरिने उहाँको भनाइ छ सरकारले बन्द रहेका सरकारी उद्योगलाई फेरि सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढ़ाएको छ आउँदो केही महिनाभित्रै सरकारी कपड़ा उद्योग खोल्न लागिएको भन्दै उद्योग मन्त्री यादवले आवश्यक कच्चा पदार्थका लागि किसानहरूलाई कपास खेती गर्न आग्रह गर्नुभएको छ
5: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले 7 महिलाको उद्धार गरेको छ भिजिट भिसाको आवरणमा अवैध रूपमा खाड़ी मुलुक जान लागेका उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो 22 देखि 29 वर्ष उमेरका ती महिलाहरू फ्लाई दुबईको उडानबाट ओमान हुँदै कुवेत जान लागेका थिए नेपाल सरकारले घरेलु कामदार पठाउन रोक लगाएको कुवेतको भिजा उनीहरूको पासपोर्टमा भेटिएपछि अध्यागमनले शंका गरेको थियो ओमानलाई बाटो बनाएर कुवेत पुर्याउने र त्यहाँ अवैध रूपमा घरेलु काममा लगाउने तयारी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ महिलाहरूलाई यसरी पठाउने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ
4: काठमाडौँ महानगरपालिकाले कक्षा 11 र 12 छात्रवृत्ति कोटामा बाँकी रहेका सीटहरूका लागि फेरि आवेदन मागेको छ पहिलो र दोस्रो चरणको सूचीमा नाम नपरेका विद्यार्थीका लागि बाँकी 1576 सीटमा भर्ना हुन महानगरले आजदेखि फारम खुला गरेको हो इच्छुक विद्यार्थीले आगामी असार 8 गते साँझ 5 बजेसम्म महानगरको अनलाइन प्रणाली मार्फत आफूले पढ़न चाहेको विद्यालय र विषय रोजेर पुनः आवेदन दिन सक्नेछन्
5: नेपालमा यस पटकको प्री मनसून अवधिमा 36 वर्ष यताकै सबैभन्दा धेरै वर्षा भएको छ मार्चदेखि मे महिनासम्म 3 महिनाको यो अवधिमा 339.77 मिलिमिटर वर्षा मापन गरिएको छ जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मौसमको तथ्याङ्क राख्न थालिए यताकै यो सबैभन्दा बढ़ी वर्षा हो सामान्यतया नेपालमा प्री मनसूनको औसत वर्षा 226.3 मिलिमिटर हुने गर्दछ तर यस वर्ष औसत भन्दा झण्डै 145 मिलिमिटर बढ़ी पानी परेको विभागले जनाएको छ यसअघि सन् 1990 331.40 मिलिमिटर पानी परेर कायम भएको पुरानो रेकर्डलाई यसपालिको वर्षाले उछिनेको विभागको भनाइ छ
4: काठमाडौँमा प्रहरी हो भन्दै सर्वसाधारणलाई धम्काएको आरोपमा एकजना पक्राउ परेका छन् पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका 3 47 वर्षीय शैलेश डंगोल रहेका छन् जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार डंगोलको साथबाट एउटा वाकी टकी र प्रभाव दैनिकको नवीकरण नभएको पत्रकार परिचय पत्र बरामद भएको छ साथै उनले प्रयोग गरेको प्रदेश 301-023-6-2530 नम्बरको गाड़ी पनि प्रहरीले नियन्त्रणमा लिएको छ
5: सर्लाहीको मलंगुवामा लुकाएर राखिएको ठूलो परिमाणको फर्सीको बिउ सुरक्षाकर्मीको संयुक्त टोलीले बरामद गरेको छ मलंगुवा नगरपालिका 2 स्थित कृष्ण मन्दिर नजिकैको एक सप्लायर्समा अवैध रूपमा भण्डारण गरिएको 75 बोरा फर्सीको बिउ सशस्त्र प्रहरी नेपाल प्रहरी र जिल्ला प्रशासनको टोलीले छापा मारेर समातेको हो बिउ बरामद गर्ने क्रममा केही स्थानीय बासिन्दाले सुरक्षाकर्मीमाथि ढुंगामुढ़ा गरेका थिए ढुंगामुढ़ापछि उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन एक सेल अश्रु ग्यास समेत प्रहार गर्नु परेको सशस्त्र प्रहरीले जनाएको छ हामीसँग खबर अझै पनि बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
6: World Cup, World Cup.
0: वर्षको साथ चार वर्षकै वारेन्टी सिजीको विश्वास हरेक गोल हरेक उत्साह सिजीटिभीले बनाऊ घर अझ खास वर्ल्ड कप 2026 को अवसरमा सिजीटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआईको सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजीटिभी खेल सँगै भरोसा सँगै।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष 83-84 लागि 25,88,30,55,000 रूपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले आज नगरसभामा नयाँ बजेट आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गर्नुभएको हो। यो बजेट चालू आर्थिक वर्षको तुलनामा केही बढ़ी हो। कुल बजेट मध्ये महानगरको आन्तरिक स्रोत र बैंक मुजदातबाट 20,18,00,00,000 भन्दा बढ़ी व्यवस्थापन गरिनेछ भने बाँकी रकम नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र जनसहभागिताबाट बेहोरिने कार्यवाहक मेयर डंगोलले जानकारी दिनुभयो।
2: राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान र बगानमा काम गर्ने श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले अलैँची, सुपारी, बेसार, अदुवा र कफी जस्ता नगदे बालीको मूल्य निर्धारण र बजार व्यवस्थापनका लागि यही अधिवेशनभित्र कानून ल्याउन समेत सरकारलाई आग्रह गरेको छ। सरकारले नेपाली चिया निर्यातमा रोक लगाएपछि विगत 4 दिनदेखि इलाम र झापा लगायत देशभरका चिया उद्योग तथा बगानहरू पूर्ण रूपमा बन्द छन्। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान र बगानमा काम गर्ने श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको

0: करोड़ मूल्यको चिया गोदाममै थन्किएको छ। यो समस्या समाधानका लागि सरकारले चासो नदेखाएपछि बाध्य भएर उद्योग बन्द गर्नु परेको व्यवसायीहरूले बताएका छन्। नेपालबाट वार्षिक 5 अर्ब रूपियाँ भन्दा बढ़ीको चिया भारत जाने गरेकोमा अहिले उद्योगहरू ठप्प हुँदा यस क्षेत्रमा आश्रित करिब 60,000 श्रमिक र किसानहरूको रोजीरोटी संकटमा परेको छ।
1: नेतोपत्र बजार परिसूचक नेप्सी आज 5.06 अंकले घटेर 2700 बिन्दुमा ओर्लिएको छ। बजार गर्दा आज 180 कम्पनीको शेयर मूल्य घटेको छ भने 78 कम्पनीको मूल्य बढ़ेको छ। आज दिनभरिमा 3,41,48,00,000 रूपियाँ बराबरको शेयर किनबेच भएको छ।
0: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेस्कियनले युद्ध विराम सम्झौतामा भर्चुअल हस्ताक्षर गरेपछि प्रारम्भिक चरणको वार्ता स्विजरल्याण्डमा गर्ने तयारी भएको छ। रोयटर्सका अनुसार भोलि शुक्रबार स्विजरल्याण्डको बुर्गेनस्टक माउन्ट टेनटप रिसोर्टमा प्रत्यक्ष वार्ता गर्ने तयारी भएको छ भने वार्ताको तालिका र विवरण भने सार्वजनिक गरिएको छैन।
1: यसै गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौताप्रति भइरहेको आलोचनाको कड़ा प्रतिवाद गरेका छन्। उनले आफ्नो नीतिका कारण अमेरिकी शेयर बजारले कीर्तिमानी उचाइ छोएको र तेलको मूल्य घटिरहेको दावी गर्दै आलोचकलाई ईर्ष्यालु, खराब मानिस वा मूर्ख भनेका छन्।
0: विगत केही दिनदेखि दक्षिण चीनको गुआङगोका विभिन्न भागमा भएको भारी वर्षाका कारण उक्त क्षेत्रमा बसोबास गर्ने 37,601 बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था सिन्हाले रिपोर्ट गरेको छ। सिन्हाका अनुसार यस प्रान्तमा तेस्रो स्तरको बाढ़ी नियन्त्रण आपतकालीन प्रक्रिया र चौथो स्तरको विपद राहत आपतकालीन प्रक्रिया जारी राखिएको छ।
1: पाकिस्तानमा कैद जीवन बिताइरहेका 485 अफगान नागरिक भएर आफ्नो मातृभूमि फर्केको अफगानिस्तानका मीडियाले आज रिपोर्ट गरेका छन्। परिवार र व्यक्तिहरू सहित पूर्व बन्दीहरूलाई अवैध आप्रवास र आवासीय अनुमतिको अभाव लगायतका आरोपमा जेल हालिएको जनाइएको छ।
0: अब विश्वकप। अमेरिका, क्यानेडा र मेक्सिकोमा भइरहेको फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो चरणका खेलहरू सकिएका छन्। पहिलो चरणमा 15 टोलीले जीत निकाल्दै स्पष्ट 3 अंक जोड़ेका छन् भने 18 टोलीले बराबरी खेल्दै 1-1 अंक बाँडेका छन्। पराजित भएका बाँकी 15 टोली भने शुरूआती खेलबाटै दबावमा परेका छन्। पहिलो राउण्डका खेल सकिँदासम्म अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले सर्वाधिक गोलकर्ताको सूचीमा आफूलाई शीर्ष स्थानमा उभ्याएका छन्। अल्जेरिया विरूद्धको खेलमा उत्कृष्ट ह्याट्रिक गर्दै उनले आफ्नो खातामा 3 गोल जोड़िसकेका छन्। उनी जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाड़ी समेत बनेका छन्। विश्वकप अन्तर्गत आज विभिन्न समूहका 4 खेलहरू हुँदैछन्। आजको पहिलो खेलमा समूह एमा रहेको चेक रिपब्लिक र दक्षिण अफ्रिका राति पाउने 10 बजे भिड्नेछन्। पहिलो खेल गुमाइसकेका यी दुवै टोलीका लागि अघिल्लो चरणको यात्रा सुरक्षित गर्न आजको खेल निकै महत्वपूर्ण छ। यस्तै दोस्रो खेलमा मध्यराति पाउने 1 बजे समूह बीका स्विजरल्याण्ड र बोस्निया एण्ड हर्जगोभिना आमने सामने हुनेछन्। भोलि बिहान पाउने 4 बजे क्यानेडाले कतारको सामना गर्नेछ भने बिहान पाउने 7 बजे मेक्सिकोले दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ।
1: चितवनले बागमती प्रदेश खेलकुद अन्तर्गत पुरूष क्रिकेटको उपाधि जितेको छ। एटौडाको गौरीटार मैदानमा आज भएको फाइनल खेलमा चितवनले ललितपुरलाई 10 रनले हराउँदै उपाधि उचालेको हो। उपाधिसँगै चितवनले पुरस्कार र भत्तासहित 75,000 रूपियाँ र ट्रफी हात पारेको छ भने उपविजेता ललितपुरले 74,000 रूपियाँमा चित्त बुझाएको छ। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका चितवनका रोशन झा सर्वोत्कृष्ट खेलाड़ी घोषित हुँदै 20,000 रूपियाँ प्राप्त गर्न सफल भएका छन्। प्रतियोगितामा प्रदेशका 8 जिल्लाले सहभागिता जनाएका थिए। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
0: प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कर्मचारी। सरकारको मुख्य दायित्व भ्रष्टाचार नियन्त्रण र सुशासन रहेको गृहमन्त्रीको दावी। प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने। आजै बजेट पारित गर्ने तयारी।
1: सभामुख अर्याल र नेपालका लागि युएईका राजदूतबीच भेटवार्ता। नेपाली नागरिकको भिसा प्रक्रिया सहज बनाउन आग्रह। राष्ट्रिय सभाका 2 रिक्त पद अझै खाली। अघिल्लो सरकारको सिफारिश राष्ट्रपति कार्यालयमा होल्ड।
0: 45 वर्षदेखिको बक्यौता उठाउँदै सरकार भाडा नतिर्ने उद्योगको बत्ती पानी काटिने भिजिट भिजामा खाड़ी जान लागेका 27 महिलाको विमानस्थलबाट उद्धार काठमाडौँ महानगरमा छात्रवृत्तिका लागि 1500 सीटमा आवेदन खुला नेपालमा यस वर्ष प्री मनसूनमा अहिलेसम्मकै धेरै वर्षा
1: अमेरिका र इरान बीच प्रारम्भिक चरणको वार्ता स्विजरल्याण्डमा हुने इरान सम्झौताको आलोचना गर्नेहरूप्रति ट्रम्पको प्रतिवाद चीनमा भारी वर्षा 40,000 मानिस विस्थापित पाकिस्तानको

0: बाट रिहा भएका अफगान कैदीहरू स्वदेश फिर्ता।
1: र फिफा विश्वकपमा पहिलो चरणका खेल सम्पन्न, मेसी सर्वाधिक गोलकर्ता, आज राति विभिन्न चार खेल हुँदै बागमती क्रिकेटको उपाधि चितवनको पोल्टामा ललितपुर दोस्रो।
0: यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: Radio NRN 99.1
1: क्षेत्रलाई यो औपचारिक अर्थतन्त्रको जालोबाट बाहिर राख्न सक्ने सुविधा थिएन. अघिल्ला सरकारहरूले यसलाई अप्रिय भन्छ कि भनेर नआटेको पनि हुन सक्छ. एउटा बलियो जनादेश प्राप्त सरकारले यो दीर्घकालीन राष्ट्रिय हितमा रहेकोले आट्नै पर्ने थियो. तर अन्तिम उपभोक्तालाई भार नपरोस् भनेर हामी मूल्य समायोजन गर्ने वा यो लगाएकै खण्डमा पनि यो 5% भने पनि 5% हुँदैन किनकि 50 युनिट फ्री नै भनेका छौं. त्यो फ्री युनिटको थ्रेसहोल्डलाई बढाएर 100-150 पुर्याएर लगभग 95% नेपालीलाई यसको असर नपर्ने गरेर चाहिँ हामीले त्यो तयारी गरिरहेका छौं. यसै पनि यसमा ऊर्जा मन्त्री र अर्थमन्त्री बीच चाहिँ घनीभूत संवादहरू भइ नै रहेको छ. साउन 1 गतेदेखि यसको उपभोक्ताको हितमा नै आम नेपाली जनताको हितमा नै निर्णयहरू आउनेछन्. नेपाल सरकारकै पूर्ण स्वामित्वमा रहेका आयोजनाहरू मर्स्याङदी कालीगण्डकी जस्ता आयोजनाहरू 30 वर्षभन्दा पुरानो भइसक्यो. त्यो त्यसबाट आएको डिभिडेण्डलाई पनि अब नेपाली जनतालाई नै फिर्ता दिने विधिहरूमा पनि हामीले छलफल गरिरहेका छौं. त्यसैले यो भार नपर्ने कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु. शिक्षाको विषयमा पनि अलि भ्रम छरियो वा हामीले बुझाउन सकेनौं. शिक्षामा झण्डै अब वार्षिक 10 लाखसम्म हामीले आयकर छूट भनेका छौं. भनेपछि मासिक 83,000 र क्रमशः त्यो मासिक 1 लाखै आमदानी भएका घर परिवार ले कर तिर्नै नपर्ने गरेर एउटा ठूलो क्रान्तिकारी छूट हामीले दिएका छौं एकातिर. अर्कोतिर शिक्षामा निजी स्कूलहरूमा यो लाग्ने भनेका हौं 3%. तर तपाईँ करको नेटमा आउनुभएको छ भने आफ्नो बाल बालिकाको लागि निजी स्कूलमा गरेको खर्चको पनि 25,000 रूपियाँसम्म करकट्टी गर्न पाइने व्यवस्था अहिले गरेका छौं. तर ट्याक्स नेटमा चाहिँ आइदिनु पर्यो. तपाईँ बच्चा बाल बालिकाको लागि 5,000, 10,000, 15,000 निजी स्कूलमा खर्च गर्न सक्ने हैसियत पनि राख्ने, यता वार्षिक 10 लाख 12 लाखसम्मको आमदानी पनि हुने, तर राज्यले नचिन्ने गरेर लुकेर बसेको अवस्थामा चाहिँ राज्यले दिने तपाईँ हामीले दिने लाभबाट चाहिँ वञ्चित हुनुपर्ने हुन्छ. त्यसैले हामी अर्थतन्त्रको अभूतपूर्व औपचारिकीकरणको अभियानमा छौं. यसमा जग बसाउँदैछौं र यसमा हाम्रो विनम्र आग्रह के हो भने फर्मालिटी लाई प्रोत्साहन गरौं, करको दायराभित्र आऊ र यो राज्यले दिएका छूटहरूको लाभ लिन हुन आम नागरिकलाई आफ्ना मतदाताहरूलाई पनि माननीय सांसदज्यूहरूले भनिदिनुपर्ने अवस्था छ. यो मध्यम वर्गलाई अलिकति प्रोत्साहन गर्नको लागि ल्याइएको बजेट भएको हुनाले पनि मध्यम वर्गले निजी स्कूलमै खर्च गर्दा पनि यो कर कट्टी चाहिँ गर्न पाउने 25,000सम्म यो सुविधा हामीले दिएका छौं. त्यसैले यो बोझ नपर्ने गरी तर इकोनोमी मकसद के त भन्दाखेरि इकोनोमीलाई फर्मलाइज गर्दै लानुपर्नेछ. 1-2 प्राज्ञिक अध्ययनहरूले के देखाएका छन् भने नेपालमा झण्डै 45-55% हाम्रो अर्थतन्त्रको हिस्सा चाहिँ अनौपचारिक छ, राज्यले चिन्दैन किनकि उहाँहरू करको दायरामा हुनुहुन्न. यसरी अर्थतन्त्रलाई आधुनिकीकरण गर्न सकिँदैन. यो दीर्घकालीन हितमा चालिएको असाध्यै बोल्ड निर्णय हो र यसको लाभ आगामी वर्षहरूमा देखिँदै जानेछ. र यतिको ठूलो जनादेश प्राप्त सरकारले पनि यो नआटेको भए यो मुलुकको समृद्धिप्रति हामी त्यति गम्भीर छैनौं भन्ने संकेत पनि जाने हुन्थ्यो. त्यसैले केही अल्पकालमा अलिकति अप्रिय जस्तो लाग्ने निर्णयहरू पनि हामीले चालेको कुरा हो. तर यद्यपि आम जनतामा आम उपभोक्तामा भार नपर्ने गरेर असाध्यै सृजनात्मक ढंगले हामी अगाडि बढ़िरहेको व्यवहार मान्य सांसदज्यूहरूलाई म जानकारी दिन चाहन्छु. स्वास्थ्यको विषयमा पनि त्यो चाहिँ लिंक गरेका छौं. मुलुकभरि 77 जिल्लामा 3,13,000 बालबालिका दलित समुदायका बालबालिकाहरूलाई सिधै 1,000 रूपियाँ पोषण भत्ता पुग्ने भन्ने कुरा छ. यसमा यो अलिकति पुनर्वितरणमा प्रगतिशील कर प्रगतिशील नीतिहरूको पैरवी गर्ने मान्यज्यूहरूले मैले आशा गरेको छु यसको समर्थन नै गर्नुहुनेछ. युवालाई रोजगारी सिर्जना गर्ने स्पष्ट खाका आएन कि भन्ने यो कुरा मैले अघि निजी क्षेत्र इत्यादिको विषयसँग गएर जोडे. हाम्रो धारणा मैले अघि स्पष्ट पारिसके, गरीबी कसरी घटाउने रोजगारी मार्फतै हो भन्ने एउटा दीर्घकालीन स्पष्ट रोडम्याप हामीले पेश गरेका छौं. यद्यपि टुक्रे आयोजनामा पनि रोजगारीका कार्यक्रमहरू खोज्नुहुने मान्यजीवहरूलाई ती पनि यथेष्ट रहेको र विगतमा ल्याइएका कार्यक्रमहरूलाई पनि लगभग निरन्तरता दिने कोशिश गरिएको व्यवहार म जानकारी दिन चाहन्छु. सिप विकास, एप्रेन्टिसशिप ट्रेनिङ, अन्टरप्रेनरशिप विकासमा पर्याप्त लगानी गरिने, सूचना प्रविधिमा उद्योगमा विशेष छूट तथा सहुलियत दिने, नेपाल एन्टरप्राइज फेसिलिटी लगायतका विभिन्न नयाँ कार्यक्रमहरू पनि हामीले लिएर आएका छौं. गेम चेन्जर आयोजनाको बारेमा चासो राखिएकोमा यसपटक हामीले अघिल्ला सरकारहरूले ल्याए पनि नेपाली जनताकै त्यहाँ रकम फसेको छ, यिनीहरूलाई हामीले टुङ्ग्यौं र हुलाकी मध्य पहाड़ी उत्तर दक्षिण कोरिडोरहरू यत्रा ऊर्जाका आयोजनाहरू जुन असरल अपूर्ण भएर बसेका थिए तिनीहरू सबैलाई दुई तीन वर्षभित्र टुङ्ग्याउने एउटा चाहिँ निर्णय गरेको थियो। हामीलाई पनि रहर त थियो, एकदम फ्यान्सी नामहरू दिइदिई आफ्नै कार्यक्रमहरू नै धेरै घोषणा गर्ने, पहिले पहिलाका बजेटमा पानै पिच्छे नारै नारा हुन्थे, त्यो गर्ने रहर हामीलाई पनि हुँदो हो। तर असाध्यै ठूलो जिम्मेवारी बोधका साथ हामीले जसले शुरू गरेको भए पनि यो नेपाली जनताकै लागि थालनी गरिएका आयोजनाहरू यसलाई टुङ्ग्याउनुपर्छ भनेर भौतिक पूर्वाधार मन्त्रीले पनि यो कुरा राखिसक्नुभयो। बोकिएका दायित्वहरूलाई हामी अब टुङ्ग्याउनेतिर जाउँ र यो जग बसाउने थिति बसाल्ने बरू त्यसको काम गराई कार्यान्वयनमा नयाँ विधिबाट जाउँ, तर यी टुङ्ग्याउनुपर्छ सक्नुपर्छ भनेर भन्यौं। यद्यपि बनेका पूर्वाधारलाई अब नेक्स्ट लेभल अर्को चरणको आर्थिक वृद्धिसँग जोड्नको लागि जुन सातैवटा प्रदेशमा यो चतुर्दिक विकास मोडल क्वाड्रेंगल ग्रोथ मोडलको कुराहरू गरिएका छ त्यसलाई हामी अगाडि बढाउने नै छौं। त्यो लगायत टेक्नोलोजीहरूमा चाहिँ हामीले गेम चेन्जर प्रस्तावहरू नै राखेका छौं। तर मैले धेरै ठाउँमा भन्ने गरेको छु यो पहिलो वर्ष थिति बसाउने जग बसाउने बजेट हो, दोस्रो तेस्रो वर्षमा एक्सेलरेट गर्ने बजेट हो रिफर्मको गतिलाई, र चौथो र पाँचौं वर्षमा हामीले लाभांश बाँड्ने खालको बजेट आउनुपर्छ। यो पञ्चवर्षीय रोडम्यापका साथ हामीले यो पहिलो वर्षको बजेट लिएर आएका हौं। त्यसैले यो पाँचवटा बजेटको पहिलो किस्ता मात्र भनेर बुझिदिनुभयो भने यो लार्जर पिक्चर चाहिँ स्पष्ट हुन्छ जस्तो मलाई लाग्दछ। भौतिक पूर्वाधार सम्बन्धी शहर केन्द्रित भए कि भन्ने विषयमा यसमा मैले धेरै भनिराख्न परेन। कृषिको विषयमा पनि यो दुई करोड़वालामा पनि धेरै भ्रम भएको मैले पाएको छु। साना साना किसानहरू धेरै रकम नभएका किसानहरू पनि समूहीकृत भएर सहकारीकै मोडलमा सानो सानो कम्पनीकै मोडलमा पनि यो जान सकिन्छ। यद्यपि यसलाई हामीले यो पाइलटको रूपमा मात्रै यसपालि लिएर आएका हौं। कारण के हो भने यो निर्वाहमुखी कृषि को धेरै चर्चा हुने, अब व्यवसायीकरणतिर जानु पर्यो यान्त्रीकरणतिर जानु पर्यो भनेर हामी सबैले भाषण गरिराख्ने, तर ठोस कार्यक्रम नआएको पृष्ठभूमिमा यसलाई एउटा पाइलटको रूपमा लिएर आएका छौं। यसमा पनि सुधार गर्न सकिने कुराहरू छन् भने यसलाई सुधार्दै जाने नै हो। यो सफल भएको खण्डमा चाहिँ यसलाई नेशन वाइड रोल आउटको रूपमा अगाडि लाने हाम्रो सरकारको योजना छ। अब कृषि क्षेत्रको विकासको लागि हामीले यसपालि 47 अर्ब झण्डै 50 अर्ब विनियोजन गरेका छौं। रासायनिक मलमा मात्रै झण्डै 32 अर्ब को लागत छ। कृषि क्षेत्रको विकासका लागि यसको आधुनिकीकरण र व्यवसायीकरण अनिवार्य पूर्व शर्त रहेको र साना कृषक र कृषि क्षेत्रका मझौला तथा ठूला उद्योग दुवैको प्रवर्धन गर्ने नीति लिएको छ। र यो सरकारी रकमहरू हेर्दाखेरि यो थोरै भयो कि भन्ने जुन चासो मनासिब नै छ। हामीले बुझ्नुपर्ने चाहिँ यो सरकारले गरेको 20-21 खर्बको खर्चले मात्र मुलुक तंग्रने मुलुक नयाँ रफ्तारमा जाने होइन। हामीले जहिले पनि गभर्मेन्ट बाहिर पनि नन गभर्मेन्टल एन्टिटी अझ विशेषतः प्राइभेट सेक्टर छ भनेर बुझ्नुपर्छ। र हामीले एक सुका पनि नपर्ने नीतिहरू घोषणा गरिदिँदाखेरि त्यो 50-60 खर्बको निजी क्षेत्र उत्साहित हुन्छ कि हुँदैन भन्ने कोणबाट हेर्यौं भने चाहिँ जीडीपीको आकार अहिले 66 खर्ब छ, हामी 74 खर्ब प्लस पुर्याउँछौं भन्ने अपेक्षा छ। सरकारी खर्च त त्यही 20-21 खर्बको मात्रै हो। त्यसैले सिंगो राज्यको विकासको बोझ संघीय सरकारले मात्र लिने होइन भन्ने मान्यताबाट धेरै कुराहरू विश्लेषण गर्यौं भने हाम्रो होराइजन अलिक फराकिलो हुन्छ जस्तो मलाई लाग्दछ। करका दर इत्यादि बारे पनि यहाँ प्रश्न उठेको रहेछ। मलाई लाग्छ यो सम्मानित सदनमा मैले धेरै कुराहरू स्पष्ट पारिसकेको छु, यसलाई पुनः दोहोर्याउनै परे पनि मान्यज्यूहरूलाई प्राप्त आर्थिक विधेयकको प्रति पाउनुभन्दा अगाडि नै के कुरा सच्याइएको, एउटा करको दर, एउटा शुल्क र अरू थप भाषिक स्पष्टता कुराहरू, त्यो चिरकटो एक पाना हजुरहरू सबैले आफ्नो पिजन होलमा पाउनु भएको हुनुपर्दछ। म आफैले पनि पाएँ, आज चेक गरेँ, मेरो पिजन होलमा पनि रहेछ। र त्यो मान्यजीवहरूको हातमा परिसकेपछि एउटा थोप्लो एउटा पूर्ण विराम, केही पनि त्यहाँ परिवर्तन नभएको व्यवहारा म जानकारी गराउँदछु। र यो त्रुटि सच्याइएको छ भनेर विधिवत अर्थमन्त्रीकै हस्ताक्षरसहित संसदका महासचिवज्यूलाई चिठी लेखेरै पारदर्शी ढंगले यो सबै कुरा जानकारी दिएको हुनाले यसलाई अतिरञ्जित गर्न आवश्यक नहोला। बरु विगतका 2 वर्षमा चाहिँ यसरी पारदर्शी ढंगले पत्राचार नगरिकनै गत साल 73 वटा संशोधन र त्योभन्दा अगाडिसँग सम्बन्धित अर्थमन्त्रीले यहाँ बोलेको पनि मैले सुने, उहाँले पनि 24 वटा अपारदर्शी ढंगले संशोधन गरेको चाहिँ जानकारी ममा आएको छ। तर हामीले जम्मा एउटा भन्सार दर इत्यादि चाहिँ त्यो त्रुटि फेला परिसकेपछि इमानदार भएर माननीय सांसदज्यूहरूलाई जानकारी दिनुपर्छ भन्ने आशयले ती कुराहरू चाहिँ अगाडि बढेको कुरा म जानकारी दिन चाहन्छु। अन्तमा एउटा ठ्याक्कै मसँग सम्बन्धित त होइन तर यसमा पनि ठूलो भ्रम छर्न खोजिएको जस्तो मैले पाएँ। यो बुढानीलकण्ठ स्कूल जहाँ चाहिँ अर्थमन्त्री पढेका हुन् त्यहाँ चाहिँ पैसा खन्याएछ भनेर अलिक व्यापक प्रचार भएको पनि मैले सुन्नमा आयो। यसलाई यही प्रसंग मिलेको हुनाले मैले दुई तीनवटा कुरा राख्न चाहे। बुढानीलकण्ठ स्कूल भनेको बेलायत सरकारको सहयोगमा 1960समै तत्कालीन राजा महेन्द्रको आग्रहमा चाहिँ थालनी भएको आयोजना हो। धेरै मान्यजीवहरूले यसलाई गौरवकै विषयका रूपमा उल्लेख गर्नुभएको छलफलका दौरान। नेपालको शिक्षा क्षेत्रको एउटा गहना नै हो बुढानीलकण्ठ स्कूल। तर यसमा म आएपछि मैले बजेट हालेको होइन, विगत छवटा सरकारहरूले यसमा नियमित नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एमालेका अर्थमन्त्रीज्यूहरू सबैले विगत छ वर्षदेखि यसमा बजेट विनियोजन गरिरहेको प्रमाण हामीसँग छ। र अब स्कूल आफैले पनि 27 करोड खर्च गरेको आफ्नै स्रोतबाट, र यसमा यो फाइनल इन्स्टलमेन्ट फाइनल किस्ता गरिदियो भने चाहिँ त्यो एउटा आधुनिक अडिटोरियमको आयोजना त्यहाँ सम्पन्न हुने देखियो। त्यो नेपाल सरकारकै सम्पत्ति हो। गोदावरीको हाम्रो कन्भेन्सन हल जलेर प्रयोग गर्न नमिल्ने भएको अवस्थामा यता गोदावरी भन्दा पनि सुगम ठाउँ बुढानीलकण्ठको बस पार्कबाट नजिकै त्यो अडिटोरियम अब नेपाल सरकार हामीले पनि त्यो सार्वजनिक सम्पत्तिकै रूपमा प्रयोग गर्न पनि मिल्ने, र त्यहाँ चाहिँ त्यो 500-600 रोपनी जग्गा ऊ बेलामा ओगटेको 25-28 सालतिर ओगटेको अधिग्रहण गरिएको जग्गा पछिल्लो समय भू माफियाको पनि नजरमा परेर त्यो झण्डै झण्डै हामी सबैको सार्वजनिक सम्पत्ति चाहिँ त्यो अपचलन हुने अवस्था रहेको आकलन गरी त्यो सम्पत्तिको संरक्षण गर्नको लागि, नेपाल राज्यको मौलिक सम्पत्तिलाई संरक्षण गर्नको लागि पनि त्यो संरचना बनाइएको, र अब त्यो हाम्रो त्यो सयौं रोपनीको त्यति बहुमूल्य स्थानमा त्यो अडिटोरियम त्यहाँ स्थापना भइसकेपछि त्यो चाहिँ ओगटिएको र सुरक्षित भएकोले यसको परोक्ष रणनीतिक महत्व पनि भएको हुनाले हामीले यसलाई यथेष्ट रकम विनियोजन गरेर शिक्षा मन्त्रीजी र मैले सल्लाह गरेर यो नेपालको तपाईँ हाम्रै सम्पत्ति भएको हुनाले यसलाई सम्पन्न गरौं र उपयोगमा ल्याऊ र अघि गोदावरीको विकल्प पनि बन्न सक्ने भनेर त्यस्तो भएको हो। कतै मेरै निजी स्कूल थियो र आफ्नै निजी स्कूलमा करोड़ौं रूपियाँ खन्यायो कि भन्ने आशयले असाध्यै ठूलो कुप्रचार गरिएको पाएको हुनाले मैले यति स्पष्टता माननीय सांसदज्यूहरूलाई चाहिँ राख्न चाहे। अलिकति अब यो विनियोजन विधेयकलाई हामीले निर्णयार्थ पेश गर्नुभन्दा अगाडि केही मेरा अन्तिम टिप्पणीहरू पनि छन्, सायद म त्यसलाई अर्को चरणमा गर्नेछु। हस् धन्यवाद।
2: मान्य सदस्यहरू, अब उक्त जवाफका सम्बन्धमा स्पष्टीकरण माग गर्न चाहनुहुने मान्य सदस्यहरूलाई समय दिन्छु। विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयहरूसँग सम्बन्धित शीर्षकहरूमाथि 2083 असार 2 गते छलफलमा भाग लिनुभएका मान्य सदस्यहरूले मात्र स्पष्टीकरण माग गर्न पाउनुहुने बेहोरा मान्य सदस्यहरूलाई जानकारी गराउँछु। स्पष्टीकरण माग गर्न चाहनुहुने प्रत्येक मान्य सदस्यलाई 1 मिनटको समय निर्धारण गरिएको छ। मान्य सदस्यहरू, स्पष्टीकरण माग गर्न चाहनुहुने मान्य सदस्यहरूले सजिलोको लागि आफ्नो नाम सभामुखको डायसँगै बसेका सचिवालयका कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित वा प्रविधिको प्रयोग गरेर टेक्स्ट मार्फत उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु।

0: मान्य सदस्य हर्कराज राई।
1: निमित्त प्रधानमन्त्रीज्यू तथा रक्षा मन्त्रीज्यू तथा अर्थमन्त्रीज्यूलाई मेरो प्रश्न र सुझाव छन्। यो नेपालले भारतको सीमा कहाँ कहाँ मिचेको रहेछ, यो सुरक्षा निकायलाई हामीले यो सिमाना सुस्तातिर कहिले पठाउने होला, अर्को कुरा यो ट्यालीमा मिस्टेक भयो, एक्सेल सिटमा हाइट भयो भनेर भन्नुभयो, त्यसो गर्ने कर्मचारीलाई के कारवाही हुन्छ, अर्को कुरा यो रक्षा मन्त्रालयको बजेट किताब हामीलाई प्राप्त भएन, यो रक्षा मन्त्रालयले गर्ने गतिविधि चाहिँ हामीले हेर्न नहुने, संसदले थाहा पाउनु नहुने हो कि, अर्को कुरा चाहिँ नि यो अबन्डा बजेट नव प्रबन्धन मन्त्रालयमा पनि रहेछ 2,51,00,000,00,000 जति, यो अबन्डा बजेट राख्नु भनेको बजेट विनियोजनको सिद्धान्त विपरीत हो जस्तो मलाई लाग्छ। अर्को छ यो निगम प्राधिकरणहरूलाई चाहिँ नै निजीकरण नगरियोस् भन्ने मेरो चाहिँ सुझाव छ। र एउटा प्रश्न चाहिँ
0: मान्य सदस्य पार्वती बिक।
2: सम्माननीय सभामुख महोदय, अर्थमन्त्रीजीले प्रस्तुत गर्नुभएको विनियोजन विधेयकमा एउटा गम्भीर क्वेसन सोध्न चाहन्छु। जलेको सिंहदरबारलाई बनाउने कुनै पनि प्लान न नीति तथा कार्यक्रममा देखियो, न विनियोजित कुनै मन्त्रालयको बजेटमा देखियो, यो किन लुकाइयो? या त यसलाई सङ्ग्रहालय बनाउने योजना हो कि यो सिंहदरबार पुनर्निर्माण गर्ने योजना हो भने यो कार्यक्रम किन आएन, किन लुकाइयो? धन्यवाद।
0: मान्य सदस्य रन्जु नेउपाने।
3: सम्माननीय सभामुख महोदय, नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकको दफा 6 प्रदूषण नियन्त्रण शुल्क भनेर नेपालभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रति लिटर 1.50 रुपियाँ लिने भनिएको छ, तर त्यो लिने शुल्क चाहिँ कहाँ खर्च हुन्छ भन्ने कुरा स्पष्ट रूपमा आएको छैन। प्रश्न एक। प्रश्न दुई, अहिलेसम्म राजस्वमा यो शुल्क कति रकम उठेको छ र कहाँ कहाँ खर्च भएको छ? धन्यवाद।
0: मान्य सदस्य खड्ग शाही।
4: सम्माननीय सभामुख महोदय, हुन त अघि मैले प्रधानमन्त्रीजीलाई क्वेसन त राखिसकेँ, तर पनि अर्थमन्त्रीज्यू, हाम्रो विज्ञ अर्थमन्त्रीज्यूलाई एउटा प्रश्न राख्न चाहन्छु। अस्ति बजेट भाषण गर्दै गर्दा कर्णाली राजमार्ग नागमादेखि गमगढी नाचे लाग्न 11 छुट्याइएको छु भनेर भन्नुभएको थियो, तर आज त्यो बुक हेर्दै गर्दा अनुसूची 35 बगुसिनम 33,70,11,88 50 करोड सुर्खेत डिभिजन कार्यालयलाई, 50 करोड जुम्ला डिभिजन कार्यालय छुट्याइएको छ। तर अर्थमन्त्री जस्तो एउटा जिम्मेवार व्यक्तिले बजेटमा बोलिसकेपछि यसरी यो जनतालाई ढाँड्ने काम गर्न नहुने हो, किन ढाँटे? यसको जवाब चाहन्छ।
0: मान्य सदस्य भरत प्रसाद पराजुली।
5: सम्मान्य सभामुख महोदय, सम्मान्य सभामुख महोदय मार्फत म मान्य अर्थमन्त्रीज्यूलाई तातो पानी नाकाका भौतिक पूर्वाधारहरू भन्सार अध्यागमन कार्यालय र स्वास्थ्य जाँचको लागि चाहिँ क्वारेन्टाइन सहितको जाँच केन्द्र सहितको संयुक्त एकीकृत भवनहरू निर्माण गर्ने सन्दर्भमा अर्थ मन्त्रालयले कुनै पनि चासो देखाएको देखिएन, किनभने त्यो नाकालाई 22 अर्बको चाहिँ राजस्वको लक्ष्य दिइएको छ, तर त्यो भूकम्पको भग्नावशेषमा बसेर कर्मचारीहरूले दशकौंदेखि काम गरिरहेको अवस्था छ, त्यसलाई चाहिँ सुधार गर्नेतर्फ चाहिँ सोच देखिएन। साथै रक्षा मन्त्रालय अन्तर्गत चाहिँ अहिले हामी सुरुङको युगमा प्रवेश गरिसकेको सन्दर्भमा विस्फोटक पदार्थहरू उत्पादन गर्नको लागि नेपाली सेनाहरूलाई मात्र एकाधिकारको रूपमा दिइएको छ, तसर्थ निजी क्षेत्रलाई पनि सहभागिता गराउने सन्दर्भमा रक्षा मन्त्रालयको के सोच छ, त्यो मेरो आग्रह त्यो सोध्न चाहन्छु। धन्यवाद।
0: मान्य सदस्य ऐन बहादुर महर।
6: सम्माननीय सभामुख महोदय, मान्य अर्थमन्त्रीज्यूलाई म केही प्रश्नहरू गर्न चाहन्छु। ऋण लिएर देश बन्दैन भन्ने मान्य अर्थमन्त्रीज्यूको नीति र सिद्धान्त विपरीत यसपटक 657 अर्ब ऋण लिनुभएको छ, कसरी लिनुपर्ने स्थिति बन्यो? एक दोस्रो कुरा, अब अर्थमन्त्रीज्यूका विषयमा दुईटा विषयमा, एउटा बिओआइडी गाडीको कर छली र करका दर हेरफेर विषयमा व्यापक प्रश्न उठेको छ, यद्यपि यहाँले भन्न त कोसिस गर्नुभयो तर यहाँले संसदीय छानबिन समिति बनाएर त्यसलाई क्लियर गर्नुभयो भने राम्रो हुन्छ। किन भन्दा पहिला पनि यहाँले व्यापक कुरा उठाउनु भएको थियो संसदीय छानबिन समिति बनाउनु पर्छ भनेर, त्यसकारण तपाईँ यो संसदीय छानबिन समितिका लागि तयार हुनुहुन्छ यो हुनुहुन्न, दोस्रो प्रश्न। तेस्रो कुरा चाहिँ यो शिक्षाको गुणस्तर अभिवृद्धि, सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धिका सन्दर्भमा तपाईँको ठोस कार्यक्रम केही पनि आएन, के छैन यसमा अलिकति बताइदिनु पर्ला। रोजगारीका सन्दर्भमा पनि अघि अलिअलि त गोलमटोल कुरा त गर्नुभयो, यो वर्ष तपाईँले कति रोजगारी सिर्जना गर्नुहुन्छ, प्राइभेट निजी कता सबैतिर गएर, पब्लिक होइन सार्वजनिक सबै ठाउँ गरेर, देशमा रहेका विदेशबाट आउने सबै युवालाई चाहिँ, कति युवालाई चाहिँ तपाईँले श्रम बजारमा रोजगारी सिर्जना गर्ने योजना?
0: मान्य सदस्य बदन कुमार भण्डारी।
7: सामान्य सभामुख महोदय, प्रारम्भिक लगानी कृषि क्षेत्रमा 2 करोडसम्म गर्नेलाई 40% अनुदान भनिएको छ, यसमा चाहिँ पुनर्विचार गर्न अनुरोध गर्छु र थप स्पष्ट पनि पार्न अनुरोध गर्छु। सँगसँगै यो नेपाल टेलिकमको सेयर केही अंश बेचेर एआई डाटा सेन्टर खोल्ने कुरा छ, जसमा चाहिँ विद्युत, इन्टरनेट, शीतलीकरण, यो कुलिङ पनि आवश्यक पर्ने भएको कारणले गर्दा यो चाहिँ काभ्रेको बेथान चोकमा खोल्नको उपयुक्त हुन्छ, चिसियो पनि छ। सँगसँगै या धुलीखेल, मण्डनदेवपुर, नगरकोटतिर चाहिँ उपयुक्त हुने भएको कारणले गर्दा एआई डाटा सेन्टर चाहिँ काभ्रेमा खोल्नको लागि म अनुरोध गर्छु। धन्यवाद।
0: मान्य सदस्यहरू, अब मान्य अर्थमन्त्री डाक्टर सोनिम वाग्लेलाई उक्त स्पष्टीकरणको सम्बन्धमा स्पष्ट पार्न अनुमति दिन्छु।

सम्मान्य सभामुख महोदय, माननीय अर्क राज राईले राख्नुभएका जिज्ञासाहरू, सीमा मिचिएको विषय इत्यादि बारे नेपाल सरकारको धारणा माननीय परराष्ट्र मन्त्रीज्यूले एकपटक होइन पटक पटक स्पष्ट पारिसक्नु भएको हुनाले त्यसलाई मैले दोहोर्याउन परेन। रक्षाको बजेट पुस्तिका अहिले उपलब्ध नभएको भए त्यसलाई तदारुकताका साथ उपलब्ध गराउनको लागि म ध्यान आकर्षण गराउने नै छु। अबण्डाको विषय हुन त यो सम्बन्धित मन्त्रालय होइन, अबण्डा यसको निरपेक्ष धारणा नहुन सक्ला, आवश्यकता अनुसार यसलाई राख्न सकिन्छ। विभिन्न मन्त्रालयहरूलाई फ्लेक्सिबिलिटी चाहिन्छ, डिजास्टरहरू आउँछन्, क्राइसिसहरू आउँछन्, आकस्मिक आवश्यकताहरू हुन्छन्, त्यसको लागि त्यो फिस्कल रूम राख्ने चलन आफैमा नराम्रो होइन। मूल प्रश्न चाहिँ संसदप्रति त्यो उत्तरदायी हुन्छ कि हुँदैन, पारदर्शी छ कि छैन, र मान्यज्यूले इंगित गर्न खोज्नुभएको यसको कतै दुरूपयोग हुन्छ कि हुँदैन भन्ने कुरामा चाहिँ हामी सजग हुनुपर्छ। अर्थ मन्त्रालय स्वयंको दशकौंको अभ्यास छ, ठूलै रकम हामीले अबण्डा राख्ने गर्दछौं, तर त्यसको मोटामोटी आकलन गरेरै राख्ने गरिएको, जस्तो आसन्न निर्वाचन, स्थानीय निर्वाचन अथवा अगाडि सरेर आयो प्रदेश निर्वाचन भने त्यसका लागि हामीले चाहिँ बजेटहरू छुट्याइराखेका हुन्छौँ, तर त्यो विविध अर्थ मन्त्रालयको विविध शीर्षक अन्तर्गत रहेको हुन्छ। नवप्रवर्तन मन्त्रालय नयाँ मन्त्रालय छ, त्यहाँ डिटेलिङ हुन नभइसकेको अवस्थामा चाहिँ यसलाई केही रकमहरू अबण्डामा राखिएको हुनसक्छ। मान्यज्यूहरूले त्यसको थप डिटेलिङ भइसकेपछि जानकारी माग गर्न पाउनुहुने नै छ, र सम्बन्धित मन्त्रीले पनि त्यो चाहिँ जानकारी दिनुपर्छ भन्ने मेरो व्यक्तिगत मान्यता छ। र अबण्डाका केही रकमहरूलाई कहिलेकाहीँ क्याबिनेटले पनि इन्डोर्स गरेको हुनाले त्यो मन्त्री परिषदको निर्णयबाट सार्वजनिकरण पनि हुने अभ्यास रहेको नै छ। कर्मचारी इत्यादिलाई ध्यानाकर्षण गर्ने चाहिँ स्पष्टीकरण लिने काम त्यो नियमित प्रक्रिया नै हो, त्यो हुन्छ नै, र यसलाई चाहिँ त्यति ठूलो यसलाई मानवीय त्रुटिका रूपमा हामीले लियौं भने त्यो धेरै गम्भीर प्रकृतिको नहोला भन्ने निवेदन म मान्यज्यूलाई गर्न चाहन्छु। पार्वती विक मान्यज्यूले सिंहदरबारको पुनर्निर्माणबारे जिज्ञासा राख्नुभएको रहेछ, हामी गम्भीर छौं। यो कहिलेकाहीँ आइटम वाइज रकम नराखिए पनि समग्र पुनर्निर्माणको शीर्षक अन्तर्गत पनि यी कुराहरू परेका हुन्छन्। जेएनजी आन्दोलनपछि धेरै शहरी मन्त्रालय अन्तर्गत, शहरी विकास मन्त्रालय, तत्कालीन शहरी विकास, अहिलेको पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पुनर्निर्माणका विषयहरू यसमा सम्मिलित नै छ, अरबौं हामीले यसमा विनियोजन गरेका छौं। सिंहदरबार जस्तो हाम्रो इतिहास, हाम्रो गौरव बोकेको एउटा प्रशासनिक धरोहरलाई हामी पुनर्निर्माण गर्ने नै छौं, त्यो मलाई लाग्दछ। मैले चेक गर्न त बाँकी छ, तर कुनै समग्र समष्टिगत विनियोजनमा त्यो सम्बोधन भएको हुनुपर्दछ। माननीय रञ्जु दर्शनाले यो पोल्युसनको शुल्क भनेर एक रूपियाँ पचास पैसा लिने गरिन्छ, यो कहाँ गएर खर्च हुन्छ के हुन्छ भन्ने जिज्ञासा राख्नु भएको छ। पब्लिक फाइनान्समा एउटा फन्जिबिलिटी भन्ने अवधारणा छ, हामीले विभिन्न नामहरूमा रकमहरू उठाउँछौं, तर त्यो नामहरूमा उठाइएका रकमहरू गएर छुट्टा छुट्टै पृथक पृथक डालोमा गएर डिपोजिट हुँदैनन्, त्यो समग्र नेपाल सरकारको हाम्रो राज्यको संचित कोषमा नै गएर जाने हो। यसलाई अलिकति इन्टेलिजेन्टली एलोकेट गर्ने हो। एउटा उदाहरणको लागि, बुढी गण्डकी निर्माण भनेर दशकौंदेखि हामीले कम्तीमा पनि एक दशकदेखि पेट्रोल डिजलमा तिर्दै आएका छौं, पछि त्यसको नामाकरण पनि भयो पूर्वाधार शुल्क भनेर, तर त्यो भनेर गएर नेपालमा छुट्टै खाता छैन बुढी गण्डकी भनेर, तर बुढी गण्डकीकै लागि हामीले 45 अर्ब त क्षतिपूर्तिमा मात्रै खर्च गरिसक्यौं। त्यसैले यो एउटा इन्टेलिजेन्ट एलोकेशन हो, यसमा हामी सजग हुनुपर्दछ, तर आएर मिसिने एउटै डालोमा हो। र वातावरण मन्त्रालय, वातावरण कार्यक्रमहरू, ईभी एडप्सन, यत्रो क्लीन इन्फ्रास्ट्रक्चरका कुराहरू, एयर पोल्युसनको अबेटमेन्ट, यो सबैमा गरिने खर्चको त्यसको आंशिक भर्थेक यस्तै शुल्कहरूबाट हुने गर्दछ, होइन यो चाहिँ यसरी फलानो नाममा उठाउने। तर त्यति स्पष्ट भएन, पारदर्शी भएन भने हामीले एउटा अर्को अभ्यास गर्न सक्छौ, यो मान्यज्यूहरूले नै माग गर्न सक्नुहुनेछ, इयर मार्क नै गराउन त, एयर पोल्युसनका नाममा उठाइएको रकम एयर पोल्युसनकै कार्यक्रममा यसरी राखौं भनेर त्यो अपेक्षा राख्नु, त्यो माग राख्नु मनासिब नै हुन्छ जस्तो मलाई लाग्दछ। यद्यपि वर्ल्ड वाइड प्र्याक्टिस चाहिँ यो फन्जिबिलिटी गर्दा अलिकति गाह्रो चाहिँ हुन्छ, तर गर्न नसकिने भन्ने होइन।
माननीय खड्ग साईले गमगढ़ीदेखि चिनिया नाकासम्मको बाटोको कुरा राख्नु भएको छ। माननीयज्यूले बजेटमा बोलेको कुरा यता नआएको हो कि भन्ने जिज्ञासा राख्नुभयो। बजेटमा बोलेको कुरा यो वक्तव्यमा उल्लेखित कुराहरू चाहिँ लगभग यसको क्वाजाई लिगल स्ट्याटस हुन्छ। यसमा बोलिसकेपछि यसको कानूनी आधार तय हुन्छ र त्यसै अनुरूप विनियोजन गर्ने अख्तियारी पनि प्राप्त हुने भावनाले यसलाई पूर्वाधार मन्त्रीले पनि मलाई लाग्छ धेरै नै उदारतापूर्वक आउनुहोस् छलफल गरौं, मुलुकको लागि आवश्यक कुनै पनि पूर्वाधार छ भने म अर्को 3 वर्षको मेरो रोस्टरमा पारेर यसलाई अगाडि बढ्छु भनेर भन्नुभएको छ। मैले वाचन गरेकै वक्तव्यमा उल्लेख कुराहरूको पनि त्यो चाहिँ अर्ध कानूनी हैसियत हुने भए भएर त्यसलाई विनियोजन गर्न त्यति असुविधा नहुने भए भएर यसलाई अब यहाँ असहज मानेर पटक पटक यही एउटै विषय उठाइराख्न नपर्ला। आउनुहोस् बसौं कुरा गरौं, विनियोजन हुन सक्ने खर्च गर्ने हदसम्म खर्च गर्न सकिने हदसम्म यसको सम्बोधन गर्न सकिन्छ जस्तो मलाई लाग्छ। मान्य भरत पराजुलीले तातो पानी नाकाको बारेमा जिज्ञासा राख्नुभएको छ। अर्थ मन्त्रालयको यसमा ठूलै चासो छ, त्यो एकीकृत संरचना बन्यो भने हाम्रो राजस्व प्रशासनलाई सहयोग हुन्छ नै। भूकम्पपछि अलिकति यसमा कम मेहनत गरिएको हो कि भन्ने आशंकालाई म पुनः बुझ्ने नै छु। बोर्डरमा भएका हाम्रा संरचनाहरू एकतर्फी भन्दा पनि यो रेसिप्रोकल अरेन्जमेन्टबाट अगाडि जाने हुँदछ। हाम्रो तर्फबाट पनि पहल गर्ने, चिनिया साइडबाट पनि उत्तिकै तदारुकता भइदिएन भने चाहिँ त्यो रेसिप्रोसिटीमा म्याचिङ नहुने हुनाले यसमा ठ्याक्कै के भएको हो हामी बुझौंला। तर बनाउनु पर्ने संरचना एउटा ऐतिहासिक नाकाको रूपमा परिचित तातोपानी नाकालाई हामी विकास गर्ने नै हो। अलिकति चिनिया साइडबाट भूकम्पपछि चाहिँ रसुवातिर बढ़ी प्राथमिकता दिइएको हो कि भन्ने चर्चा हामीले अनौपचारिक रूपमा बुझ्ने गरेका छौं। यसलाई हामीले संवाद मार्फत स्थलगत निरीक्षण मार्फत नै सम्बोधन गर्न सक्छौं जस्तो मलाई लाग्छ। यो प्राथमिकता नभएको होइन। विस्फोटक पदार्थको विषय अलिकति संवेदनशील छ। सशस्त्र द्वन्दको बेलामा सायद यो नेपाली सेनाले अलिकति नियन्त्रण र अनुशासनका हिसाबले अपचलन दुरूपयोग नहोस् भन्ने हिसाबले यसलाई लिएको हुन सक्दछ। आगामी दिनहरूमा विकास निर्माणलाई सहजीकरण गर्नका लागि के कस्ता विधिहरू नेपाली सेनाकै सुपरिवेक्षणमा नेपाली सेनाकै निगरानीमा मोनिटरिङमा पनि अन्य निकायहरूले पनि यसलाई गर्न सक्छन् सक्दैनन् त्यसका प्रोज कन सम्भाव्यताबारे अध्ययन गर्नको लागि र यसलाई नीतिगत रूपमा सम्बोधन गर्नको लागि नेपाल सरकार खुला नै छ। यसमा संवाद बढ़ै अगाडि बढ़ाउला। मान्य ऐनबहादुर महरले ऋण लिएर देश बन्ने इत्यादि भन्ने थियो, त्यस्तो मैले कहिले पनि निरपेक्ष ढंगले बोलेको छैन। मान्यज्यूहरूले कम्प्लिट स्टेटमेन्टहरू हेर्नुहोला, म आफै अचम्मित हुनेछु यदि त्यसरी ब्ल्याङ्केट स्टेटमेन्ट दिएको छु भने। अर्को ऋण यसपालि 6-7 खर्ब हामीले लिँदैछौ, तर अघि मैले भनिसकेँ ऋण निरपेक्ष रूपमा आकलन गर्ने होइन, ऋणलाई जीडीपी को सापेक्षतामा विश्लेषण गर्नुपर्ने हुन्छ। इट्स अलवेज डेट टू जीडीपी रेशियो द्याट म्याटर्स। र डेट टू जीडीपी रेशियोको हाम्रो प्रक्षेपण के छ भने अहिलेको भन्दा त्यो बढ्नेवाला छैन, बढ्यो भने पनि असाध्यै मार्जिनल्ली मात्र बढ्नेछ। अहिले हामी 43% अफ जीडीपीमा छौं। लिएको लिन्छौ भनिएको सम्पूर्ण विदेशी ऋण कार्यान्वयन भएको खण्डमा, शोध भर्ना भएको खण्डमा पनि हामी 44% अफ जीडीपी मात्रै पुग्ने हो। त्यसैले एउटा प्याराडक्स जस्तो लाग्न सक्छ, 7 खर्ब ऋण लिने भनिआछ तर डेट टू जीडीपी रेसियो बढ़दैन भन्छ अर्थमन्त्रीले भन्दाखेरि यो अलिकति प्याराडक्सिकल लाग्न सक्छ, तर यथार्थ यो नै हो। यसको आफ्नै मेकानिक्स छ। लिएको धेरै ऋणहरू पुरानै ऋण तिर्नलाई हामी झण्डै 30 खर्बको दायित्व बोकेर यो बजेट बनाउँदै थियौं। स्पेसिफिकली भन्नुपर्दा 19 खर्ब 75 अर्बको ऋणको भारी बोकेर यो बजेट बनाउन शुरू गरेका हौं हामीले। र यति अनिवार्य दायित्व आफैमा 14 खर्ब जति पुग्ने, राजस्व यसपालि 13 खर्ब पनि ननाग्ने भन्दै गर्दाखेरि यसपालिको बजेट बनाउँदा यो फिस्कल रूम खोतल्नको लागि असाध्यै चुनौतीपूर्ण अवस्थामा हामी थियौं। त्यसैले यसपालि ऋणको आधारमा होइन, आन्तरिक राजस्व परिचालन गरेर नै हामी विकास गर्छौं। नेपाली जनताले तिरेको राजस्वकै जगमा यो बजेट कार्यान्वयन हुने असाध्यै महत्वाकांक्षी लक्ष्य राखिएको छ। धेरै मान्यज्यूहरूले 1400 अर्ब कसरी उठ्छ भनिराख्नु भएको छ। 1405 अर्ब होइन, 1580 अर्ब छ हाम्रो टार्गेट, र यो उठाउँछौं र त्यो आत्मविश्वासका साथ हामी अगाडि बढ़ाएको छौं। त्यो सुशासनको जगमा गर्छौं, डिजिटलाइजेशनको जगमा गर्छौं, भोलन्टरी कम्प्लायन्सको जगमा गर्छौं, र अघि मैले अर्थतन्त्रलाई औपचारिकीकरण गरेर सबैलाई ट्याक्स नेटमा ल्याएर
थोपा थोपा उपभोगबाट पनि हामीले ठूलो रकम जोहो गरेर हाम्रो देशको विकास हाम्रै रकमबाट गर्ने सोचबाट पनि यो बजेट अभिप्रेरित भएको कुरा म निवेदन गर्न चाहन्छु। अन्य विवादित प्रसंगहरू यो चियाको कपमा ल्याउन खोजिएको तूफान भनेर मैले व्याख्या गरेको छु, यसमा थप टिप्पणी गर्न आवश्यक छैन जस्तो मलाई लाग्छ। शैक्षिक क्रियाकलापबारे शिक्षा मन्त्रीले उल्लेख गरिसक्नुभयो। रोजगारीको विषयमा हामीले यो छ महिनामा कति सिर्जना गर्छस्, नौ महिनामा कति सिर्जना गर्छस्, एक वर्षमा कति गर्छस् भन्ने त्यो गलत अप्रोच हो। समग्रमा अघि मैले यो बजेटको पञ्चवर्षीय रोडम्याप बारे स्पष्ट पारेको छु र हामीले वाचापत्र तयार गर्दै गर्दाखेरि हामी पाँच वर्षमा 1.2 मिलियन 12 लाख मर्यादित रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य छ भनेर भनेका थियौं। यो कुनै हावामा आएको अंकलाई टिपेर वाचापत्रमा लेखेको होइन। हामीले पछिल्लो नेपाल लेबर फोर्स सर्वे अध्ययन गर्यौं, कुन कुन सेक्टरमा कतिजना रोजगारी सिर्जना भएको छ अहिले चालू भनेर हामीले हिसाब गर्यौं। 71 लाख श्रम शक्तिलाई 21 वटा सेक्टरमा विभाजन गर्यौं र ती सेक्टरहरूको इम्प्लोयमेन्ट इलास्टिसिटी अफ इकोनोमिक ग्रोथ कति हुन सक्ला भनेर अनुमान गर्यौं, अर्थात 1% आर्थिक वृद्धि हुँदा कति प्रतिशतले रोजगारी सिर्जना हुन्छ भन्ने कुराको विश्लेषण गरेर कुनै क्षेत्रमा त्यो बढ़ी हुन्छ, कुनैमा जति वृद्धि भए पनि रोजगारी धेरै सिर्जना नहुन सक्छ। यो सबै विश्लेषण गरेर हामीले चाहिँ यो आकलन गरेका थियौं र केही नयाँ सेक्टरहरू जस्तो खनिज सेक्टर, जस्तो निर्माण सेक्टर, डिजिटलाइजेशनमा त्यो अघिल्लो श्रम सर्वेक्षणमा जम्मा 60,000 रोजगारी देखाइएको थियो, त्यसमा 10-15-20 गुणा नै हामीले वृद्धि गर्न सक्छौं भन्ने वैज्ञानिक आधारहरू हामीले पेश गरेर त्यसरी आकलन गर्दा करिब 12 लाख रोजगारी सिर्जनाको कल्पना गरिएको छ। बदन कुमार भण्डारी मान्यज्यूले यो एनटीसीको विषयहरू उठाउनु भएको छ। टेक हब अब उपयुक्त स्थान कहाँ हुन्छ

0: बताउनु भएको थियो। गृहमन्त्री गुरूङले देशभरका गोदाम घर तथा विभिन्न सरकारवाला निकायसँग रहेका राहत तथा उद्धार सामग्रीको एकीकृत विवरण तयार गर्न निर्देशन समेत दिनुभएको थियो। यसैबीच सामुदायिक सूचना नेटवर्क सीआईएनले भोलिबाट हरेक शुक्रबार मौसम सम्बन्धी जानकारी दिने गरी हेल्लो मौसम कार्यक्रम सञ्चालन गर्ने भएको छ। मौसमी विपद तथा पूर्व तयारीका विषयमा जानकारी दिन विज्ञ सहित हरेक शुक्रबार बेलुकी 5:30 बजे हेल्लो मौसम प्रसारण गर्ने भएको हो। सो कार्यक्रम सीआईएन को सामाजिक सञ्जाल फेसबुक कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन यूट्यूब सीआईएन चैनल तथा देशभरका विभिन्न सामुदायिक रेडियो में सुन्न सकिनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनका क्रममा निर्वाचन आचार संहिताभित्र रहेर मात्रै निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिएको छ। आज बसेको रासोपा सचिवालय बैठकले महाधिवेशन अगावै विभिन्न पदमा दावी गर्ने तथा आवश्यकता भन्दा बढ़ी प्रचार प्रसार गरिएको देखिएकाले आचार संहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री कविन्द्र बुढलाकोटीले बताउनुभयो।
1: यो निर्वाचन आचार संहिताभित्र पनि रहने गरी निर्देशन गरिएको छ। विशेष गरी पार्टीको महाधिवेशनमा समय अगावै आवश्यकता भन्दा बढी अलिकति प्रचार प्रसार भएको हो कि भन्ने जस्तो कुराहरू पनि आएको थियो। त्यसो नगरिकन पार्टीलाई सौहार्दपूर्ण रूपमा एक ढिक्का राख्नको लागि सबैको योगदान महत्वपूर्ण हुने भएकोले पार्टीको निर्वाचन आचार संहितात्र रहेर सबै सदस्यहरूलाई आफू प्रस्तुत हुन अनुरोध गर्ने निर्णय भएको छ।
0: बैठकले महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पद अनुसारको लेबी तिरेको हुनुपर्ने र लेबी नतिरेको भए प्रवेशमा रोक लगाउने निर्णय समेत गरेको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो। आज बसेको समितिको बैठकले चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैची सुपारी बेसार अदुवा कफी लगायत अन्य नगदे बालीको मूल्य निर्धारण तथा बजार व्यवस्था पन प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको हो।
2: चिया किसान र चियाका बगानमा काम गर्ने श्रमिक दाजुभाइ दिदीबहिनीहरूको समस्या तुरन्त समाधान गर्नको लागि म आग्रह पनि गर्न चाहन्छु र यो समितिबाट निर्देशन पनि मैले दिन चाहन्छु। त्यस्तै अन्य नगदे बाली सुपारी अलैची अदुवा बेसार कफी स्टिल आदिको मूल्य निर्धारण र यसको बजार व्यवस्थापन पनि प्रायोरिटीको आधारमा यो सरकारले गरोस्।
0: राहदानी छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। आयोगले दुई दिन अघि बुढानील कण्ठ स्थित देउवा निवासमा बयानका लागि म्याद तामेलीको सूचना टाँसेको हो। सूचना टाँसेको मितिले बाटोको म्याद बाहेक तीन दिनभित्र आयोगको टंगाल स्थित कार्यालयमा बयान दिन उपस्थित हुन भनिएको छ। तर राणाले इमेल मार्फत आफू उपचारका लागि विदेशमा रहेकाले तोकिएको तीन दिनभित्र उपस्थित हुन नसक्ने जानकारी आयोगलाई गराउनु भएको छ। आफू अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उहाँले उपचारका कारण नेपाल भन्दा बाहिर रहेको र नेपाल फर्किन नसक्ने बेहोरा इमेल मार्फत पठाउनु भएको आयोगले जनाएको छ। गत फागुन 13 गते उपचारका लागि देउवा दम्पति सिंगापुर जानुभएको थियो। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध दायर गैर कानूनी रूपमा अकूत सम्पत्ति आर्जन र राजस्व चुहावट सम्बन्धी दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतले कागज झिकाउने आदेश जारी गरेको छ। आज विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल हेमन्त रावल र उमेश कोइरालाको इजलासले दुवै भ्रष्टाचार मुद्दासँग सम्बन्धित कागजात झिकाउने आदेश गरेको हो। शर्मा सहित कर फर्चियोट आयोगका तत्कालीन अध्यक्ष लुम्बुध्वज महत र सदस्य उमेश ढकाल विरूद्ध 10,02,19,01,824 रूपियाँ राजस्व छूट दिएर भ्रष्टाचार गरेको आरोप छ। भिजिट भिसाका नाममा खाड़ी मुलुक जान लागेका 27 महिला फ्लाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। गैराती फ्लाई दुवैको फरक फरक उडान हुँदै ओमान जान लागेका उनीहरूलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीले कसले र किन पठाउन लागेको भन्ने विषयमा आवश्यक अनुसन्धान जारी रहेको सीआईएनसँग बताउनुभयो।
3: समस्या हामीले अनुसन्धान गरिरहेका छौँ। अब उहाँहरूले चाहिँ हामीलाई उहाँ एक हिसाबले आफै पनि पीडित जस्तो लाग्छ हामीलाई है। अब

0: अनुसन्धान भइरहेछ र उहाँहरूबाट त्यो पठाउने मान्छेहरूले चाहिँ उहाँहरूको डकुमेन्टहरू पुलिस रिपोर्टहरू जतिपय डकुमेन्टहरू धेरैको फेक बनाएको छ, फेक डकुमेन्ट बनाएर पठाउनु लाग्छ। त्यो हामी डकुमेन्ट पनि चेक गर्यौँ, त्यो डकुमेन्ट चेक गर्दा फेक देखियो र अब फर्दर अनुसन्धान गरेर त्यो डकुमेन्टहरू बनाउने त्यसरी चाहिँ फ्रड गरेर मान्छे पठाउनेहरू को को छ उहाँहरूलाई चाहिँ राखेर हामीले अहिले अनुसन्धान गरेर त्यो मान्छेहरूको नाम खुलाउनलाई उहाँ राख्यौँ।
1: सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कार्यवाही गरिने विज्ञापन बोर्डले जनाएको छ। विज्ञापन बोर्डले आज सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ़दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले सामाजिक सञ्जाल मार्फत विभिन्न जन्य सामग्रीको भ्रामक प्रचार प्रसार गरी सर्वसाधारणलाई भ्रममा पार्ने, ठगी गर्ने तथा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत मापदण्ड समेत उल्लंघन भएको विषयमा उजुरी समेत परेको बताउनुभयो। साझा खबरमा अब विदेशको खबर। रूसको राजधानी मस्कोमा युक्रेनले अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ। द्वन्द शुरू भए ता अहिलेसम्मकै ठूलो आक्रमण गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। मस्को आसपासका क्षेत्रलाई लक्षित गरी करिब 200 ड्रोन प्रहार हुँदा आकाशमा बाक्लो धुवाको मुस्लो देखिएको थियो भने आक्रमणमा 17 घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। र खेल खबरमा फिफा विश्वकप 2026 अन्तर्गत समूह बीको खेलमा भोलि बिहान सह आयोजक क्यानाडा र कतार खेल्दैछन्। बिहान 4:15 खेल शुरू हुनेछ। कतारले आफ्नो पहिलो खेलमा स्विजरल्याण्डसँग 1-1 बराबरी खेल्दै अंक बाँडेको थियो। क्यानाडाले पनि बोस्निया तथा हर्जगोभिनासँग बराबरी खेलेको थियो। प्रतियोगिताको समूह चरण अन्तर्गत पहिलो चरणका खेलहरू सकिएसँगै विश्वभरका फुटबल प्रशंसक र विश्लेषकहरूले विभिन्न अड्कल शुरू गरेका छन्।
2: सुशीला श्रेष्ठ। हजुरको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सर्वसाधारणलाई सजिलो,
3: जान आउन पनि सहज भयो, खर्च मेन खर्च पनि के एकदमै कम भयो। हामी बिचका मान्छेलाई एकदमै गाह्रो थियो।
2: यातायात खर्च र समयको बचत रिपोर्टसँगै संसदमा सांसदको प्रस्तुति र जनताको आशा संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। काठमाण्डु महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि 25,88,00,00,000 बराबरको बजेट पेश गरेको छ। आज काठमाण्डु महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट तथा कार्यक्रम आर्थिक विधेयक र विनियोजन विधेयक नगरसभामा पेश गर्नु भएको हो। बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सर्वसाधारणलाई सजिलो भएको छ। सामान्य प्रशासनिक कामका लागि सदरमुकाम धाउनुपर्ने कुनावासी कोल्टीमा प्रशासनिक सेवा पाउँदा खुशी भएका छन्।
7: बाजुराको हिमाली गाउँपालिका तीन युनाका गोरख बहादुर रोकाया नागरिकताको प्रतिलिपि लिन कोल्टी पुग्नुभयो। उहाँ सदरमुकाम मार्दरीको कष्टकर र महँगो यात्रा सम्झिँदै कोल्टीमा नै नागरिकता पाउँदा सजिलो भएको बताउनुहुन्छ।
3: कोल्टीमा यो नागरिकता प्रतिलिपि बनाउन आएको पहिलाको तुलनामा अहिले एकदमै सहज भएको छ। किन भनेपछि अब नजिकै भयो, जान आउन पनि सहज भयो, खर्च मेन खर्च पनि एकदमै कम भयो। हामी बिच्छाका मान्छेलाई एकदमै गाह्रो थियो, अहिले त अब बिस्तारै सड़क सञ्जाल पनि जोडिन लागेको छ। योभन्दा अगाडि चाहिँ सड़क पनि त्यति पुगेको थिएन, हामीले सिधै धुलाचौरसम्म हिँडेरै आउनु पर्थ्यो। त्योभन्दा अगाडि त अब रोड नै पुगेको थिएन, अनि अलिकति सहज भएको छ।
7: सदरमुकामदेखि भौगोलिक हिसाबले टाढा रहेका कुर्नावासीलाई नागरिकता तथा अन्य प्रशासनिक कार्यका लागि दुई तीन दिन लाग्ने अवस्था थियो। विगतका दिनमा 10-15 हजार खर्च गरेका पूर्णवासी कम खर्च तथा एक दिनमै नागरिकता हातमा पाउँदा खुशी भएका छन्। जगन्नाथ गाउँपालिका साथ नाराकोटका टपेन्द्र भण्डारी।
8: राम्रो भयो अहिले, किनकि 4-5 दिन 2-3 दिन तुर्नु पर्थ्यो, अहिले त एकै दिनमा हामी मजाले घर पुग्छौँ। खर्च पनि कम भयो अनि दिन पनि कम लाग्यो, कामको व्यस्त हुँदैन, मजाले काम भइरहेछ। यहाँ पुग्नु हामीलाई लाग्छ अब 2-2.5-3 घन्टा लाग्छ। हामीले त अब कति बिहान हिँड्यो भने बेलुका पनि पुगाउनु गाह्रो हुन्थ्यो, कहिले 2 दिन कुर्नु पर्थ्यो। कम खर्चमा काम बनिरहेछ, पहिला त अब 10-15 हजार रुपियाँ खर्च हुन्थ्यो, यति बेला त अब केही नै भयो। हामी बेलुका घर पुग्यो भनेपछि 2-4 हजार।
7: कुर्ना क्षेत्रका स्थानीय वासीको समस्यालाई मध्यनजर गर्दै स्थापना भएको कार्यालयबाट दैनिक करिब 100 जनाले सेवा लिने गरेका छन्। इलाका प्रशासन कार्यालय कोल्टीका प्रमुख चक्र बहादुर शाही।
9: वैशाख 1 गतेबाट उद्घाटन भयो, 1 गते उद्घाटन भएको, 2 गतेबाट चाहिँ राष्ट्रिय परिचय पत्र सुरु भयो र प्राविधिक कारणले गर्दा हामीले 8 गते मात्रै नागरिकता सुरु गर्यौं र 8 गते यता कन्टिन्यू नागरिकता जारी भइरहेछ। अहिले हामीले यसबाट दिने सेवा भनेको चाहिँ राष्ट्रिय परिचय पत्र, नागरिकताको प्रतिलिपि, नयाँ नागरिकता र सिफारिसहरू। सिफारिसमा चाहिँ जनजाति, दुर्गम तथा पिछडिएको क्षेत्र, अनि त्यसपछि खसारे, त्यसपछि गएर चाहिँ दलित जाति प्रमाणित र नामथर फरक परेको, अहिले हामीले यति नै गरेका छौँ। सीमित स्रोत र साधनका बीच हामीलाई नागरिकता जारी गर्न बहुत गाह्रो भएको छ। जतिजना आउनुहुन्छ उहाँ सबैले हामीले सेवा दिन सकिरहेको छैनौँ। आदिले फिर्ता गर्छौँ हामीले घरमा, बत्ती आउने जाने हुन्छ, धेरै कुराहरू बिग्रिया हुन्छ, डकुमेन्ट सुधार्नु पर्यो। दैनिक चाहिँ 40-45 एभरेजमा नागरिकता प्लस राष्ट्रिय परिचय पत्र गरेर 80-90 जना लगभग 100 जनालाई सेवा दिन हामीलाई सीमित स्रोत साधनले सकिरहेको छैनौँ र सेवा गराइले दुःख पनि पाइराख्नु भएको छ, बस्ने अथवा घर जाने पठाउने त्यस्तो गरिरहेका छौँ।
7: वैशाख 1 गते उद्घाटन भएको इलाका प्रशासनले गत वैशाख 2 मा राष्ट्रिय परिचय पत्र र 8 गतेबाट नागरिकता सहित प्रशासनिक सेवा शुरू गरेको छ। दुर्गम क्षेत्रका नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा दिने लक्ष्य सहित स्थापना गरिएको इलाका प्रशासन कार्यालयले स्थानीय वासीको जीवनस्तर सुधार गर्न र समय र श्रमको बचतमा सजिलो बनाएको छ। शर्मिला रोकाया, CIN, रेडियो बुढीनन्दा, कोल्टी, बाजुरा।
2: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। संसदमा सांसदको प्रस्तुति र जनताको आशा,
10: तमाम नेपाली जनताले पर्खिरहेका छन् किनभने हामीले चुनेर आएको हामी प्रतिनिधि हो, होइन? त्यसकारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यसकारण हामी त्यो पर्खिरहेका छौं।
2: बोली भन्दा पनि कामको पर्खाईमा नागरिक संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, CIN को साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्कोम
1: देशो खुशीको कनेक्शन
2: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद
3: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन
4: तपाईका दैनिक भोगाई तपाईका प्रश्न तपाईका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा
5: हाम्रा दुःख नै त सरकारी खेती गरिछौँ र पानी नै पुग्दैन अखन त हाम्रो खेती हो
2: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद
4: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
2: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद
6: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
7: के बेला तपाईको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
6: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
9: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद
10: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा धनकुटा क्षेत्र नम्बर 1 निर्वाचित सांसद राजेन्द्र कुमार राई हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ भनिन्छ
11: यहाँलाई हार्दिक धन्यवाद छ
10: धेरै सांसदहरूको चर्चा परिचर्चा भइराखेका मध्ये राजेन्द्र कुमार राई पनि चाहे तल कुर्सीमा बसेर होस् चाहे माथि रोस्टममा पुगेर होस् केही न केही नयाँ नयाँ गरिराख्नु भएको छ यो स्वाभाविक हो कि परिस्थिति अनुसार अगाडि बढ्नु परिरहेको छ
11: यो परिस्थिति अनुसार अगाडि बढेको स्वाभाविक होइन परिस्थिति जे मागो त्यही काम गर्नु पर्यो हामीलाई जनताले चुनेर पठाइसकेपछि हाम्रो त्यहाँ महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ जनताका जल्दो बल्द समस्यालाई समाधान गर्नका निम्ति केही बाधाहरू आयो भने त्यसको प्रतिवाद गरेर अगाडि बढ्नुपर्छ
10: हरेक दिन बैठकमा जानुभन्दा अगाडि आज कसरी प्रस्तुत हुने भन्ने एउटा सांसदको रूपमा तयारी कतिको गर्नुपर्छ अथवा केही तयारी नगरेर जाँदाखेरि पनि त्यो आफसी आप आउने स्वभाव अथवा त्यो खालको टिका टिप्पणी हो
11: म कहिले पनि कुनै विषयमा तयारी गर्दिन म सोतै जान्छु होइन त्यहाँको परिस्थिति के छ सोच र अगाडि बढाउँछु
10: कतिपय सांसदलाई फोन गर्यो भने हामी सचिवालयबाट बोलेको भनेर भनेको सुनिन्छ जस्तो त्यो टेलिफोन नम्बरमा सांसदको भनेर गर्यो तर यो सचिवालयमा पर्यो हजुर सांसदलाई त केही समयपछि फोन गर्नुहोस् भन्ने हुन्छ तपाईँको चाहिँ कस्तो खालको छ
11: मेरो त मलाई जनताले विश्वास गर्ने एउटा आधार फोन हो एकल फोनमा म फोन उठाइदिन्छु आफै उठाउँछु मैले म मन्त्री हुँदा पनि हिजो पिएसए कसैलाई दिन मेरो फोन म आफै उठाउँछु र जनताको रेस्पोन्स गरेको कारणले धनकुटा जनताले मलाई माया गर्ने आधार एउटा फोन पनि हो
10: तर फोन उठाएको र नउठाएको कारणले जनताले भोट दिने र नदिने भन्ने हुन्छ
11: धेरै नेताहरूले धेरै प्रतिनिधिहरूले जनताको जुन समस्यालाई सुनाउन पाउने अवसर हुन्न नि त तर यो फोन मार्फत त जनताका समस्या के छन् त्यो थाहा पाउन सकियो जुन छन् त हाम्रो नेपालको सन्दर्भमा कतिपय जनप्रतिनिधिहरूले फोन उठाउनु हुँदैन त्यसले गर्दा जनता त खुसी हुँदैन रिसाउँछ उनको समस्या चाहिँ कम्ती सुनाउन पाउँदैन तर म सुनिदिने काम गर्छु त्यसमा पनि एउटा आधार हो मेरो
10: अनि फोन गरेर जनताहरूले आज यो विषयमा संसदमा कुरा राखिदिनु पर्यो मान्यज्यू भन्ने खालको कि विकास निर्माण फलाना झैझगडा यस्ता कुराहरू भनी आउने गर्छ
11: जनता होइन अनेकौं किसिमका समस्या हुन्छ नि त समाजमा भएका घटनाहरू होइन आफ्नो व्यक्तिगत घटनाहरू हुन्छ नि त्यस्तै कुराहरूले उहाँहरूले सुनाउनुहुन्छ र मैले सोचेर सदनमा उठाउनु पर्ने कुरा छ नि म उठाइदिन्छु
10: दिनभरि संसदमा बोल्दाखेरि साँझ पख ओहो आज त यस्तो राम्रो लाग्यो नि राम्रो गर्नुभयो भन्ने खालको त्यस्तो खालको हुन्छ कि भन्दा
11: आम लोकले आम जनता
10: आफ्नो निर्वाचन क्षेत्रको अथवा निर्वाचन क्षेत्रभन्दा बाहिर
11: सबैले भन्नुहुन्छ तपाईँले आज राम्रो भूमिका निर्वाह गर्नुभयो भन्नुहुन्छ
10: अब तपाईँको प्रस्तुति कस्तो अझै देख्न बाँकी छ संसदमा?
11: होइन, अहिले मैले प्रस्तुति यस्तो गर्छु भन्दा मैले,
10: किनभने तपाईँ संसदमा गएर मन्त्रीहरू आएन भने नआउँदासम्म तपाईँ माथि छोड्दिन छोडिदिने, अथवा तलबाट पनि तपाईँको जुन प्रस्तुति अथवा त्यो खालको लवज तपाईँकोबाट आउँछ?
11: होइन, त्यो चाहिँ मैले नियमले पालना गरेको, विधिलाई कानूनलाई पालना गरेको मात्रै हो, होइन? त्यो विधिलाई पक्रेर यो सदन चलाउनुपर्छ, अनि मात्रै हाम्रो लोकतन्त्रको संस्थागत हुन्छ, जनताले चुनेर आएको प्रतिनिधिहरूले बेठी ढंगले काम गर्नुहुन्न भन्ने हाम्रो मान्यता अनुसार मैले त्यो काम गरेको।
10: अस्ति केही समय फेरि संसदमा अवरोध जस्तो भयो, प्रधानमन्त्रीले संसदमै आएर आफूले दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग विपक्षी दलहरूको अलिक बढ़ी छ अहिले दिनौ जसो तपाईँहरूको मन्तव्यमा त्यो आइ नै राखेको छ, प्रधानमन्त्री आउनुपर्छ भनेर भलै प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले बोल्नुभयो। यो अडान कहिलेसम्म निरन्तर राख्ने भन्ने विपक्षी दलहरूको त्यो एक खालको निर्णय हो कि अथवा बुझाइ मात्रै हो विपक्षी दलहरूको?
11: पहिलो कुरो चाहिँ हाम्रो आन्दोलन जारी छ, हामीले के भन्यौँ भने अहिले बजेट सम्बन्धी छलफल छ, हामी छलफल नै भाग लिनुपर्छ, यस कारणले भाग लिनुपर्छ, जनताका जल्ला बल्ला थुप्रै समस्या छ नि, यो समस्यालाई एकातिर पन्साएर हामी आन्दोलन मात्रै नगरौं, आन्दोलन पनि जारी राखौं। जुन किसिमको सामान्य प्रधानमन्त्री बालेन्द्र शाहले अभिव्यक्ति दिनुभयो, यो अभिव्यक्ति सार्वभौम सत्ता राष्ट्रियताको सम्बन्धी गम्भीर प्रश्न उठेको छ, यसको बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, हामीले भनेको छौँ रेकर्ड पनि हटाउनुपर्छ, हामीले भनिरहेको छौँ, यो भनिरहेको वखतमा तर बजेट बारेमा छलफल गरिएन सकिएन भनेदेखि जनताले चुनिएरको प्रतिनिधिले जनताको निम्ति काम गर्नु पर्यो भने दुईटै कुरा अगाडि लैजाउँ भने हामी अगाडि बढिरहेछौँ।
10: भनेको प्रधानमन्त्रीले एक दिन आएर त्यो सच्याउनुहुन्छ भन्नेमा तपाईँहरू आशावादी अथवा विश्वस्त अवस्थामा अहिले?
11: सदन सार्वभौम हो, उहाँले कुन मनसायले भन्नुभयो त्यसको जवाब तमाम नेपाली जनताले पर्खिरहेका छन्। हामीले चुनेर आएको हामी प्रतिनिधि हो, होइन? त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यस कारण हामी त्यो पर्खिरहेका छौँ।
10: तर प्रकाश मन्त्रीले त भनि सक्नुभयो त, उहाँले भन्न खोजेको आशय त्यस्तो थिएन, यो भन्न खोजेको दश गजा क्षेत्रको ओरपरको विषयलाई उठाउन खोज्दाखेरि यस्तो हुन गयो भनेर,
11: त्यो उहाँको कुरो हो, उहाँले दिएको अभिव्यक्ति तपाईँलाई पनि थाहा छ नि, छैन? सब आम नेपाली जनतालाई थाहा छ नि त, हामीले यति भन्यौं, अब गल्ती नै हो भने उहाँले चाहिँ सदनमा आएर बोल्दा कुन ठूलो कुरो भयो त भएन नि।
10: तर जस्तो राष्ट्रपा सभापति रवि लामिछानेले पनि विपक्षी दलको नेता सांसदहरूसँग पटक पटक संवाद गर्नुभयो, तपाईँ त्यो बैठकमा जानुभयो कि भएन? जानुभएको छैन। तर तपाईँको पार्टीको तर्फबाट गएका नेताहरूसँगको भेटमा पनि त्यो गलत हुन गयो भन्ने त्यस्तो खालको स्वीकारोक्ति छ कि छैन पार्टी नेतृत्वबाट अथवा अरू विभिन्न अनौपचारिक
11: तहहरू? हाम्रो सामान्य प्रधानमन्त्री बालेन्द्र शाह कसो कमानमा हुनुहुन्छ भन्ने चाहिँ कुरो हो क्या। अब पार्टी सभापति भए पनि सभामुखले त भनेको टेरी राख्नु भएको छैन भने पार्टी सभापतिले भनेको उहाँले टेर्नु जस्तो मलाई लाग्दैन, होइन? तर चिज हो, मलाई के लाग्छ, रवि लामिछानेले यसै हो भन्नुभयो जस्तो मलाई लागेको छैन। अब कसरी उहाँले बोल्नुभयो त्यो त सदनमा आएर उहाँले बताउनु होला नि त, हामीले पर्खिनुपर्छ, धैर्य गर्नुपर्छ, थाहा भइहाल्छ।
9: सम्वाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। आगामी मनसूनलाई लक्षित गरेर सरकारले विपद प्रतिकार्य तयारीलाई तीव्रता दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनका क्रममा निर्वाचन आचार संहिताभित्र रहेर मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन कार्यकर्तालाई निर्देशन दिएको छ। राजधानी छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध दायर दुई भ्रष्टाचारका मुद्दामा विशेष अदालतले कागज झिकाउन आदेश दिएको छ। विजेक भिसाका नाममा खाड़ी मुलुकमा जान लागेका 27 महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जाल मार्फत आधारहीन र भ्रामक विज्ञापन प्रकाशन नगर्न विज्ञापन बोर्डले आग्रह गरेको छ। रूसको राजधानी मस्कोमा युक्रेनले अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ र फिफा विश्वकपमा समूह बी को खेलमा भोलि बिहान सहआयोजक क्यानाडा र कतार खेल्दैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि असार 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: आज नाराबाजीमा परिणत भएन, कार्यसूची प्रभावित भएर बैठक पनि स्थगित गर्नु परेन, तर सांसदका प्रश्नको जवाब दिन रोस्तममा पुगेका मन्त्रीहरूले अस्वाभाविक अभिव्यक्ति र हरकत देखाएका छन्। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
2: गृहमन्त्री सुदन गुरूङले बोल्दा बोल्दै पानी तिर्खा लागेपछि आफूलाई पानी बाँड्ने भन्ने गरेको भन्दै हाँसेर अपरिपक्व र बच्चापन देखाउनु भएको थियो। जेन्जी आन्दोलनको बेला गुरूङ आन्दोलनकारीलाई महानगरको गाड़ीमा पानीको बोतल बाँड्दै हिँडेको भिडियो भाइरल भएको थियो। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू सांसद मन्त्री हुने मान्छे नै नभएको बताउनु भएको थियो। आफू अमेरिकाबाट 2-4 वर्षका लागि घुम्न नेपाल फर्किएको भए पनि देशसँग पिरती बसेपछि नफर्किएको र मन्त्री बनेको बताउनुभयो। एउटा पुरानो गीतको स्मरण गर्दै उहाँले सांसदको प्रश्नको जवाब दिने होइन आफ्ना अनुभव सुनाउनुभयो।
3: साथीहरूलाई चाहिँ यो गीत चाहिँ सुन्नु भएको छैन होला, पुरानो साथीहरूले सुन्नुहुन्थ्यो, सुनिन्थ्यो। म पनि एउटा के गीत छ भने, म त यस्तो होइन दाई पिरतीले जोगी बनायो भन्ने एउटा गीत छ। यो पहिलातिरको समयमा चाहिँ गाइन्थ्यो यो गीत खुब। अब यहाँ कुरा के छ भन्दाखेरि, म पनि यस्तो सांसद हुने मन्त्री हुने मान्छे त होइन, तर पिरतीले चाहिँ मलाई सांसद र मन्त्री बनाएको।
2: सांसद हुँदा बोल्ने समय नपुगेको गुनासो गर्नुभएका पुनले अहिले मन्त्री बनेपछि सांसदका माग पूरा हुन 15 वर्ष लाग्ने बताउनुभयो।
3: अहिलेको सरकार जुन जोश जाँगरका साथ अगाडि बढ़िरहेको छ, यो जोश जाँगरका साथ अगाडि बढ़ने हो भने अर्थतन्त्र ल यतिसम्म भयो है भन्ने कुरा दुःखको साथ भन्नलाई 15 वर्ष लाग्छ। अनि माननीयज्यूहरूको विभिन्न मागहरू राख्नु भएको छ, त्यो मागहरू चाहिँ धेरै मागहरू त्यही 15 वर्ष पछि पूरा हुँदै जान्छ। सबै माग चाहिँ पूरा हुँदैन, मेरो माग पनि पूरा भएन के, धेरै मागहरू त्यही हो कुरो। यो कुनै भाषण गरेको होइन, अर्थ दिएको होइन, वास्तविक कुरा मैले चाहिँ तपाईँहरूलाई राखेको हो।
2: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पनि आफूहरूले बजेट नै नबुझ्ने गरी बनाएको प्रतिक्रिया दिनुभएको छ। आफूले सम्हालेको मन्त्रालयबारे सबैभन्दा धेरै प्रश्न उठेको बताउँदै उहाँले 25-30 पेजको प्रश्न आएको सुनाउनुभयो।
4: सबैभन्दा बढी सायद गुनासो मेरै मन्त्रालयमा आएको थियो, आउन स्वाभाविक पनि हो, किनभने हामीले बजेटै त्यस्तै गरी बनाएको थियौँ अलिकति नबुझ्ने गरी। म त्यो सबै कुराहरू अस्ति जति पनि प्रश्न उठेको छ, प्रश्न नै लगभग 25-30 पेजको रहेछ, सबै प्रश्नको जवाफ दिने प्रयास गर्नेछु दिनेछु।
2: नेकपा एमालेका मुख्य सचेतक ऐन बहादुर महरले मन्त्रीको खुट्टा भाँच्ने अभिव्यक्ति कानून बमोजिम हो भनेर सोधेपछि मन्त्री लम्सालले यस्तो जवाफ दिनुभएको थियो।
4: अब त्यो उहाँहरूलाई चाहिँ बढी भन्दा बढी दबाव दिएर भए पनि काम गराउन खोजेको, त्यति उद्देश्य त्यही हो। उद्देश्य भनेको चाहिँ कसैलाई गाली गर्न मनै छैन नि, काम गर्दै सुरु सुरु खुरु खुरु काम गरिदिनु भयो भने त हामी चुपचाप लाएर बस्छौँ नि, खुसी हुन्छ। त्यो आशा यति हो, त्यसरी हो, हामीलाई उहाँहरूलाई बचाउनको लागि नै त्यस्तो गरे हो।
2: आजकै बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद नरेन्द्र कुमार केरुङले प्रधानमन्त्री कार्यालयमा संवैधानिक निकायका प्रमुखलाई बोलाएर धम्क्याउने काम भएको भन्दै विरोध गर्नुभएको थियो। ई पासपोर्ट छपाईको ठेक्का सम्बन्धी प्रकरणमा राजधानी विभागका प्रमुख लगायतलाई पक्राउ गर्न अख्तियारका प्रमुख आयुक्त प्रेम राईलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर धम्क्याएको आरोप छ।
5: संवैधानिक निकायका प्रमुख, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा थुनेर प्रधानमन्त्री कार्यालयबाटै पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइने, नत्र भए प्रधानमन्त्री कार्यालयको कोठाभित्रै निज पदाधिकारीहरूलाई थुन्ने धम्कीका साथमा पक्राउ पुर्जी जारी भएको कुरा बाहिर आएको छ। उहाँले सामाजिक सञ्जालमा लाइभ गर्नुभएको विषयवस्तु यदि साँचो हो भने सम्माननीय प्रधानमन्त्रीज्यू अथवा त्यो विषय के हो यसको सत्य तथ्य छानबिन गर्नका लागि संसदीय छानबिन आयोगको समितिको गठन गर्नु पर्दछ।
2: त्यसअघि एमालेका महरले सरकारका मन्त्रीहरूले संसदीय मर्यादा र नियमावलीको उल्लंघन गरेको भन्दै नियमापत्ति जनाउनु भएको थियो।
6: भर्खरै मान्य सदस्य रमेश मल्लले बोलिरहेको बेलामा सभामुखज्यू र उहाँको बीचबाट 2 जना मन्त्रीज्यूहरू हिँड्नु भएको छ, उहाँ बोलिरहेको देख्नु भएको छ, मन्त्रीज्यूहरू सरासर हिँडिरहनु भएको छ। यो नियम 20 को खण्ड 6 बमोजिम गर्न नहुने काम गर्नुभएको छ, यसको म घोर आपत्ति, घोर निन्दा र घोर चाहिने यसप्रति दुःख व्यक्त गर्न चाहन्छु र सहसम्मान्य सभामुखज्यूबाट यस सम्बन्धी रूलिङ होस् भन्ने म आग्रह गर्न चाहन्छु।
2: अन्त्यमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यो बजेटलाई 5 वर्षको पहिलो किस्ताको रूपमा स्वीकार गर्न आग्रह गर्नुभएको छ।
7: मैले धेरै ठाउँमा भन्ने गरेको छु, यो पहिलो वर्ष थिति बसाउने जग बसाउने बजेट हो, दोस्रो तेस्रो वर्षमा एक्सेलरेट गर्ने बजेट हो रिफर्मको गतिलाई, र चौथो र पाँचौं वर्षमा हामीले लाभांश बाँड्ने खालको बजेट आउनुपर्छ। यो पञ्चवर्षीय रोडम्यापका साथ हामीले यो पहिलो वर्षको बजेट लिएर आएका हौं। त्यसैले यो 5 वटा बजेटको पहिलो किस्ता मात्र भनेर बुझिदिनुभयो भने यो लार्जर पिक्चर चाहिँ स्पष्ट हुन्छ जस्तो मलाई लाग्दछ।
2: विपक्षी दलका सांसदहरूको विरोध, नारा र नियमापत्तिसँगै मन्त्रीहरूले जवाफ दिएपछि विनियोजन विधेयक आजै पारित गरिएको छ।
8: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले विनियोजन विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
2: अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ।
9: प्रतिनिधि सभाको अर्को बैठक अब भोलि बिहान 11 बजे बस्ने भएको छ। मन्त्रालय गत बजेटमाथिको छलफलमा उठेका प्रश्नको गृहमन्त्री सुदन गुरूङले ठोस जवाब दिने प्रयास गर्नुभएको छ। प्रतिनिधि सभामा आज गृहमन्त्री गुरूङले पछिल्ला वर्षहरूमा बढ़दै गएको लागू औषधको दिवस मनाएर नभई प्रयोग अन्त्य गर्ने घोषणा गर्नुभएको छ। युवाहरूलाई प्राविधिक शिक्षा, खेलकुद र वैकल्पिक क्रियाकलापमा व्यस्त राख्ने नीति सहित सरकारले नयाँ नियमावली बनाउन लागेको जानकारी पनि दिनुभयो।
10: अबबाट दिवस मनाउनुको साटो लागू औषधको अन्त्यको शुरूआत गर्ने अभियान नै सञ्चालनको नीति लिएको सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। हामीले 3 पिलर स्ट्राटेजी लिई रोकथाम, उपचार र कार्यवाहीका काम गरी लागू औषधको प्रभावकारी नियन्त्रण गर्ने, सीमानाकामा लागू औषधको अवैध कारोबार नियन्त्रण गर्न समन्वय गरी विशेष अपरेशन हुनेछ। लागू औषध नियन्त्रण कार्यका लागि नयाँ नियमावली मस्यौदा गरी मन्त्री परिषदमा पेश गरिनेछ।
9: उहाँका अनुसार सीमा सुरक्षा र गस्तीका लागि मोडर्न पुलिस पेट्रोलिङ ड्रोन र हेभी लिफ्टिङ ड्रोन जस्ता अत्याधुनिक प्रविधिको प्रयोग गरिनेछ। बढ़दो साइबर अपराध र अन्तर्देशीय अपराध नियन्त्रणका लागि नेपाल प्रहरीको अनुसन्धान क्षमता विस्तार गर्न 50 करोड़ लगानीमा एआई र एडभान्स एनालिटिक्स क्यापेबिलिटी डेभलपमेन्ट कार्यक्रम सञ्चालन गरिने मन्त्री गुरूङले बताउनुभयो। साथै नागरिकका गुनासो 24 घण्टा सुन्न, हेल्लो गृह, कल सेन्टर र मुद्दाको प्रगतिबारे जानकारी दिन प्रहरीले केस ट्र्याकिङ सिस्टम कार्यान्वयनमा ल्याएको उहाँले सदनलाई जानकारी दिनुभयो। उहाँले कारागारमा कैदीबन्दीले दुःख पाउने अवस्था पनि अर्को वर्षदेखि नहुने बताउनुभयो।
10: आगामी वर्षको बजेट कार्यान्वयन पश्चात धेरै जिल्लाहरूमा नयाँ कारागार भवन निर्माण गर्ने कार्यक्रम रहेको हुँदा कैदीबन्दीहरूको कारागारको क्षमता भन्दा माथि चाप क्रमशः कम हुँदै जानेछ। हाल करिब 19,000 जना राख्ने भवन क्षमता भएकोमा करिब 26,800 जना कैदी बन्दीको चाप रहेको सदनमा जानकारी गराउन चाहन्छु। आगामी वर्ष कारागार निर्माणमा युनिफर्मिटी कायम गरी हरेक प्रदेशमा 1-1 वटा ठूला कारागार निर्माण गर्ने, जसमा 7,000 जना रहन सक्ने र प्रदेशभित्रका अन्य कारागारलाई थुनुवा केन्द्रको रूपमा विकास गर्ने योजना रहेको छ। यसबाट हालको क्षमता भन्दा बढ़ी कैदीबन्दी राख्नुपर्ने अवस्था अन्त्य हुनेछ।
9: सुरक्षा निकायको पूर्वाधार सुधारका लागि आगामी वर्ष दुवै प्रहरी संगठनका 79 वटा भवन निर्माण गर्न बजेट विनियोजन गरिएको छ। तर निर्मला पन्त हत्या प्रकरणमा भने उहाँले ठोस जवाब दिन सक्नु भएन। यस प्रकरणमा मन्त्रालय अत्यन्त संवेदनशील रहेको र आफूले व्यक्तिगत रूपमा पनि गम्भीरताका साथ अनुगमन गरिरहेको स्पष्ट पार्नुभयो।
11: लाई यस्तो निर्मम रूपमा हत्या गरेर जुन तरिकाले त्यसलाई त्यो इस्युलाई को कोले राजनीतिकरण गर्यो र त्यसमा चाहिँ एउटा सानो बालिकाको लासमा चाहिँ जसरी राजनीति गर्यो त्यसलाई अन्त्य गर्नु पनि हामीले सम्बन्धित मान्छेहरू व्यक्तिहरू पहिचान गरी कारवाहीको लागि हामीले सूक्ष्म अनुसन्धान गरेर अगाडि बढ़ाइरहेको अवस्था छ। कुनै कुराहरू हामीले नभनीकरण गर्दाखेरि राम्रो होला।
9: विपद व्यवस्थापनलाई प्रत्येक कार्यबाट पूर्व तयारी केन्द्रित बनाइएको जानकारी दिँदै मन्त्री गुरूङले मनसूनजन्य जोखिम न्यूनीकरणका लागि सबै सरकारवाला निकायलाई उच्च सतर्कतामा राखिएको पनि बताउनुभयो। भूकम्प प्रभावित आवास पुनर्निर्माणका लागि 5 अर्ब रूपियाँ स्वीकृत भइसकेको र चट्याङको जोखिम रहेका क्षेत्रहरूमा न्यूनीकरणका लागि 3 करोड़ रूपियाँ विनियोजन गरिएको छ। सीमा सुरक्षा र वन डडेलको वास्तविक समय अनुगमन गर्न सैटेलाइट प्रविधिको प्रयोग गरिने मन्त्री गुरूङको भनाई छ।
1: नेपाल परिवेशमा पूर्व सभामुख मोहरा अब सक्रिय राजनीतिमा नरहने, रासोपाले विद्युतीय भोटिङबाट नेतृत्व छान्ने लगायतका थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
12: आरटीजीएस व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटीजीएस प्रणालीबाट रु 2,00,000 वा सोभन्दा बढ़ी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटीजीएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश ब्याङ्क तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका ब्याङ्क तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटीजीएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ईसीसी वा आईपीएस मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटीजीएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटीजीएस रोजौं। तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
13: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
14: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
15: सुरक्षा घरको साथ जीवन भरको।
16: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
9: राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारले निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो। उहाँले चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैंची, सुपारी, बेसार, अदुवा, कफी लगायत अन्य नगदी बालीको मूल्य निर्धारण तथा बजार व्यवस्थापन प्रभावकारी बनाउन सरकारले आग्रह गर्नुभयो। सभापति पौडेलले नगदी बाली उत्पादन गर्ने किसानले उचित मूल्य र सुनिश्चित बजार नपाएको भन्दै यी बालीहरूको व्यवस्थित बजार प्रणाली विकास गर्न आवश्यक कानूनी व्यवस्था गर्न समेत सरकार समक्ष आग्रह गर्नुभएको छ। विगत 4 दिन यता इलाम लगायत देशभरिका चिया उद्योगीहरूले चिया निर्यातमा समस्या देखिएपछि आफ्नो उद्योग बन्द गरेका छन्।
1: मुलुकका विभिन्न जिल्लामा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढ़न थालेको छ। पहाड़देखि तराईका जिल्लासम्म ग्यासका लागि घण्टौं लाइन बस्नु परेको विक्रेता र उपभोक्ताले गुनासो गरेका हुन्। पहाड़ी जिल्ला सल्यान, सुर्खेत, गुल्मीदेखि तराईका जनकपुर र सर्लाहीसम्म ग्यास नपाएपछि उपभोक्ताले शास्ति खेपिरहेको गुनासो छ। तर नेपाल आयल निगमले ग्यास अभाव नभएको दावी गर्छ। उपत्यका बाहिरका केही जिल्लाहरूमा ग्यास अभाव भए पनि अभाव नभई समयमा ढुवानी नभएका कारण समस्या देखिएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताउनुभयो। अहिले उक्त समस्या समाधान भइसकेको उहाँको दावी छ।
17: ग्यास अभाव भएको होइन कि समयमा त्यहाँ ढुवानी नभएको कारणले चाहिँ समस्या देखिएको थियो, त्यो समस्या चाहिँ समाधान भइसकेको छ। सुर्खेतको कुरा थियो, सुर्खेतमा चाहिँ नियमित ढुवानी भइसकेको छ र समस्या के देखियो भने हामीले जुन जसरी यो एउटा हुम चल्यो ग्यास अभाव उपभोक्ताले पनि संशोधित गरेर राखे, त्यो नियमित आपूर्ति हुन थालिसकेपछि उहाँहरूले चाहिँ भरि सिलिन्डर आउँछ कि भनेर उहाँहरूले न विक्रेताले माग अनुसारको ग्यास मगाए न चाहिँ उपभोक्ताले आफ्नो सिलिन्डर नसकेपछि उहाँहरूले ग्यास बजारबाट खरिद गरिदिनु भएन। त्यो भएपछि एकैचोटि डिमान्ड हुँदाखेरि चाहिँ यो समस्या देखिएको हो। ग्यास आपूर्तिमा कुनै समस्या छ।
1: अमेरिका, इजरायल र इरान बीचको तनावले इन्धन आपूर्तिमा पारेको जोखिम देखाउँदै आयल निगमले गत फागुन 29 गतेदेखि 7.1 किलो अर्थात आधा सिलिण्डर ग्यास भरेर बजारमा पठाउन थालेको थियो। शुरूमा जम्मा 15 दिनका लागि भनेर लागू गरिएको यो प्रावधान 3 महिना बितिसक्दा पनि पुनरावलोकन हुन सकेको छैन। जुन अनुपातमा ग्यास आउनुपर्ने हो त्यही अनुसार आएपछि मात्रै निगमले योजना बनाएर उपभोक्तालाई भरि सिलिण्डर दिने निगमका प्रवक्ता ठाकुरको भनाइ छ।
17: स्ट्रेट अफ हर्मुज बन्द भइसके पश्चात चाहिँ इन्डियामा पनि त्यो समस्या देखिएको हो. उहाँहरूले पनि त्यो 14 केजी ग्यासमा पुर्याउन नसके पश्चात चाहिँ 5 केजीको सुरु गरेको अवस्था छ इन्डियामा पनि. र यो अहिले जुन यो वार्ता भएको भनिएको छ विभिन्न संचार माध्यमहरूमा, यो वार्ता चाहिँ सफल भएर अगाडि बढ्यो भने हामी आपूर्ति नियमित रूपमा, अहिले पनि आपूर्ति नियमित नै छ, तर जुन अनुपातमा आउनुपर्ने, जसरी हामीलाई दैनिक 100 बुलेट आउन पनि हामी पनि त्यही हिसाबले चाहिँ प्लानिङ गरेर 14.2 मात्र जान सक्छौँ. अहिले चाहिँ हामीलाई 80 कहिले 90 बुलेट त्यो हिसाबले चाहिँ हामी कहाँ प्राप्त भइरहेको अवस्था छ.
18: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ई पासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवाले समेत अनुसन्धानको दायरामा ल्याएको छ. आयोगको टोलीले बुढा नीलकण्ठ स्थित देउवा निवासको भग्नावशेषमा पुगेर बयानका लागि हाजिर हुन आउनु भनी म्याद तामेल गरेको हो. त्यहाँ देउवा परिवारका कोही सदस्य नभेटिएपछि आयोगको टोलीले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई फोन गरेर म्याद तामेल भएको जानकारी गराएको हो. म्याद तामेल प्रक्रियामा सम्बन्धित नगरपालिकाको वडाका जनप्रतिनिधिहरूको समेत अनिवार्य उपस्थित आवश्यक पर्छ. परराष्ट्र मन्त्री देउवाको हस्तक्षेपका कारण योग्यता नपुगेको र बढ़ी रकम कबूल गरेको कम्पनीले ठेक्का पाएको आशंका सहित अख्तियारले अनुसन्धान अगाडि बढ़ाइरहेको छ. यसबीच पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको विषयमा बयान लिन भन्दै घरमा म्याद तामेल गरेपछि पूर्व मन्त्री आरजू राणा देउवाले आयोगलाई ईमेल पठाउनु भएको छ. अख्तियार स्रोतका अनुसार आरजू राणा देउवाको नामबाट हिजो अख्तियारको ईमेल आईडीमा मेल आएको हो. स्रोतका अनुसार मेलमा आफू अहिले उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने बेहोरा उल्लेख गरिएको छ.
1: पूर्व सभामुख समेत रहनुभएका नेकपाका नेता कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको जिम्मेवारीबाट अलग हुने निर्णय गर्नुभएको छ. आज एक वक्तव्य सार्वजनिक गर्दै उहाँले आफू विगत करिब 45 वर्षदेखि विभिन्न चरणमा नेपाली कम्युनिष्ट आन्दोलन र पार्टी गतिविधिमा सक्रिय रहँदै आएको उल्लेख गर्दै पछिल्ला केही वर्षमा भने नशा सम्बन्धी र मांसपेशीको समस्याबाट पीड़ित रहेकाले पार्टीको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न कठिन भएकाले आजकै मितिदेखि सक्रिय राजनीतिबाट अलग हुने र साधारण सदस्यका रूपमा मात्र रहने जानकारी गराउनु भएको हो.
18: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनको निर्वाचन विद्युतीय भोटिङ मार्फत गर्ने भएको छ. आज बसेको सचिवालय बैठकपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरेर निर्वाचन गर्ने तयारी गरिएको बताउनुभयो.
19: इलेक्ट्रोनिक भोटिङ मेसिनबाट ईभीएमबाट चाहिँ महाधिवेशनको निर्वाचन तालिका सम्पन्न गर्ने गरी काम शुरू गरेका छौं. यसको लागि आवश्यक कोटेशन र सम्झौताको कामहरू अहिले चलिराखेको छ र यो ईभीएमबाट गर्दाखेरि चाहिँ हामीलाई 2 दिन जतिमा हुने यो निर्वाचन मतदान र मतगणनाको कार्य चाहिँ करिब करिब 6-7 घण्टा जतिमा सकिने भन्ने रिपोर्ट प्राप्त छ.
18: सचिवालय बैठकले पार्टीको निर्वाचन

0: बैठकमा सातै प्रदेशको अधिवेशनको पनि समीक्षा गरिएको छ। सात प्रदेश मध्ये मध्यप्रदेशको अधिवेशन पार्टीको केन्द्रीय निर्वाचन आयोगले हाललाई स्थगित गरेको छ भने बाँकी छ प्रदेशमा अधिवेशन सफलतापूर्वक सम्पन्न भएका छन्। केही जिल्लामा हुन नसकेको अधिवेशन जिल्लाको अवस्था अध्ययन गरी थप निर्णय गर्ने उहाँले बताउनुभयो। उहाँले लेबी नतिरेका सदस्यलाई महाधिवेशनमा प्रवेश गर्न नदिने निर्णय भएको जानकारी दिनुभयो।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीको आगामी महाधिवेशन कार्यतालिका पारित गरेको छ। आज सम्पन्न बैठकले आगामी मंगिर 26, 27 र 28 गते काठमाण्डुमा महाधिवेशन आयोजना गर्ने गरी कार्यतालिका स्वीकृत गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताउनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच के बाद डिस्क होम
1: डिस होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। यस वर्षको प्री मनसूनको वर्षाले इतिहास ब्रेक गरेको छ। 45 वर्ष यताकै सबैभन्दा धेरै वर्ष भएको छ। यस वर्ष औसतको 145.5% अर्थात 339.7 मिलिमिटर पानी परेको छ। विभागले सन् 1981 देखि 126 वटा वर्षमापन केन्द्रको तथ्याङ्कलाई आधार मानि प्री मनसूनको विश्लेषण गर्दै आएको छ। यसअघि प्री मनसूनको समयमा औसत भन्दा माथि सबैभन्दा धेरै पानी सन् 1990 मा 331 मिलिमिटर परेको रेकर्ड गरिएकोमा यसपालि त्यसलाई समेत तोडेको छ।
3: काठमाडौँ महानगरले आगामी आर्थिक वर्ष 2083-84 का लागि बजेट ल्याएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले कुल 25,88 करोड़ रूपियाँको बजेट सार्वजनिक गर्नुभएको हो। आजै काठमाडौँ महानगरले शैक्षिक सत्र 2083-84 मा कक्षा 11 र 12 को छात्रवृत्तिको पुनः आवेदन दिन सकिने सूचना पनि जारी गरेको छ।
4: नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीका एक कर्मचारी विरूद्ध भ्रष्टाचारको आरोप पत्र दायर गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा प्रतिष्ठानका कार्यालय सहयोगी राम कुमार बोहरा विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर भएको हो। बोहरा विरूद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवाना सजायको माग दावी गरिएको छ।
3: विज्ञापन बोर्डले सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन प्रकाशित नगर्न सूचना जारी गरेको छ। फेसबुक इन्स्टाग्राम व्हाट्सएप टिकटक र युट्यूब लगायतमा कानूनले निषेध गरेका आवश्यक लेबलिङ ब्राण्डिङ र आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको भ्रामक विज्ञापन प्रकाशन र प्रसारण नगर्न बोर्डले भनेको हो। कपाल उमार्ने, कपाल लामो वा बाक्लो बनाउने, हड्डी तथा नशा सम्बन्धी पीड़ा कम गर्ने, शरीरको बोसो घटाउने, मृगौला सफा गर्ने, शरीरका विषाक्त पदार्थ घटाउने लगायतका दावी गरिएका औषधिजन्य पदार्थ र अन्य यस्तै प्रकृतिका सामग्रीको आधारहीन र भ्रामक विज्ञापन सामाजिक सञ्जालमा भइरहेको भन्दै बोर्डले कानून विपरीतका विज्ञापन गरेको पाइए कार्यवाही गर्ने चेतावनी दिएको छ।
4: कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक रूपमा भैंसी पाल्ने किसानलाई 50,000 रूपियाँ अनुदान दिएको छ। किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रति भैंसी 50,000 रूपियाँका दरले अनुदान दिएको गाउँपालिकाले जनाएको छ। यसै गरी गाउँपालिकाले व्यावसायिक रूपमा बाख्रा पाल्दै आएका किसानलाई पनि अनुदान दिएको छ।
3: झापाको बिर्तामोड़ नगरपालिकाले भने पशुपालन व्यवसायलाई थप

0: व्यवस्थित उत्पादनमुखी र आधुनिक बनाउने उद्देश्यले कृषकलाई सहुलियत दरमा कृषि सामग्री वितरण गरेको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेथले ईरानले अमेरिका ईरान सम्झौताको पालना नगरे अमेरिकाले पुनः कड़ा समुद्री नाकाबन्दी लागू गर्न सक्ने चेतावनी दिनुभएको छ। ईरानले आफ्नो आणविक हतियार विकास सम्बन्धी महत्वाकांक्षा त्याग्ने प्रतिबद्धता पूरा नगरे अमेरिकी रक्षा संयन्त्र पुनः सक्रिय हुन तयार रहेको हेक्सेथले बताउनुभयो। अमेरिका ईरान सम्झौता अन्तर्गत अमेरिकाले अप्रेलदेखि लागू गरेको समुद्री नाकाबन्दी हटाउन सहमत भएको छ। अमेरिका र ईरानबीच युद्ध अन्त्य गर्नका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिने हर्मुज जलमार्ग पुनः सुचारू गर्न र तेहरानमाथिको प्रतिबन्ध खुकुलो बनाउन भएको अन्तरिम सम्झौतापछि आज विश्व बजारमा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। सम्झौतापछि विश्वभर तेलको आपूर्ति बढ़ने र ऊर्जा संकट टर्ने सकारात्मक संकेतका कारण तेलको मूल्य ईरान युद्ध शुरू भए यताकै सबैभन्दा न्यून बिन्दुमा झरेको हो। तथ्याङ्क अनुसार आज ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारल 1.59 डलर अर्थात 2% घटेर 77.96 डलर कायम भएको छ। त्यसैगरी अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्य 1.83 डलर अर्थात 2.38% ओह्रालो लाग्दै प्रति ब्यारल 74.96 डलरमा पुगेको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार।
2: विश्वकप फुटबल विशेष।
3: विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्ड पूरा भएको छ। पहिलो राउण्डमा 15 टोलीले जित निकाल्दै महत्वपूर्ण 3 अंक जोड्दा 18 टोलीले बराबरी खेल्दै 1-1 अंक जोडेका छन् भने 15 टोली हार बेहोरेर दबावमा परेका छन्। दोस्रो चरणको समूह एकको आफ्नो पहिलो खेलमा पराजय बेहोरेको चेक रिपब्लिक र दक्षिण अफ्रिका आज राति 10:15 आमने सामने हुँदैछन्। एटलान्टा स्थित मर्सिडिज बेन्च रंगशालामा हुने खेलमा दुवै टोलीमाथि जित्नै पर्ने दबाव हुनेछ। दक्षिण अफ्रिका उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले 2-0 पराजित गरेको थियो। दक्षिण कोरियाले चेक रिपब्लिक विरूद्ध 2-1 पुनरागमन जित निकालेको थियो। यी दुई टोलीले अहिलेसम्म एक पटक मात्र अन्तर्राष्ट्रिय मञ्चमा खेलेका छन्। सन् 1997 भएको फिफा कन्फेडरेशन कपमा दुवै टोलीले 2-2 बराबरी खेलेका थिए। चेक रिपब्लिक दोस्रो पटक विश्वकपमा सहभागिता जनाइरहेको छ भने दक्षिण अफ्रिका चौथो पटक विश्वकप खेल्न लागेको हो। समूह बीको आजको दोस्रो खेलमा राति 10:15 स्विजरल्याण्ड बोस्निया एण्ड हर्जगोविना भिड्दैछन्। दुवै टोली पहिलो जितको खोजीमा रहेका छन्। अमेरिकाको सोफी मैदानमा हुने खेलबाट 3 अंक जोड्दै नकआउट चरणमा पुग्ने उनीहरूको योजना रहेको छ। स्विजरल्याण्डले पहिलो खेलमा कतारसँग 1-1 बराबरी खेलेको थियो भने बोस्नियाले पनि घरेलु टोली क्यानाडासँग 1-1 बराबरी खेल्दै अंक बटुलेको हो। पहिलो खेलमा बोस्नियाका कप्तान इडेन जेको खेलेका थिएनन्। कप्तानको जिम्मेवारी प्रशिक्षक जेस मार्कस अनुभवी खेलाड़ीलाई नै अवसर दिने योजनामा रहेका छन्। स्विजरल्याण्ड ग्रानिक जाकाकै कप्तानीमा मैदानमा उत्रने भएको छ। पछिल्लो पटक सन् 2016 बोस्नियाले स्विजरल्याण्डलाई 2-0 हराएको थियो। यही समूहकै अर्को खेलमा भोलि बिहान 4:15 क्यानाडाले कतारको सामना गर्दैछ। समूह एकको अर्को खेलमा भोलि बिहान नै मेक्सिकोले दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार बिहान 7:15 शुरू हुनेछ। दुवै नकआउट चरणमा पुग्ने पहिलो टोली बन्ने योजनाका साथ मैदानमा उत्रनेछन्।
1: महिला टी20 विश्वकप क्रिकेटमा आज वेस्ट इण्डिज र स्कटल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली बीचको खेल आज राति 11:15 इंग्ल्याण्डको लिड्स स्थित हेडिङली स्टेडियममा शुरू हुनेछ। दुवै टोली लगातार दोस्रो जित निकाल्ने योजनाका साथ मैदानमा उत्रन लागेका हुन्। दुवै टोलीले प्रतियोगिताको आफ्नो पहिलो खेल जितेका छन्।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: मन्त्रीहरूको जवाबसँगै प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित। विपक्षीको विरोध नारा र नियमापत्ति। मन्त्रीहरूको अस्वाभाविक अभिव्यक्ति र हरकत।
0: पासपोर्ट खरिद प्रकरणमा कंग्रेस नेत्री आरजू राणा अनुसन्धानको दायरामा। प्रज्ञा प्रतिष्ठानका एक कर्मचारी विरूद्ध भ्रष्टाचारको आरोप पत्र दायर।
1: प्री मनसूनको वर्षाले इतिहास ब्रेक। 1990 रेकर्ड पनि तोड़ियो। चिया श्रमिकको समस्या तत्काल समाधान गर्न सरकारले संसदीय समितिको निर्देशन।
0: सम्झौता पालना नगरे ईरानमाथि पुनः नाकाबन्दी लगाउने अमेरिकी चेतावनी। अमेरिका ईरान सम्झौतापछि कच्चा तेलको मूल्य फेरि घट्यो।
1: र विश्वकप फुटबलमा आज राति 2 खेल हुँदै महिला टी20 विश्वकप क्रिकेटमा आज वेस्ट इण्डिज र स्कटल्याण्ड भेट्दै।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। टेक्सस इन्टरनेशनल कलेज। हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
1: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित, प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले दिए सांसदका प्रश्नको जवाफ।
1: हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर दावी गर्दैनौ, तर हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं।
0: मनसून भित्रिँदै गर्दा विपद व्यवस्थापनमा कस्तो छ सरकारको तयारी?
2: 56,000 घरधुरी प्रभावित हुने प्रारम्भिक आकलन हो यो जोखिमको आकलन, त्यही आकलनलाई हिसाब गरेर रेडी अवस्थामा छौँ अहिले।
0: र अमेरिका र इरान बीचको समझदारीसँगै होर्मुज जलमार्गबाट पानी जहाजको आवत जावत शुरू। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: फडिन र दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे यता होर्मुज जलमार्ग हुँदै हुने व्यावसायिक पानी जहाजहरू आवत जावत गर्न थालेका छन्। उक्त सम्झौता यता 11 इरानी पानी जहाज आफ्नो मुलुकमा फर्किएका छन् भने कम्तीमा 4 फ्रेन्च र साउदी ट्याङ्करहरू दक्षिण र दक्षिण पूर्वी एसियातर्फ प्रस्थान गरेका छन्। ओमानको खाड़ीतर्फ गएको फ्रान्सको झण्डावाहक पहिलो ट्याङ्करले तरलीकृत प्राकृतिक ग्यास बोकेको थियो भने त्यसपछि साउदी झण्डावाहक ट्याङ्करहरू बाहिरिएका थिए। समझदारी पत्र अनुसार तेहरानले होर्मुज जलमार्ग खुला गरेको छ भने वाशिङटनले इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी हटाएको छ। उक्त सम्झौतामा इरानले राष्ट्रसंघको सुपरिवेक्षणमा आफ्नो प्रशोधित युरेनियम भण्डार निष्क्रिय तुल्याउने भनिएको छ। संयुक्त राज्य अमेरिकामा इरान अमेरिका सम्झौतालाई कतिपयले आलोचना गरिरहँदा तेलको मूल्यमा 3% गिरावट देखिएको छ। पूर्व विदेश मन्त्री एन्टोनी ब्लिंकनले सम्झौताको एकमात्र उपलब्धि युद्ध शुरू हुनु अघि खुला रहेको होर्मुज जलमार्गको सञ्चालन भएको औल्याए। पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि इरानको विश्वास नगर्ने भन्दै सम्झौताको आलोचना गरेका छन्। तर ट्रम्पका रक्षा मन्त्री पीट हेक्सेटले भने यदि तोकिएका समय सीमाहरूमा इरानले आफूले जे गर्छु भनेको छ त्यो गरेन, परमाणु अस्त्र र परमाणु महत्वाकांक्षा त्याग गरेन भने हामी पुनः आक्रमण गर्न तयार रहनेछौं। अमेरिकी रक्षा मन्त्री इरानका राष्ट्रपति मसूद पेजिस्क्यानले उक्त सम्झौतालाई ऐतिहासिक भनेका छन्। सम्झौतामा सबै मोर्चामा युद्ध अन्त्य गर्ने उल्लेख भए पनि लेबनानमा हिंसात्मक घटनाहरू जारी छन्। इजरायली ड्रोन हमलामा एकजना मारिएको र एक घाइते भएको लेबनानको सरकारी संचार माध्यमले जनाएको छ। इजरायलले फौजी कार्यवाहीमा बुधबार आफ्नो एक सैनिक मारिएको बताएको थियो। मस्कोमा हालसम्मकै ठूलो ड्रोन हमला गरिएपछि रूसका विदेश मन्त्रीले आफ्नो देशले युक्रेन विरूद्ध नियमित रूपमा भीषण आक्रमणहरू गर्ने बताएका छन्। सर्गेई लाभ्रोभले युक्रेनी फौजको लड्ने क्षमतालाई लक्षित गरी आक्रमणहरू गरिने बताए। यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विगतमा रूसले गरेको आक्रमणको बदलामा मस्कोको तेल रिफाइनरी र अन्य निशानाहरूमा गरिएको आक्रमण पूर्ण रूपमा जायज रहेको बताएका थिए। युक्रेनले मस्को क्षेत्रमा व्यापक बमबारी गर्दा कुपतनिया तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको थियो। संयुक्त राष्ट्रसंघले द्वन्द क्षेत्रहरूमा बालबालिका विरूद्ध भएका मानवाधिकार उल्लंघनका अधिकांश घटनामा अघिल्लो वर्ष सरकारी फौजहरू दोषी रहेको जनाएको छ। अभिलेख राख्न थालिएको 3 दशक यता पहिलो पटक यस्तो प्रवृत्ति देखिएको उसको भनाई छ। र संयुक्त अरब एमिरेट सामाजिक सञ्जालको प्रयोगमा उमेरको न्यूनतम सीमा तोक्ने पहिलो देश बनेको छ। यूएईले 15 वर्षभन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालका खाता बनाउन प्रतिबन्ध लगाउने नियम अनुमोदन गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 पारित गरेको छ। विधेयक पारित हुनुअघि त्यसमाथि सामान्य तथा मन्त्रालयगत शीर्षकहरूमा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए। प्रधानमन्त्री वालेन्द्र शाहसँग रहेका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ भने अर्थमन्त्री सोनी मुवागलेले दिए। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको हो। त्यसअघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका निम्ति प्रस्तावित बजेटले राज्य बजार र नागरिक बीचको सम्बन्धलाई पुनर्परिभाषित गर्न खोजेको बताए। बजेटले खर्चको सूची मात्र नभई आगामी दशकको आर्थिक रूपान्तरणको खाका प्रस्तुत गरेको उनको दावी थियो।
4: सक्षम राज्य, गतिशील निजी क्षेत्र, उत्पादक श्रम शक्ति र अवसरको समान पहुँच, यिनै 4 आधारमा आगामी दशकको नेपालको आर्थिक रूपान्तरण सम्भव छ भन्ने विश्वास यो बजेटको केन्द्रमा रहेको छ। हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर हामी दावी गर्दैनौ। तर हामीले एउटा कुरा सचेत रूपमा गरेका छौं, हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं।
0: आजको बैठकमा प्रधानमन्त्रीसँग सम्बद्ध मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिन केही सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गरेका थिए, तर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिने जिम्मेवारी तोकिएको पत्र प्राप्त भएको जानकारी गराएपछि मन्त्री वाग्लेले सम्बन्धित प्रश्नहरूको जवाफ दिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदाहुँदै राज्यको व्ययभार बढ़ने गरी सम्पत्ति छानबिन आयोग गठन गरिएको भन्ने सांसदहरूको जिज्ञासाको जवाफ प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेले भने,
4: यो स्थायी प्रकृतिको आयोग होइन, यसले तोकिएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाहीका लागि नेपाल सरकार समक्ष सिफारिश गर्ने मात्र हैसियत राख्दछ। यसले चाहिँ संवैधानिक आयोगको रूपमा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काममा हस्तक्षेप नहुने बेहोरा म स्पष्ट गर्न चाहन्छु।
0: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्वाधार मन्त्री सुनिल लम्सालले सरकारले सड़क सुरक्षालाई विगतका तुलनामा उच्च प्राथमिकतामा राखेको दावी गरे।
5: अहिले हामीले 3 वर्षको सड़क सुरक्षा योजना हामीले बनाएको छ र त्यसमा भरपूर बजेट पनि राखेको छ। अर्को हामीले जिल्ला जोड्ने एक लेनको सड़क धेरै दुर्घटना हुने सिंगल लेनको सड़क भएको कारणले गर्दा त्यो सबैलाई कम्तीमा पनि एक्सर्भेसन गरेर रिटर्निङ स्ट्रक्चरसम्मको काम सबै सिंगल लेन जिल्ला सदरमुकामसम्मको सड़कलाई गर्ने भनेर 11 अर्ब बजेट विनियोजन गरिएको छ।
0: त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न देशसँग प्राथमिकता अनुरूप फरक फरक रणनीति अवलम्बन गर्ने दिशामा सरकार केन्द्रित रहेको बताए। आर्थिक कूटनीतिमा आधारित परराष्ट्र सम्बन्धबारे उनले भने,
6: अबको यो नयाँ आर्थिक वर्ष आइसकेपछि कुन देशबाट हामी कति वैदेशिक लगानी भित्राउन सक्छौ, एफडीआईको टार्गेट ट्र्याकिङका कुराहरू पनि हामी अबको आर्थिक वर्षदेखि हामी शुरू गर्छौ।
0: विनियोजन विधेयक बहुमतले पारित गर्नुअघि प्रतिनिधि सभाको बैठकले विधेयकका सम्बन्धमा विभिन्न सांसदहरूले प्रस्तुत गरेका खर्च कटौती सम्बन्धी प्रस्तावहरूलाई अस्वीकृत गरेको थियो। यद्यपि उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुने बाँकी छ। अब अर्को विषय, अल निन्यो मौसमी प्रणालीको प्रभावका कारण यस वर्षको मनसून थप चुनौतीपूर्ण हुन सक्ने ठम्याउँदै सम्भावित जोखिम व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढ़ाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। मौसमविदहरूले यस वर्षको मनसूनमा नेपालमा औसत भन्दा कम वर्षा हुने तर केही स्थानमा छोटो अवधिमै अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। नेपालमा अबका केही दिनभित्रै मनसून प्रवेश गर्ने ठानिएको छ। सम्भावित जोखिमको आकलन र तयारीको अवस्थाबारे छलफल गर्न गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा आज प्राधिकरणको बैठक बसेको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालालाई टेलिफोन सम्पर्क गरी शुरूमा यस पटकको सम्भावित जोखिमलाई कसरी मूल्यांकन गरिएको छ भनेर सोधेका छौं।
2: अहिले हाम्रो प्रारम्भिक आकलन चाहिँ के छ भने 56,000 घरधुरी प्रभावित हुने र 2.25 लाख व्यक्ति नै प्रभावित हुने भन्ने अहिलेको हाम्रो प्रारम्भिक आकलन हो, यो जोखिमको आकलन। र हामी त्यही आकलनलाई हिसाब गरेर हामी विभिन्न मन्त्रालयहरूले विभिन्न विभागहरूले कसले कसले के गर्ने भनेर सबैले आफ्नो कार्ययोजना बनाएर काम गर्नको लागि रेडी अवस्थामा, जस्तै सड़क अवरुद्ध हुन सक्छ, नदीहरू चाहिँ त्यो तटबन्धहरू कतिपय ठाउँमा फुट्न सक्छ होइन, कतिपयसम्म खोलाको सतह बढेर बाढी आउन सक्छ, यस्ता कुराहरू छ नि, ती सम्भावित ठाउँहरूको आकलन गरेर जस्तै एउटा मोबाइल एप बनाएर हामीले सड़क कहाँ कहाँ अवरुद्ध भएको छ भनेर त्यसबाट चाहिँ हेरेर अनि जस्तै डोजरहरू पनि अग्रिम पनि राख्ने त्यस्ता प्रबन्धहरू मिलाएका छौँ अहिले।
0: अब यस पटक चाहिँ अल निन्योको पनि चर्चा छ, यो एउटा विशेष किसिमको मौसमी प्रणाली जसमा चाहिँ शुरूमा पानी कम पर्ने तर पछि केही ठाउँमा अधिक वर्षा हुन सक्ने किसिमको आकलनहरू भइराखेका छन्। यो समग्र जोखिममा चाहिँ त्यसले के कति फरक पार्ने तपाईँहरूको अनुमान छ?
2: एकदम फरक पार्ने नै अनुमान छ, किनभने सरदरमा कम पानी पर्ने र कतिपय ठाउँमा बढी पानी पर्ने र दुईटा पानी पर्ने समयको बीचको ग्याप हुन्छ नि, त्यो ग्यापमा चाहिँ बढी गर्मी हुने क्या, बढी तातो हुने, भनेपछि त हरेक हिसाबले जोखिम भयो नि। यहाँनिर अहिले चाहिँ सम्भावित सुक्खालाई पनि ध्यान दिएर तयारी गर्नु पर्यो।
0: यसमा चाहिँ पहिलेको अथवा अघिल्ला वर्षहरूको मनसूनका क्रममा हुने तयारी भन्दा यसपटक चाहिँ फरक र अनुकूल तयारी भइराखेको छ भनेर आश्वस्त हुने आधार चाहिँ के हुन् त्यसो भए?
2: पहिलाको जुन मनसूनको अवधि हुन्छ त्यो अवधिमा मानिसको मृत्यु हुने र धन र जनको क्षति हुने संख्या र गत वर्षकै हेरियो भने त सबै घटेको छ। त्यही हामीले के भने पहिलेको भन्दा अहिलेको चाहिँ संख्या घटाउने हो क्या, जस्तै विपदको घटना घटाउने हो, विपदबाट हुने धनजनको क्षति घटाउने हो र मानवीय मृत्यु हुन नदिने हो। यसको लागि हामीले चाहिँ जस्तै पनि अब कहीँ पहिरो गएको रहेछ भने हामीले तुरुन्तै त्यो पहिरोलाई त्यो दिन पहिरो गएको बेलामा यातायात त हामीले अवरुद्ध गर्नुपर्ने हुन्छ, मान्छेलाई त्यहाँ जान दिनु भएन। स्कूल कलेजहरूको कुरा आउँछ, त्यहाँ एकदमै गर्मी भयो भने दुई चार दिन छुट्टी दिने पनि गर्नुपर्ने हुन सक्छ कि भन्दा हाम्रो तयारी चाहिँ अलिक फरक खालको हुने भयो र हामीले यसपालि अलिक बढी अलर्ट भएर बस्नुपर्ने अवस्था रह्यो। तर कम्पेरेटिभली यो अहिलेको विपद चाहिँ अलिकति अनुमान योग्य छ, भनेको के भने यो बेलामा पानी पर्छ यो बेलामा भनेर हामीलाई थाहा छ नि, हामी त्यही अनुसार तयारी गरेका छौँ। तर पनि अब नदीको बहाव बढ्छ भन्नेसम्म थाहा भयो, तर नदीले कुन ठाउँमा कसरी काटेर कसरी जान्छ भन्ने कुरा त्यो त फेरि ठ्याक्कै अनुमान गरेको मिल्छ भन्ने पनि भएन। वैकल्पिक परिस्थितिको लागि पनि हामी तयार भएर बस्नुपर्छ, चुनौती हुन्छ नै, त्यो चुनौतीलाई हामीले सम्बोधन गर्ने हिसाबले हामी काम गर्नुपर्छ।
7: र अब अन्त्यमा चाहिँ यो अघिल्ला वर्षहरूमा कतिपय सुरक्षा निकाय बीचको समन्वय, त्यस्तै स्थानीय प्रदेश र संघ बीचको सहकार्य र समन्वय आदि इत्यादिमा चाहिँ केही कमजोरीहरू देखा पर्ने गरेका विवरणहरू आउने गरेका थिए। त्यस्ता विगतका कमजोरीहरू अथवा विगतका अनुभवलाई चाहिँ कसरी सम्बोधन गर्दै हुनुहुन्छ संक्षेपमा?
2: अहिले हामीले यो विभिन्न प्रदेशको संयन्त्रलाई अहिलेदेखि नै एक्टिभेट गरिरहेछौँ, हामीले भनिरहेछौँ, अनि गोदाम घरहरू अहिले फेरि यो कतिपय गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण भएको छ। हामीले सामग्री कहीँ पठाउनु पर्यो भने प्रदेश सरकारलाई भनेर अनि उहाँहरूको मार्फत पठाउँछौँ। अनि स्थानीय तहमा पनि अलरेडी अहिले यो बेलिओसी भनेर इमर्जेन्सी अपरेसन सेन्टर स्थानीय तहमा पनि राखेको छ र पहिलो सम्बोधन उहाँहरूले नै गर्ने भनेको छ। भन्दा हामीले अहिले एकदम सिरिज अब दिनमा चारवटा पाँचवटा भन्दा हरेक पालिका छानेर जुन मिटिङ गरेर त्यहाँको सबै मान्छेहरूलाई एक ठाउँमा राखेर नगरपालिकाका प्रमुखज्यू उपप्रमुखज्यू गाउँपालिकाका अध्यक्षज्यू उपाध्यक्षज्यू सबैलाई लगेर हामीले राखेर ल है हामी यसरी जाने है र हाम्रो फोन नम्बरहरू यो यो छ, कन्ट्याक्ट नम्बर यो यो छ, जुनसुकै बेला पनि हामीलाई कन्ट्याक्ट गर्नु भनेर हामीले भनिरहेर मनसुन आउनुभन्दा अगाडिको दुई हप्ता चाहिँ पुरै यो समन्वयमै खर्च गरेको छ क्या, हामीले टाइमहरू त्यसमा दिइरहेछौँ नि। त्यही समन्वय अलिक पहिला अलिक कम भयो कि भनेर यसलाई चाहिँ अलिक बढी चाहिँ हामीले समन्वय नै गरियो भने राम्रो हुन्छ है, कमान्ड सेन्टर र सिचुएसन रुमहरू बनाएर काम गर्नुपर्छ भनेर भनिरहेछौँ हामीले।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइराला। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने उद्देश्यले एउटा समझदारी पत्रमा हस्ताक्षर गरेपछि होर्मुज जलमार्गबाट अन्तर्राष्ट्रिय पानी जहाजहरूको आवत जावत शुरू भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसूद पेजिस्कियानले हस्ताक्षर गरेको उक्त 14 बुँदे सम्झौतामा आगामी 60 दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता जनाइएको छ। नेपालले पनि उक्त समझदारीको स्वागत गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
3: समझदारी पत्र नाम दिएको 14 बुँदे दस्तावेजमा इरानले भविष्यमा पनि परमाणु अस्त्र नबनाउने शर्त छ। यसैबीच अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले उक्त समझदारी पत्रका शर्तहरू इरानले पालना नगरे अमेरिकाले अझै कठोर प्रतिबन्धहरू लगाउने बताए। इरानले आफ्नो परमाणु अस्त्रको महत्वाकांक्षा त्याग नगरेको खण्डमा युद्ध मन्त्रालयले लडाई पुनः शुरू गर्ने उनले चेतावनी दिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्, हामीले यो साँच्चीकै समझदारी पत्र हो या असमझदारी पत्र हो थाहा पाउनेछौ। उनले सम्झौताको पाठ हेर्दाखेरि इरानले परमाणु अस्त्र हासिल नगर्ने कुरा दोहोर्याएको छ जुन तेहरानले वर्षौंदेखि भन्दै आएको हो। इरानले आफू विरूद्धका प्रतिबन्धहरू फुकुवा गर्न र रूखका सम्पत्ति फिर्ता लिन परमाणु कार्यक्रमलाई निष्क्रिय बनाउन छूटहरू दिनुपर्ने देखिन्छ। तर सम्झौताको खाकाले तेहरानलाई कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ निर्यात गर्न र 300 अर्ब डलर पुनर्निर्माण कोषमा प्राप्त गर्न बाटो खोलिदिएको छ। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोएन भन्छन्, अहिले हामी यस्तो बिन्दुमा पुगेका छौं जहाँ इरान र अमेरिकाको सत्ताले मध्यस्थकर्ता मार्फत एक अर्का समान भएको हिसाबमा वार्ता गरेर यो सम्झौता गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै समक्षमा हुनेछौं।

0: कानून निर्माणमा संसद सांसद र जनता बीचको अर्थपूर्ण संवाद नमस्कार कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर वेबसाइट सीआईएन खबर .com युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद संसद सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गर्छौं कार्यक्रममा प्राप्त सुझाव विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति सांसद र संसदलाई बुझाएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ
0: आजको कार्यक्रम हेलो सांसदमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 बारेमा सरकारवाला बीचको छलफल सुझाव र विज्ञको टिप्पणी अनि सर्वसाधारण नागरिकको विचार पनि प्रस्तुत गर्नेछौ प्रतिनिधि सभामा पेश भएको यो विधेयक शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको चरणमा छ
1: नेपालमा अपराध अनुसन्धान न्याय सम्पादन तथा प्रमाणको वैज्ञानिक परीक्षणलाई विश्वसनीय निष्पक्ष र आधुनिक बनाउन आवश्यक छ हालसम्म नेपालमा विधि विज्ञान सम्बन्धी कार्यहरू मुख्यत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार ललितपुर र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला तथा अन्य निकाय मार्फत सञ्चालन भएका प्रयोगशालाबाट हुँदै आएका छन् तथापि विधि विज्ञान परीक्षण नमूना संकलन प्रमाण संरक्षण प्रयोगशाला सञ्चालन परीक्षण तथा डिजिटल प्रमाण व्यवस्थापन सम्बन्धी एकीकृत र विशेष कानूनी संरचनाको अभाव छ
0: कार्यक्रमको शुरूमा

0: विज्ञान प्रयोगशालाको सेवा र नागरिकको अपेक्षा राखौं। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना संचालन विधेयक 2081 के सुधार गर्नुपर्ला? हामीले सीआईएनको सामाजिक सञ्जालमा राखेको यो प्रश्नमा 14 जनाले विचार राख्नु भएको छ। केही विचार उस्तै खालको भएका कारण हामीले नदोहोरिने गरी विचार तथा प्रतिक्रिया लिएका छौं। रमेश जोशीले लेख्नु भएको छ, ल्याबमा जाँदा कतिपय ठाउँमा लामो लाइन, महँगो शुल्क र ढिलो रिपोर्टको समस्या हुन्छ, यसमा सुधार होस्। बुढ थापा पदमले लेख्नु भएको छ, कतिपय ल्याबहरूले अत्यधिक शुल्क लिने गरेका छन्। ग्रामीण क्षेत्रमा गुणस्तरीय ल्याब सेवा पर्याप्त संख्यामा खोल्नुपर्छ। सरकारले प्रयोगशालाको नियमित अनुगमन गर्न आवश्यक छ। धनबहादुर पुनले भने, जाँचको रिपोर्ट अनलाइनबाटै हेर्ने व्यवस्था अनिवार्य गर्न अनुरोध गर्नुभएको छ। रामचन्द्र कार्की भने, सरकारले आवश्यक अनुगमन नगरेका कारण कतिपय प्रयोगशालाले मन परि गरेको उल्लेख गर्नुभएको छ।
1: नेपालको संविधान 2072ले प्रत्येक नागरिकलाई न्याय प्राप्त गर्ने हक, निष्पक्ष सुनवाईको हक, गोपनीयताको हक तथा मानव मर्यादा सहित बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ। संविधानको धारा 20ले न्याय सम्बन्धी हकको प्रत्याभूति गरेको छ भने धारा 28ले व्यक्तिको गोपनीयताको अधिकारलाई संरक्षण गरेको छ। त्यसैले विधि विज्ञान सम्बन्धी कानून निर्माण गर्दा वैज्ञानिक अनुसन्धान र प्रमाण संकलनको आवश्यकता तथा नागरिकको गोपनीयता र मौलिक अधिकार बीच सन्तुलन कायम गर्नु आवश्यक देखिन्छ।
0: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा संसदीय समितिमा सांसद र सरकारवालाका बीच छलफल भइरहेको छ। यो विधेयकमा सुधार गर्नुपर्ने पक्षका बारेमा जानकार तथा सरकार राख्नेहरूको विचार र सुझाव कार्यक्रम हेलो सांसदमा अब सुनौ।
2: म चाहिँ भूपेन्द्र लामा, म अस्कल क्याम्पसमा पढाउँछु, एक्वाकल्चर पढाउँछु। वास्तवमा मेरो ट्रेनिङ चाहिँ माइक्रोबायोलोजी हो। कानून बनाउँदैछौ अनि ह्युमन सेन्ट्रिक बढी छौ, त्यसमाथि पनि गएर कहाँ जान्छौँ भने डिएनए। फोरेन्सिक इज नट एबाउट ओन्ली मेडिकल, मेडिकल क्राइम मात्र फोरेन्सिक होइन नि त। भेटनरी फोरेन्सिक कहाँ छ, वाइल्ड लाइफको फोरेन्सिक कहाँ छ, इलेक्ट्रोनिक फोरेन्सिक कहाँ छ, टोक्सिकोलोजीको फोरेन्सिक कहाँ छ, इन्भाइरोमेन्टल फोरेन्सिक कहाँ छ। यदि एउटा खानेपानी आयोजनाले राम्रोसँग खानेपानी वितरण गर्न सकेन, नर्मल खानेपानी टेस्ट गर्ने चिजहरूलाई के यो क्रिमिनल प्रोसिक्युसन गर्नको लागि अख्तियारी दिन सक्छौ त त्यो टेस्टलाई? इन्भाइरोमेन्ट, ह्युमन, एनिमल, डेटा, इलेक्ट्रोनिक्स, फिजिकल सबै चिजलाई म्यानेज गरेर हामीले ऐनलाई बनाउन सक्ने हो भने फेज फेजमा काम गरेर चाहिँ काम छैन।
3: यहाँहरू सबैलाई नमस्कार, म अधिवक्ता गणेश ओली। ड्राफ्टिङमै पहिला अल्मलिया देखियो, यसको चाहिँ यसको सीमा कहाँदेखि कहाँ हुने भन्ने कुरा पहिला यो यसको ड्राफ्टिङ मस्यौदाबाटै चाहिँ अलिकति प्रब्लम देखिएको छ, किनभने यसमा एकदम लिमिट गरेर चाहिँ एउटा यसको मस्यौदा गरेको देखियो। दोस्रो कुरा, यसको दफा 3 जस्तो आवश्यकता परेको खण्डमा प्रदेशमा चाहिँ प्रयोगशाला खोल्न सकिनेछ भन्ने आवश्यकता परेमा भन्ने भयो क्या। तर अहिले हामीले कति भोगिरहेछौँ भने विभिन्न सेक्टरले, म एज अ लयर हुँदाखेरि मैले मेरो सेक्टरको कुरा मात्रै मैले अलिक बढी ठूलो ठान्छु, केन्द्रीकृत प्रयोगशाला हुँदाखेरि प्रदेशमा अनिवार्य गराउनुपर्छ नि, कानूनमै प्रत्येक 7 प्रदेशमा प्रयोगशाला हुनेछ भन्नु पर्यो कि, आवश्यकता आवश्यकता छ। त्यही भएर यसलाई चाहिँ धेरै लिमिट र यसलाई केन्द्रीकृत गर्नु हुँदैन। हजारौं कानून व्यवसायहरू यसमा छ, बाह्रले चाहिँ प्रतिरक्षाको तर्फबाट चाहिँ हामीले चाहिँ एडभोकेसी गर्छौं भने त्यो प्रतिनिधित्व हुनुपर्छ एउटा, अर्को प्लस प्रदेश सरकारबाट पनि प्रतिनिधित्व हुनुपर्छ।
4: वरिष्ठ वैज्ञानिक अधिकृत निराजन थापा छेत्री, फोरेन्सिकको काम गर्ने संस्था हामी मात्रै रहेनौ होइन, अहिले भर्खरै पनि हामीले भन्यौं नेपाल प्रहरीमा पनि विधि विज्ञान प्रयोगशाला छ। अब राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको काउन्सिलमा आएर त्यहाँको एक्सपर्टहरू चाहिँ आएर लाइसेन्स लिएर काम गर्ने भन्ने कुरा चाहिँ त्यति उपयुक्त भएन, त्यो भएर अहिलेलाई चाहिँ अब हामी खालि प्रयोगशालालाई स्थायित्व दिने र सञ्चालन गर्ने विषयमा मात्र केन्द्रित हौं भनेर 76 चाहिँ यो अलिकति साँगुरिएर आयो। किन आवश्यकता पर्यो त भन्दाखेरि चाहिँ हामी विकास समिति ऐन अन्तर्गत स्थापित छौं। विकास समिति ऐनको दफा 3 के भन्छ भन्दाखेरि, कुनै विकास योजना अथवा विकास कार्यलाई कार्यान्वयन गर्नलाई नेपाल सरकारले समिति गठन गर्न सक्नेछ, काम सकेपछि त्यसलाई खारेज गर्न सक्नेछ। अब हाम्रो प्रयोगशाला त्यस्तो प्रकृतिको प्रयोगशाला हो कि होइन? अब जस्तै अहिले हामीले बन्द गरेर हाम्रो विकल्पमा काम गर्ने अरू संस्थाहरू चाहिँ उपलब्ध छन् कि छैनन्? प्राइभेटमा पनि हुनसक्छ, सरकारीमा हुनसक्छ, अरू छन् कि छैनन्? त्यस्ता निकायहरू अहिले छैनन् नेपालमा पनि। प्रहरीको ल्याब र हाम्रो ल्याबको कार्यक्षमता, हाम्रो भौतिक पूर्वाधार, हामीले अहिले देशभरिको केस धान्न सक्ने अवस्था छैन। उहाँहरू कहाँ भएको केस हामीकोमा पठायो भने हाम्रोमा पनि आएर पेन्डिङ नै हुने हो। केस यति बढ्दो क्रममा छ कि अब हामीले त्यसलाई प्रदेशमै रोक्न सकेनौं। प्रदेशमै यहीँको स्तरको प्रयोगशालाहरू स्थापना गरेर प्रयोग प्रदेशबाटै परीक्षण गर्न सकेनौं भने केन्द्रमा रहेको 2 प्रयोगशालाबाट त्यो सम्भव छैन।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 ले जैविक डिजिटल तथा भौतिक प्रमाणको वैज्ञानिक परीक्षणका लागि एकीकृत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने तथा विधि विज्ञान सम्बन्धी कार्यलाई बलियो कानूनी आधार प्रदान गर्ने उद्देश्य राखेको छ। यो विधेयकमा समावेश व्यवस्था र सुधारको आवश्यकताका बारेमा अब छलफल सुनाउने बेला भएको छ। छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
5: सुरुमा डाक्टर सुभाष आचार्य, जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिरहनु भएको छ।
6: विधि विज्ञानसँग सम्बन्धित समस्याहरू के हो भने, एउटा समस्या हो प्रशिक्षकको योग्यता। कतिपय मुद्दाहरूमा यी प्रशिक्षकको योग्यतै पुग्दैन भनेर सर्वोच्च अदालतले फैसला गरेका छ। त्यस कारणले यो ऐनमा प्रशिक्षकहरूको चाहिँ योग्यता के हो, 6 महिने तालिमले योग्यता पुग्ने हो कि होइन, कुनै पनि व्यक्तिलाई क्रिमिनलाइज गर्ने एक प्रकारको कन्क्लुसिभ एभिडेन्सको रूपमा यस्तो फोरेन्सिक रिपोर्टहरूले कोर्टमा काम गर्छ। अनुसन्धान तहकिकात गरेर ती आफ्नै भित्रबाट उसले एउटा रिपोर्ट ल्याउँछ र त्यो रिपोर्ट कोर्टमा टेस्ट हुँदाखेरि आयोगले सब्मिट गरेका रिपोर्टहरू होलसेलमा भन्दा 50% जति टेम्पर्ड भए भन्ने सर्वोच्च अदालतको फाइन्डिङ छ। अब त्यो भनेको कुन पपुलेसन हो? द्याट रिप्रेजेन्ट्स द 50% अफ द टोटल पपुलेसन। प्रशिक्षकको योग्यता सँगसँगै अब क्रेडिबिलिटी र उनले गरेको क्रियामा दण्ड, प्रशिक्षकलाई क्रिमिनलाइज गर्ने तर्फ किन जस्टिफिकेसन छ भने, आजको दिनसम्म त्यस्ता सोर्स नखुलाएका डाटाहरू, इभन मुद्दाको लागि क्रिएटेड डाटाहरू पाइएको छ। कहाँसम्म भेटिएको छ भने, थुनुवालाई थुनामा राखेर थुनुवासँग स्याम्पल भोइस ल्याएर त्यो स्याम्पल भोइसलाई अर्कोमा कपी गरेर क्वेशन भोइस बनाएर दुईटालाई टेस्ट गर्न पठाएर 87% म्याच भयो भनेर आएछ। जबकि क्वेशन भोइस के हो त भन्दा, त्यही स्याम्पल भोइसलाई नै, स्ट्यान्डर्ड भोइसलाई नै कपी गरेर राखेको छ। मसँग कुनै पनि आइदर अफ जेनेटिक डीएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्डओभर कसलाई गर्नुभयो, ह्यान्डओभर गरेर त्यसले कहाँ ह्यान्डओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ। प्राइभेसीको कुरा त मेन्टेन, प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ। चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने, त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट त। त्यसलाई पनि ऐनले चाहिँ सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ।
7: म एसएसपी योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशिष्टकृत बनाउने भन्ने छ, यो उसमा हामी फोरेन्सिकमा रिलायबल क्वालिटी, यो गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला कि। परिभाषा खण्डमा 2 जमा यता डिजिटल एभिडेन्स भन्ने त आयो, 2 ङमा परीक्षण भन्नाले रासायनिक, भौतिक र जैविक मात्रै भन्ने शब्द आयो। त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौं भने हामी फेरि पुरानै अवस्थामा छौं भन्ने चाहिँ देखेला यसले। दफा 5 ङमा रिफरेन्स ल्याब हुनेछ भनेको छ। अब अहिलेसम्म 43 सालमा स्थापना भएर बल्ल तल्ल हामी अब यसको स्थापनाको लागि लिगल प्रक्रिया गर्दैछौ। आज नै हामीले रिफरेन्स ल्याब भन्यो भने, रिफरेन्स ल्याब हुनका लागि एनमा मात्रै राख्ने हो कि त्यो अनुसारको हाम्रो क्षमता, दक्षता, योग्यता, भौतिक संरचना, क्वालिटी म्यानेजमेन्ट, आईएसओले मापदण्ड बनाउने कुराहरू, यी सबै सक्षम छौं कि छैनौं, कि हाम्रो देश काल परिस्थिति अनुसार यो ठिक छ त भन्ने एउटा त्यो हो। 5 ङमा प्रयोगशालाले भौतिक पूर्वाधार विकासको लागि नेपाल सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग सहकार्य गर्ने भनेको छ। अब भौतिक पूर्वाधार भन्ने बित्तिकै हामीले बाटोघाटो, बिल्डिङ मात्रै भन्ने हो, त्यहाँ उपकरणदेखि अन्य अन्य कुरा, तालिम सालिमका कुरा पनि आउलान्, काम कर्तव्य र अधिकारमा तोकिए बमोजिम अन्य काम गर्ने भनेको छ। यो भने एकदम भेग हो, विधि विज्ञान सम्बन्धी तोकिए बमोजिम अन्य काम गर्ने भनेर त्यहाँ राख्दा बेटर होला। विधि विज्ञान सम्बन्धी गृह मन्त्रालयको पनि एकजना प्रतिनिधि हुँदा बेटर हुन्छ कि, यो हाम्रो जुन सञ्चालक समिति छ, यत्रो जसले चाहिँ क्रिमिनल जस्टिस सिस्टमलाई रेगुलेट गर्छ, त्यसको प्रतिनिधित्व नै नहुने हो भने त्यो अलिकति कता कता त्यो देखिन्छ कि। यसको दफा 6 ङमा के भन्यो भन्दाखेरि कम्तीमा स्नातक तह उत्तीर्ण गरी भन्यो. स्नातक भने त बीए हो कि बीकम हो कि के हो, विज्ञानमा स्नातक भनेर भन्नु पर्यो सदस्यताको योग्यतामा. तर कुन विषय भन्ने कुरो खुलाउनु पर्छ.
5: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
8: यसमा पनि सञ्चालक समिति भनेर जुन कोर्ट गर्नु भएको छ नेपाल बार एसोसिएसनको तर्फबाट एउटा विज्ञ व्यक्ति एउटा चाहिँ नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ. र अर्को चाहिँ अब फैसला कार्यान्वयन गर्ने यसमा चाहिँ कस्तो भने अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन, उसले पनि एउटा परीक्षण गर्ने हिसाबमा चाहिँ उसले कसरी परीक्षण के गर्ने भन्ने कुराहरू पनि अदालतको एउटा कर्मचारी पनि र सञ्चालक समितिमा राख्नुपर्ने जस्तो मैले महसुस गरेको छु. अब सर्वोच्च अदालतको रजिस्ट्रार भन्नुभएको छ, अब त्यहाँनिर रजिस्ट्रारले त त्यो कार्यान्वयन उसमा त गर्नु हुन्न कि निर्देशन दिनु पर्यो होइन, तर अदालतकै कर्मचारी भइदियो भने चाहिँ त्यो चाहिँ समावेश गरिदियो भने राम्रो हुन्छ भन्ने एउटा सुझाव मैले राख्न चाहे. अर्को दफा सातमा कि विशेषज्ञलाई चाहिँ सुविधा दिने भने चाहिँ के विषयमा सुविधा दिने त एउटा कोट हुनुपर्ने
5: सुविधा भनेको तलब हो कि अथवा अर्को कुनै खालको केही उल्लेख पनि छैन
8: कि के पनि उल्लेख छैन होइन, त्यो चाहिँ देखिएको छैन. र अरू विशेषज्ञले अदालतमा बयान गर्न जाँदाखेरि उसलाई चाहिँ सेवा सुविधा दिने भनेको छ, तर उसलाई चाहिँ सुरक्षित वातावरण दिनुपर्ने हो कि होइन. जस्तै बयान गर्न जाँदा विशेषज्ञलाई त एउटा सुरक्षा वातावरण पनि हुनुपर्छ नि, अदालतमा जाँदाखेरि उहाँलाई पनि त एउटा दबाव प्रभावमा पारेको हुनसक्छ नि, त्यसले गर्दाखेरि उहाँलाई दबाव प्रभावबाट बचाउनको लागि सुरक्षित वातावरणमा चाहिँ उहाँलाई बयान दिन सक्ने वातावरण क्रिएट गर्नुपर्ने एउटा एनमा यो व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ. कसले बयान गर्दै को विशेषज्ञले बयान गर्दछ भन् थाहा नहोस् भन्नको लागि बन्द इजलासमा पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु.
5: धेरै धन्यवाद छ. बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू, फरेन्सिक मेडिसिन विज्ञको रूपमा हुनुहुन्छ डाक्टर हरियो रस्तीज्यूलाई म हार्दिक अनुरोध गर्छु.
9: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ, पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ, त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भाउराले देख्छु, तर पनि छैन, विस्तृत रूपमा छैन. यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आधार समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोध्छौँ. पटक पटक यसलाई चाहिँ कसरी चाहिँ उ गर्न सकिन्छ, अपडेट गर्न सकिन्छ भनेर मैले पनि धेरै आवाज उठाएँ, तर अब स्टेक होल्डरहरू अरू अरू जो जो चाहिँ हुनुहुन्थ्यो सबैको बुझाइ एउटै नहुने, अनि अर्को कुरो छ छ महिनामा मान्छे त्यहाँ चेन्ज भइराख्ने, विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ, किनभने 43 सालमा स्थापना भएको को एउटा कानुन फर्ममा आजसम्म छैन. आज हामी डिस्कसन गर्दैछौँ यसलाई कानुन दिउन त एउटा राम्रैसँग चलोस् राम्रैसँग ढंगले चलोस् भनेर. जुन
10: डाक्टर अस्ति यहाँले जुन यो रुन मन लाग्छ भन्नुभयो नि, हामीसँग समितिको सभापति डाक्टर ओजस विश्वेचन जो मेडिकल त्यो क्षेत्रबाटै हुनुहुन्छ, यो समितिले सभापतिको रूपमा डाक्टर शेरचन्दले के गरिदिनु भयो भने, हुन त सबै उहाँको हातमा नहोला तर उहाँले के गरिदिनु भयो भने तपाईँलाई जो जसरी रुन मन लाग्छ केही मनमा शान्ति मिल्छ.
9: यसमा आज आएका निश्चित जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा होइन, र कतिपय कुराहरू जस्तो अब यो कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनेको छ नि त, अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो, अन्य निकायमा हुँदैन भए चाहिँ होइन है, हामी ब्लाइन्ड क्रिटिसाइज पनि नगरौँ, पठाउने त त्यही पुलिस त हो नि, पर अन्य निकाय भने अर्को कुनै चाहिँ के अरे स्कुलले त पठाउँदैन नि त, एउटा स्पेसिफाई गरौँ. अर्को चाहिँ हाम्रो डाक्टर सुभाषले भनेका कुराहरू जुन छन् अब यो यो के अरे परीक्षण चेन अफ कस्टडी जस्ता कुराहरू चाहिँ अलिकति मोर क्लियरिटीका रूपमा राखिदिउँ, जहाँ टेक्निकल इररको रूपमा चाहिँ यो के भनेको भन्ने कुरो चाहिँ कुनै अधिकृतलाई दिनेछ भन्ने कुरो, कुनै विज्ञ अधिकृत अथवा त्यहाँ कुनै उनै चाहिँ तोक्नुपर्छ भन्ने त्यो पनि तोकौं.
10: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ, छोटकरीमा यहाँको विचार त्यसपछि पछाडिपट्टि आउँछु.
11: उपस्थित सम्पूर्ण मेरो हार्दिक अभिवादन. अहिले यो ऐन भनेको के भने हामीले क्लियरली के बुझ्नुपर्छ, यो ऐन भनेको यो ल्याबलाई हाउ टु पर्फर्म बेटर स्थापना र सञ्चालन भनेपछि हामीले त्यतिमा लिमिट हुनुपर्छ. अहिले नै हामीले नेपाललाई पुरा एकदम न्याय भनौँ न रुल अफ ल भनेर कसरी हामीले त्यो गर्ने त्यो हिसाबले ल्याबोरेटरी बनाउनु लागेको होइन, भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि हामी थप्दै जाने हो. थप्नेमा त हामीले धेरै कुरा थप्दैछ, डिजिटल फोरेन्सिकको अहिले कुरै भएको छैन यो लमा, त्यो पनि थप्नुपर्छ. फिजिकल फोरेन्सिक जस्तै भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो त्यसलाई पनि त हामीले फोरेन्सिक डेटाबेस हुन्छ त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ, भनेपछि त्यो थप्ने त थुप्रै छन्. हामीले इन्टरनेसनल प्र्याक्टिस हेर्ने कि हाम्रो घाटी हेरेर हार मिल्ने भन्ने कुरा हो कि हाम्रो एजिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन. जबकि म फरेन्सिकको मान्छे होइन, उहाँ सरले भने जस्तै आइम आउट अफ दिस फिल्ड, तर मलाई त्यो रियलाइज भयो विदिन फाइभ मन्थ्स. भनेपछि पहिला हामीले यो ऐन आउन दिनुपर्छ. यसमा चाहिँ बेसिक सरले भने दुइटा कुरा चाहिँ एकदम मिसिङ छ, त्यो मैले पनि मान्छु. के मान्छु भन्दा, जुन पनि ऐनमा दण्ड सजाय हुन्छ, किनभने कुनै पनि ऐनलाई हामीले रेगुलेट गर्दाखेरि त्यहाँ के मिस्टेक भयो त्यसलाई दण्ड सजाय नदिकन त त्यहाँका इम्प्लोयर अराजक हुन्छन्, त्यो त्यो पोइन्ट एउटा थप्नै पर्यो. अर्को कोडिङ डिकोडिङ पनि उहाँले इन्ट्रेस्टिङ कुरा ल्याउनु भएको छ. स्याम्पल आएपछि काम गर्छ, तर बेटरमेन्टको लागि उहाँले भने जस्तो त्यो चाहिँ मैले पनि फिल गरेको त्यहाँ फाइभ मन्थ्स बस्दा. त्यो कोडिङ डिकोडिङ गर्यो भने अलिकति म्यानिपुलेसन हुने चान्सेस कम हुन्छ.
10: हेमन्त मल्लजीको थोरै कुरा सुनौ. नेपाल प्रहरीको पनि पहिला डिपेन्डेन्ट के भन्छ, केन्द्रीय विधि विज्ञान प्रयोगशालामा थियो होइन, तर अहिले के भयो छुटेर नेपाल प्रहरीको आफ्नै ल्याब भयो र काठमाडौँभरि धेरै ल्याबहरू छन् अहिले होइन, त्यसले गर्दा हामीहरूले बाहिर कता कता हेरेका छौँ. अब नेपाल प्रहरीमा के भयो, एउटा विधि विज्ञान प्रयोगशाला एउटा भयो, चाहिने भन्दा बढी त्यसले पनि जुन बेयरिङ क्यापेसिटी छ, बेयरिङ क्यापेसिटी भन्दा पनि अगाडि पुगिसकेको अवस्था छ.